स्वीकार गर्दै हिँड्यो र उसले या त व्यक्तिलाई ईश्वर ठान्यो या वस्तुलाई व्यक्तिले बनाएकोलाई ईश्वर ठान्यो र व्यक्ति ईश्वर हो भनेर पुज्न थाल्यो स्वयम्भू अथवा आफै मनै ईश्वर हुँ भन्न थाले त यसले गर्दा जो यो अज शब्दको यहाँ अजो नक्षाम दाधार जुन शब्द आएको छ जो वेदले उपदेश गरेको छ यो त्योसँग मेल खाँदैन किनकि ईश्वर यहाँ अजन्मा छ ऊ जन्म लिँदैन र शरीर उसैको हुन्छ जसले जन्म लिन्छ अथवा कुनै शरीरमा ऊ प्रवेश गर्दछ र निस्किन्छ त वेदले जुन अज शब्दको प्रयोग धेरै ठाउँमा छ यति मात्रै होइन धेरै ठाउँमा ईश्वर सर्वव्यापक भएको कुराको वर्णन वेदले गरेको छ त सम्प्रदायवादीहरू त त्यो पनि मान्न तयार छैनन् धेरै जसो वेद के ईश्वर सर्वव्यापक हुनै सक्दैन त कसैको कुतर्क के हुन्छ यदि ईश्वर सर्वव्यापक हो भने फोहोरमा पनि छ त फोहोरमा ईश्वर कसरी रहन सक्छ एउटा कुतर्क त ईश्वर त्यस्तो तत्त्व जो कहिले अपवित्र नै हुँदैन र कहीँ खाली पनि रहँदैन त त्यस्तो परमपिता परमात्मा जो संसारमा रहेर अथवा संसारको निर्माण गरेर त्यसभित्र व्यापक भएर जो रहेको छ उसलाई कुनै पनि अपवित्रताले छुन सक्दैन किनकि अपवित्रतालाई उसले छुने हो उसलाई छुन्छ जसको शरीर छ जसको शरीर नै छैन उसलाई कसरी अपवित्रताले छुन्छ त त्यसरी हेर्ने हो भने त हाम्रो जो शरीर छ यो शरीरभित्र एउटा आत्मा छ र यो आत्मा आँखाले देखिँदैन यो पनि अजन्मा हो यसको पनि जन्म हुँदैन आत्माको शरीरको जन्म हुन्छ कर्मानुसार त्यसैले आत्मा मर्दैन भन्ने हाम्रो सिद्धान्त हो वैदिक दर्शनमा आत्मा अविनाशी छ भनिएको छ र जुन आत्मा अविनाशी छ जो मर्दैन यदि हामीले गीताको श्लोकलाई आधार मान्ने हो भने यो कुरा स्पष्ट हुन्छ र योगीराज श्री कृष्णले अर्जुनलाई युद्धको भूमिमा जुन उपदेश दिनुभएको छ त्यसलाई आधार मान्ने हो भने पनि आत्माका विषयमा जो लेखिएको छ त्यहाँ भनिएको छ नैनम छिन्दन्ति शस्त्राणि नैनम दहति पावक न चैनम क्लेदयन्त्यापो न शोषयति मारुत यो आत्मालाई न आगोले जलाउन सक्छ न पानीले गलाउन सक्छ न शस्त्रले काट्न सक्छ न हावाले सुकाउन सक्छ त्यस्तो आत्मा त शरीरका लागि के को शोक गर्नु भन्ने उपदेश त्यहाँ दिइएको छ त यसलाई आधार मान्ने हो भने आत्मा त अविनाशी छ र आत्मा शरीरका माध्यमले जस्ता जस्ता प्रकारका कर्महरू गर्दछ त्यस्तै त्यस्तै प्रकारको शरीरलाई पुनः पुनः उसले प्राप्त गर्दछ र त्यो आत्माकै कारणले यी शरीरहरू हुन्छन् यदि आत्मा थिएन भने शरीर हुँदैन थियो त शरीर जब आत्माले छोड्छ त मुर्दा भइहाल्छ त्यो मुर्दा शरीरलाई हामीले जलाउँदा रुँदैन गाड्दा अय्या आत्था भन्दैन किनकि ऊ नितान्त अब चेतना रहित भइसकेको छ जबसम्म आत्माका कारणले शरीरमा चेतना हुन्छ तबसम्म यी अनेक प्रकारका संकल्प विकल्पहरू हुन्छन् दुःख सुखहरू हुन्छन् जब आत्माले छोडिदिन्छ त शरीरलाई केही पनि हुँदैन त्यसैले त्यो आत्माका कारणले शरीर हो र आत्मा कर्मका कारणले शरीरमा प्रवेश गर्दछ त यही कुरा यहाँ भनिएको अजो नक्षाम दाधार पृथ्वी अजन्मा परमेश्वर यस पृथ्वी र अन्तरिक्षलाई धारण गर्दछ भनिएको छ यो शब्दमा तस्तम भद्याम मन्त्रे भी सत्यै अगाडि भनिएको छ सूर्य नक्षत्र ग्रह उपग्रहहरू आदि ज्योति पिण्डहरूका आधारभूत देवलाई पनि त्यो आफ्नो अबाध्य निर्देशहरूद्वारा धारण गरेर राख्दछ यस महान भगवानलाई प्राप्त गरेर मनुष्य पनि महान बनिहाल्दछ जसले उसलाई प्राप्त गर्दछ प्राप्त कसरी गर्दछ अब जो निराकार छ सर्वव्यापक छ उसलाई प्राप्त कसरी गर्ने त त्यसको पनि एउटा आधार छ ऊ कहीँ टाढा हुँदैन त्यसका लागि आवश्यकता हो ज्ञानको जब ज्ञान प्राप्त हुन्छ जब ईश्वर यस्तो छ भन्ने कुराको जानकारी आत्मा यस्तो छ भन्ने कुराको जानकारी प्रकृति यस्तो छ भन्ने कुराको जब जानकारी हामीलाई हुन्छ र त्यसो उसो आफैभित्र ईश्वरलाई प्राप्त गर्दछ ऊ टाढा जानै पर्दैन जसले आफैभित्र ईश्वरलाई देख्दछ र म जहाँ आत्मा छ त्यही परमात्मा भेटिन सक्छ भन्ने कुराको जब उसलाई बोध हुन्छ त्यही दर्शन हो
र त्यो दर्शन भइसकेको व्यक्ति महान बनिहाल्दछ। यस महान भगवानसँग प्रार्थना गर्दछ कि प्रिया पदानि पशुओ निपाही, प्रभु जीवात्माका अभिष्ट पदहरूको रक्षा गर्नुहोस्। जसले यति विशाल संसारलाई धारण गरिरहेको छ उसका लागि आत्माका अभिष्ट पदार्थहरूको रक्षा गर्नु साधारण कुरा हो, केही ठूलो कुरा होइन। अत उसबाट आफ्नो अभिष्टको रक्षाका लागि प्रार्थना गर्नु अत्यन्त उपयुक्त छ। जीवको पद, स्थिति, ठेगाना, शरीर, इन्द्रिय, अन्तःकरण आदि छन्। अन्तःकरण थिएनन् भने हामी कुनै कुराहरू सोच्नै सक्दैनथ्यौं, अथवा शरीरको कुनै अर्थ नै हुन्थेन। हाम्रो शरीरमा अन्तःकरणहरू छन् जसले गर्दा हामी अनेक प्रकारका कुराहरू सोच्छौं, सम्झन्छौं, कल्पना गर्छौं र यी कल्पना गरेका कुराहरूलाई समाजका अगाडि पस्किन्छौं, ज्ञान प्राप्त गरेका कुराहरूलाई पनि हामी अरूका अगाडि पस्किने कार्य गर्दछौं। यदि यो प्राप्त थिएन भने हामी केही गर्न सक्दैनौं। यी सबैको मूल कारण हो अन्तःकरण, जो हाम्रो शरीरमा छ। र अन्तःकरणलाई हामी देख्दैनौं, मनलाई हामीले देखेका छैनौं, बुद्धिलाई हामीले देखेका छैनौं, चित्तलाई हामीले देखेका छैनौं, अहंकारलाई हामीले देखेका छैनौं, सुखलाई देखेका छैनौं, दुःखलाई देखेका छैनौं, सब हामी अनुभव गर्दछौं। र त्यो अनुभव गर्नका लागि अन्तःकरण चाहिन्छ। अन्तःकरण छैन भने हामी त्यो अनुभव पनि गर्न सक्दैनौं। यही अन्तःकरणको स्थिति नै अध्यात्म हो। त्यसैले जबसम्म हामी यसलाई बुझ्ने प्रयास गर्दैनौं तबसम्म हामी अत्यन्त टाढा रहन्छौं। इन्द्रियहरूको अद्भुत रचनाले भगवानको अनुमानद्वारा ज्ञान हुन्छ, अन्तःकरणमा उसको साक्षात्कार हुन्छ। शरीर यी इन्द्रियहरू तथा अन्तःकरणको आश्रय हो। यी यदि नष्ट भ्रष्ट भए या विकल अशान्त अस्वस्थ भए भने भगवानको ज्ञानको कुनै साधन शेष रहँदैन। मन अविकसित भएका कारण पशु आदि भगवानको ज्ञान र ध्यानका अयोग्य छन्, किनकि पशुहरू ईश्वरको ध्यान गर्न सक्दैनन्। त्यो अन्तःकरण अथवा त्यो सामर्थ्य उनीहरूसँग छैन, त्यो ज्ञान छैन, त्यसैले उनी असमर्थ छन्, अयोग्य छन्। भगवानको ज्ञान ध्यानको साधन मानव देह हो। मानव देह बाहेक अरू कुनै पनि देहमा न हामी अथवा त्यो देहले, त्यो देहको माध्यमले न त ईश्वरको ध्यान गर्न सक्दछ, न ईश्वरको ज्ञानलाई प्राप्त नै गर्न सक्दछ। अत यसको रक्षाका लागि प्रार्थना छ। भगवानको ध्यानका लागि धेरै सामग्रीको आवश्यकता छैन, त्यो हृदयमा रहन्छ। जुन महापुरूषले आफ्नो हृदयमा यसको साक्षात्कार गरेको छ उसले आफ्नो हृदयबाट अरूको हृदयमा त्यसको प्रकाश देखाउन सक्दछ। अत वेदले भनेको छ, विश्वायुरग्ने गुहाम गाहा, सबैको जीवन आधार ज्ञान स्वरूप परमात्मा हृदयद्वारा हृदयलाई प्राप्त हुन्छ। अर्थात कुनै महात्माको मनसँग आफ्नो मन मिलाउनु उनले तिमीलाई तिम्रो हृदयमा लुकेको प्रियतमको झाँकी देखाइदिन सक्नेछ। र यो जबसम्म ज्ञानको उदय हामी हाम्रो हृदयमा गर्दैनौं, ज्ञान प्राप्त गर्ने प्रयास हामी गर्दैनौं, जबसम्म हामी ज्ञानीको नजिक पुग्दैनौं जसले ईश्वरले आफूभित्र देखिसकेको छ अथवा जसले त्यो कुरालाई बुझिसकेको छ कि ईश्वर जीव र प्रकृतिको जो अनादि सत्ता छ, यो अनादि सत्तालाई हामीले कुन रूपमा स्वीकार गरेका छौं र त्यो अनादि सत्ताभित्र परमात्मालाई हामी कहाँ पाउन सक्छौ, प्रकृतिमा अथवा जीवात्मामा। त यो हेर्दा जहाँ आत्मा छ ईश्वर चाहिएको आत्मालाई हो, शरीरलाई होइन, ईश्वर चाहिएको कुनै अरू वस्तुलाई होइन, आत्मालाई हो। त्यसैले ईश्वर त्यही पाउन सकिन्छ जहाँ आत्मा छ, जहाँ आत्मा छैन त्यहाँ ईश्वरलाई पाउन सकिँदैन। यसकारण वेदले जुन उपदेश यो गरेको छ, यो उपदेशलाई हामीले हाम्रो जीवनमा उतार्ने प्रयास गर्यौं भने हामी भौतिकवाद र अध्यात्मवादको जो भिडन्त छ त्यो भिडन्तबाट मुक्त भइहाल्छौं, किनकि भौतिक बिना अध्यात्मको कुनै अस्तित्व छैन र अध्यात्म बिना भौतिकको पनि कुनै अस्तित्व छैन, जस्तो शरीर र आत्माको। आत्मा बिना शरीरको अस्तित्व छैन, शरीर बिना आत्माको अस्तित्व छैन। यो कुरालाई बुझेर नै हामी हाम्रो जीवनलाई सरल, सहज र सुखी बनाउन सक्दछौं र जो मानव देहको परम उद्देश्य हो त्यो उद्देश्यलाई पनि प्राप्त गर्न सक्दछौं। त सज्जनवृन्द, समय सकिएको संकेत प्राप्त भइसकेको छ। अत यतिन्जेलसम्म यस अध्यात्म जागरण कार्यक्रमलाई सुनिरहनुभएका र यो कार्यक्रम सञ्चालन गर्नको निमित्त प्राविधिक सहयोग गरिरहनुभएका छविजीलाई समेत कोटिशः साधुवाद दिँदै म प्रस्तोता टीकाराम आर्य पुनः वैदिक अभिवादन नमस्तेका साथ
म मेरो वाणीलाई यही विराम दिन्छु। ओम।

0: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
1: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
0: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
1: त्यसो भए आजै जाउँला नि।
0: ल, अरूलाई पनि भनौँ है।
1: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
2: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
1: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98095483।
3: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
4: प्रकाश चन्दको तपाईँलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल असोज 6 गते मंगलबार, सेप्टेम्बर 22 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको एकादशी तिथि। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बाढ़ीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोड़िएन नुवाकोट र रसुवा।
5: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज न्यूयोर्क जाँदै विपद र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
4: नेकपाको एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया, 2 तहमा झार्ने सरकारको प्रयास।
5: संयुक्त राष्ट्रसंघद्वारा विश्वव्यापी रूपमा शान्तिको आह्वान, विश्व महामारीको सामना गर्न तयारी नपुगेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
4: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशाजनक, जुडो टोलीको विदाई, पेस एक्सलाई महिला फुटसलको उपाधि।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: साझा खबरको सबैभन्दा शुरूमा विपद र जलवायु अध्ययन न्यायका बारेमा अध्ययन गर्नको लागि विशेष संसदीय समिति गठन भएको प्रसंग।
5: प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरू बीचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो। समितिलाई 8 बुँदे अधिकार क्षेत्र दिएको छ। यसअघि 2072 वैशाख 12 भूकम्पपछि उद्धार, राहत र पुननिर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्काल संविधान सभा व्यवस्थापिका ले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा

0: संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका संसदीय दलका उपनेता गणेश प्राजुली रहनु भएको छ। समितिमा संयोजक सहित रासपाबाट 8, नेपाली कंग्रेस र नेकपा एमालेबाट 2-2 जनाको प्रतिनिधित्व रहेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 1-1 जनाको प्रतिनिधित्व रहेको छ। समिति जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख डोल प्रसाद अरियालले बताउनुभयो।
1: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
0: समितिलाई हिमालमा जलवायु परिवर्तनको प्रभाव अध्ययनको मुख्य जिम्मेवारी दिइएको छ। हिमाली तापक्रम, हिमपाद, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिम सम्बन्धी उपलब्ध अध्ययन तथा तथ्याङ्कको समीक्षा गर्ने अधिकार क्षेत्र पनि समितिलाई तोकिएको छ। यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानु अघि आवश्यक छलफलका लागि प्रमुख प्रतिपक्ष दलका प्रतिनिधिलाई बोलाउनु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा भोटेकोशी बारीको विषय राष्ट्रसंघको महासभामा गम्भीर रूपमा उठाउन सुझाव दिएको कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदिम्बेले बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून रहे पनि त्यसको ठूलो असर भोग्नु परिरहेको भन्दै उहाँले क्षतिपूर्ति सहित जलवायु न्यायको आवाज उठाउन आग्रह गर्नुभएको थियो। यसैबीच संयुक्त राष्ट्रसंघीय महासभाको 81 सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयर्क जाँदै हुनुहुन्छ। उहाँ 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गत चैतमा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले नेपाली समयअनुसार 9 असोज बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले आउने जाने बाहेक 3 दिन न्यूयोर्क रहँदा जम्मा एउटा द्विपक्षीय भेटवार्ता गर्ने पनि तय भएको छ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहोरी सहित भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको ल्याएको हो। कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अपनाउन अनुरोध गरिएको प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
3: जल तथा मौसम विज्ञान विभागबाट जारी भएको विशेष बुलेटिन अनुसार यही 2083 असोज 8 गतेदेखि 12 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। उक्त विशेष बुलेटिनलाई ध्यान दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ। विशेष बुलेटिन र एडभाइजरी अनुसार उक्त अवधिमा देशैभर उच्च सतर्कता अपनाउनु हुन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग र अन्य आधिकारिक निकायबाट जारी हुने सूचना तथा जानकारीलाई विशेष ध्यान दिँदै सो अनुसार पूर्व सतर्कता अपनाउनु हुन र उक्त अवधिमा यात्रा सकभर नगर्नु नगराउनु हुन र आवश्यक परेको खण्डमा प्रति कार्यका लागि तयारी रहनु हुन सम्पूर्ण महानुभावहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुरोध गर्दछ।
2: मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिकमा छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जानकारी दिएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने पनि प्राधिकरणले आकलन गरेको छ। विशेष गरी नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने भएकाले तटीय किनार क्षेत्रका बासिन्दाहरूलाई सावधानी अप्नाउन र जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्न पनि सुझाव दिइएको छ। प्राधिकरणले हिजो 77 जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायसँग छलफल गर्दै कसरी जोखिम कम गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको छ।
0: रसुवाको भोटेकोसी बारी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकारबीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराम नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा हिजो टेको स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बाढ़ीपछि दीर्घकालीन रूपमा कुपोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरेका थिए। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेका बालबालिका गर्भवती सुत्केरी किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको समेत बताउनुभयो।
4: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने विद्यालय शिक्षा स्कूलका बालबालिकाहरूलाई पनि यो खाद्यको यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामी जोडेका छौं।
0: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोसी बारी प्रभावितमा झाडा पखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनुभयो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढ़ी प्रभावितलाई प्याकेजमै राहतको व्यवस्था गर्न सुझाव,
5: खाद्य सुरक्षा आय आयो, पोषणको कुरा आयो, उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
0: नेकपा एमाले महाधिवेशनको मिति नेकपाको एकताको मिति सर्ने, नेतृत्व नछाने एमाले अध्यक्ष ओलीको अडान, आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया 2 तहमा झार्ने सरकारको प्रयास लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
7: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हेर्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल औसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
8: जानकी गाउँपालिका 1 वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउं, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
0: स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा राजनीतिमा संलग्न शिक्षकलाई कार्यवाही गर्न निर्देशन शीर्षकमा सूर्य प्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनैतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। प्रवासीको मताधिकारबारे अध्ययन गर्दै आयोग शीर्षकमा खबर प्रकाशित छ। विदेश स्थित 27 कूटनीतिक नियोगसँग छलफल समेत भएको छ। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया 2 तहमा झार्ने प्रयासमा सरकार शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारको अध्ययनले कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया रहेको देखाएको छ। सरकारले गठन गरेको आपूर्ति श्रृंखला सुधार सुझाव कार्यदलले गरेको प्रारम्भिक अध्ययनमा यस्तो देखाएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गीता चौधरीका अनुसार उत्पादक र उपभोक्ता बीच मूल्य अनुपातमा ठूलो अन्तर देखिएपछि अध्ययनका लागि निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजकत्व र कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वयमा गत साउन 12 गते कार्यदल गठन गरिएको थियो। पितृपृष्ठमा संक्रामक पशु रोग विधेयक पारित शीर्षकमा खबर प्रकाशित छ भने डेंगू संक्रमण बढ़दै शीर्षकमा खबर छ। सिन्धुलीमा चालू आर्थिक वर्षको दुई महिनामा 18 जनामा डेंगी संक्रमण देखिएको छ। त्यस्तै भित्रपृष्ठमै औषधिमा भ्रामक विज्ञापन नगर्न चेतावनी शीर्षकमा खबर प्रकाशित छ। आयुर्वेद चिकित्सा परिषदले दर्ता नभएका औषधिको बिक्री वितरण नगर्न निर्देशन दिएको छ। परिषदले आयुर्वेद औषधि सम्बन्धी अतिरञ्जित तथा भ्रामक प्रचार प्रसार तत्काल रोक्न समेत कड़ा निर्देशन दिएको हो। साइबर सुरक्षा कमजोर हुँदा नेप्सेको कारोबार ठप्प शीर्षकमा भित्रपृष्ठमा खबर छ। उद्यमी तथा व्यवसायका समस्या समाधानका लागि सुझाव माग शीर्षकमा अर्को खबर छ भने भोटेकोशी त्रिशुली बाढ़ीमा पर्यटनमा 52.76 अर्ब क्षति भएको प्रसंगको खबर पनि प्रकाशित छ।
2: आर्थिक कारोबार दैनिकमा निर्माणाधीन र प्रस्तावित 4 जलविद्युत आयोजना खारेज गर्न माग शीर्षकमा खबर छापिएको छ। संखुवासभा जिल्लाको संखुवा र शिशुवा कोला करिडोर क्षेत्रमा निर्माणाधीन तथा निर्माण तयारीमा रहेका जलविद्युत आयोजना स्थानीयले खारेजीको माग राखेको उल्लेख गरिएको छ। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा आयोजना निर्माणमा अवरोध नगर्ने सहमति भएको दुई दिनपछि तत्काल आयोजनाको काम रोक्न माग गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन्। घरजगामा झण्डै 32% बढ़्यो राजस्व शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। चालू आर्थिक वर्षका दुई महिना साउनदेखि भदौमा घरजग्गा कारोबारबाट असुली हुने राजस्व उच्च दरले बढ़ेको हो। गत वर्ष साउन र भदौको तुलनामा यो वर्ष 31.77% राजस्व बढ़ेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारबाट गत वर्षको साउन भदौमा 6.42 अर्ब रूपियाँ राजस्व उठेको थियो। यो वर्षका दुई महिनामा 8.46 अर्ब राजस्व असुली भएको उल्लेख गरिएको छ। नेपाल औषधि उद्योग पुनसंचालन सरकारको रहर मात्रै औषधि उद्योगमा सरकारी लगानी 1.33 अर्ब संचित घाटा 23 अर्ब शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकको बिजुलीमा लगाइएको भ्यातमा पुनरावलोकन शीर्षकको खबर छापिएको छ। सीमा तामाङले लेख्नु भएको हो, बिजुलीमा लगाइएको भ्यात हटाउने बारे छलफल भइरहेको र अर्थ मन्त्रालयले प्रस्ताव लगेपछि मन्त्री परिषद बैठकले निर्णय गर्ने ऊर्जा मन्त्री श्रेष्ठको भनाई रहेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घरायासी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले 15 जेठमा चालू आर्थिक वर्षको बजेट ल्याउँदै घरायसी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा पनि गरेको थियो। वर्षेनी घट्दैछ यार्चाको भाव शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। 74 वर्ष इतिहास बोकेको कानून आयोगलाई नै कानून बनाउने भूमिकामा बाइपास शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सरकारले अघि सारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा कानून मन्त्री नै आयोगको अध्यक्ष हुने प्रस्ताव छ, तर यसमा कानूनविद र पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका छन्। नयाँ पत्रिका दैनिकमा केन्द्रीय कमिटिमा अध्यक्ष ओलीको प्रतिवेदन, पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग खारेज, लोकतन्त्रका लागि भन्दै निर्णायक आन्दोलनको प्रस्ताव शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। महासचिवलाई बैठक सञ्चालनमै निषेध गरिएको छ। अध्यक्ष ओलीले बैठक आफै सञ्चालन गर्नुभयो। राष्ट्रिय गान र मौन धारण गराएपछि उहाँले नै बैठकमा शुरूमा आफ्नो विचार पनि राख्नु भएको थियो। प्रश्न उठाउँदा कृष्ण गोपालले हप्की खानु परेको पनि खबरमा उल्लेख गरिएको छ। समय लिएरै प्रतिवाद गर्ने तयारीमा महासचिव पोखरेल शीर्षकमा पनि खबर छ। सर्ने भयो नेकपाको एकता महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। नेपाली कम्युनिष्ट पार्टीको मंगसिरको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। 11 देखि 15 मंगसिरमा काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यतालिका भए पनि भोटेकोशी बारी लगायतका कारण कार्यान्वयन हुन नसकेको नेकपाले जानकारी दिएको छ। 11 देखि 15 मंगसिरमा महाधिवेशन गर्ने कार्यतालिका रहेको थियो। कस्तुरजन्य सम्पत्ति तथा साधन रोका नियन्त्रण तथा जफत नियमावली संशोधन गरिएको छ। भ्रष्टाचार र अपराधका सम्पत्ति शुरूमा कसूरदारले नै खरिद गर्न पाउने भएका छन्। नयाँ पत्रिका दैनिकमै खबर छ। सिंहदरबारको शिशु स्याहार केन्द्रमा 8 महिनामा पालो, 60 अभिभावक आफ्ना सन्तान भर्नाको प्रतीक्षामा, करारका कर्मचारीलाई छैन शिशु राख्ने सुविधा, कार्यविधिमा भए पनि राखिँदैनन् करार कर्मचारीका शिशु शीर्षकमा शिवहरी घिमिरेले खबर लेख्नु भएको छ। भित्री पन्नामा खबर रहेको छ पद्म नर्सिङको नर्सिङ होम प्रकरण, स्वास्थ्य सचिव बसौलालाई जिम्मेवार बारीबाट हटाइयो शीर्षकमा रोहित राज पराजुलीले कास्कीबाट लेख्नु भएको खबर हो। हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले चित्कार्न खोज्दा त्रिपुरेश्वरमा अप्रिय घटना शीर्षकमा खबर छापिएको छ। ललितपुरको गोदामचौर हरिसिद्धि रत्नपार्क त्रिपुरेश्वर रूटमा चल्ने B5B5X4274 बस हिजो बिहान 10:30 बजे त्रिपुरेश्वर चोकमा पुग्यो। बसभित्र केही संख्यामा यात्रु पनि थिए। 25 वर्षीय अर्जुन दुङले चलाएको बस त्रिपुरेश्वर स्थित चोकमा ट्राफिकले रोक्यो। हर्न बजाएको भन्दै ट्राफिकले चिट काट्न ब्लू बुक र लाइसेन्स मागेको थियो, तर आफूले हर्न नबजाएको भन्दै चालकले ब्लू बुक र लाइसेन्स दिन मानेन। तर ट्राफिक प्रहरीले रोकेर बस साइड लगाएपछि यात्रु झरेर अन्य बसमा चढे। त्यसपछि चालक दोङ र ट्राफिक प्रहरी बीच चर्काचर्की भएको थियो अनि बसमा आगलागी भएको छ। यसबारेमा अनुसन्धानका लागि प्रहरी र प्रशासनको तर्फबाट दुई छुट्टा छुट्टै समिति पनि गठन गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ। टीएमएसको डेटा सेन्टर साइबर अपहरणमा परेपछि शेयर कारोबार स्थगित भएको बारेमा अनि भोटेकोशी बाढीबाट पर्यटनमा 52 अर्ब 67 करोड़ क्षति भएको पनि खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 5 वर्षमा 3 गुणा बढ़्यो विदेशी विनिमय संचिति शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ भने प्रतिकूल मौसमले अन्यलमा आरोही, 9 देखि 11 गतेसम्म रातीमा यात्रा नगर्नको लागि प्राधिकरणले दिएको सूचनाको बारेमा पनि खबर छापिएको छ। विद्यालय शिक्षा विधेयक फेरि सुन्नेबाटै शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। पुरानो विधेयक निष्क्रिय भएको छ, नयाँ बनाउनको लागि कार्यदल गठन गरिएको छ। 45 खर्ब लगानीमाथि खेलवार शीर्षकमा मधु जङ पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ।
11: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले विश्वव्यापी शान्तिको आह्वान गरेको छ। अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा राष्ट्रसंघले दैनिक जीवनमा सुधार, गरिमा, अवसर र सहयोगलाई समेट्दै युद्धको अन्त्यको उल्लेख गरेको हो। शान्ति स्थापनाका लागि विद्यालय, छिमेक, स्थानीय समुदाय र मानिसहरू बीचको दैनिक सम्बन्धलाई पनि शुरू हुनुपर्छ भन्ने कुरामा हेक्का राख्न समेत राष्ट्रसंघले आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समानता र मर्यादाका आधारमा थप न्यायपूर्ण संसार निर्माण गर्दै दैनिक प्रयास गर्न विश्वव्यापी आह्वान समेत गर्नुभएको हो।
0: यता विश्व महामारी रोकथाममा पूर्व तयारी र प्रतिकारका लागि अझै पर्याप्त रूपमा तयारी नभएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्च स्तरीय सप्ताह अघि महामारी सम्बन्धी प्रतिबद्धतालाई व्यापकताका साथ उतार्न विश्व नेताहरूलाई उहाँले आग्रह समेत गर्नुभएको छ। राष्ट्रिय सामाजिक सञ्जाल मार्फत महामारी रोकथाम पूर्व तयारी र प्रतिकारका लागि प्रतिबद्ध हुनुपर्ने समेत डब्ल्यूएचओका प्रमुखको भनाई रहेको छ। र सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीका बावजूद पनि 50 लाख भन्दा बढ़ी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन आग्रह गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले एक विज्ञप्ति उल्लेख गर्दै तत्काल सहयोग बिना परिवारहरू फेरि विस्थापित हुने जोखिम रहेको समेत उल्लेख गरेको हो।
2: साझा खबरमा अब खेल खबर। लामो समय पर्खाईसम्म विभिन्न देशका खेलाड़ीले आवास नपाउँदा बीसौं एसियाली खेलकुदको आयोजकमाथि आलोचना भएको खबर अनिल मल्ल ठकुरीले नागोयाबाट लेख्नुभएको खबर नागरिक दैनिकले छापेको छ। शुरूमा करिब 15,000 खेलाड़ी तथा पदाधिकारी आउने अनुमान गरिएको थियो, तर नयाँ खेलहरू थपिँदै गएपछि सहभागीको संख्या बढ़ेको र त्यसैका कारण आवास व्यवस्थापनमा समस्या आएको आयोजकले दावी गरेको छ। नेपाली खेलाड़ीको प्रदर्शन भने निराशाजनक देखिएको छ। कराते उसु बक्सिङ लगायतका खेलमा नेपाली खेलाड़ीले दोस्रो दिन पनि पदक जित्न सकेका छैनन्। नेपाली कराते बीसौं एसियाली खेलकुदमा सोमबार पनि हिजो निराशाजनक प्रदर्शन गर्यो। जापानको नागोयामा महिला कुमिते 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङ तामाङ आफ्नो पहिलो खेलमै पराजित हुनुभएको छ। बक्सिङमा दानबहादुर दर्लामी शुरूमै पराजित हुनुभयो। पुरूष कबड्डीमा नेपाली टोली थाइल्याण्डसँग पराजित हुन पुग्यो। उसुका अनुभवी खेलाड़ी सुस्मिता तामाङ पनि बाहिरिनु भएको छ। नेपाल महिला भलिबल को 9-12 स्थानका लागि भएको प्लेअफमा भने सोमबार हिजो हङकङसँग सोझो सेटमा पराजित भएको छ। महिला टेबल टेनिस खेलाड़ी नविता श्रेष्ठले विजयी हात पार्नुभयो। उहाँले मकाउकी क्योक लाम्प क्वानलाई 2 सेटले पछाडि परेको अवस्थामा पनि विजय निकाल्न सफल हुनुभएको हो। सफ्ट टेनिस अन्तर्गत मिक्स डबल्समा नेपालले मिश्रित प्रदर्शन गरेको छ। जर्जिया चौधरी र कमल भण्डारीको जोड़ीले मंगोलियाको जोड़ीलाई 5-4 हराउँदा चाइनिज ताइपेईसँग भने 5-5 हार बेहोर्नु परेको छ। यसैबीच जोडो खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको बन्दी सहायता नियोग पामले विश्व एसियाली खेलकुदमा जापान जाने आफ्ना खेलाड़ी सहित जुडो टोलीको विदाई गरेको छ। र पेसएक्स स्पोर्टस एकाडेमीको आयोजनामा भएको 5A साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ।
0: भोटिकुसी बारेको प्रभाव र लैंगिक दृष्टिकोण बारेको विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावितका महिला र बाल बालिकाको कुरा। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका महिला बाल बालिका गर्भवती र सुत्केरीलाई राहत तथा पुनर्स्थापनामा ध्यान दिनुपर्ने पक्ष र पोषणको आवश्यकताका बारेमा निरन नेपालका उपाध्यक्ष डाक्टर नम्रता पाण्डेसँग हामीले कुराकानी गरेका छौं।
13: किनभने महिलाहरू घरभित्रकै काममा धेरै व्यस्त हुने कारणले पनि एउटा त्यो स्थिति पनि भयो। अर्को कुरा चाहिँ भाग्नुपर्ने दौड़िनुपर्ने हिसाबमा पनि महिलाहरू आफ्नो घर थन्काउँदै हुनुहुन्थ्यो होला, बालबालिकाले केही कुरा तयारी गर्दै हुनुहुन्थ्यो होला। त्यो कुराले गर्दाखेरि पनि जोगिन पनि उहाँहरूलाई गाह्रो भयो जस्तो पनि लाग्छ। एउटा क्षति हुने र अहिले क्षति भएर जो हुनुहुन्छ प्रभावित क्षेत्रमा हुनुहुन्छ उहाँहरूले धेरै कुराहरू उहाँको मन बोलिरहेको छ होला, सायद शब्द बोलिरहेको छैन होला। कति धेरै कुराहरू उहाँहरूको मनोसामाजिक अवस्थादेखि लिएर उहाँको आफ्नो संसार भविष्य बालबालिका अब यसलाई त कुन दृष्टिकोणबाट हेर्ने भन्ने कुरा छ। अर्को कुरा हाम्रो गर्भवती महिलाहरू बालिकाहरू किशोरीहरू उहाँहरूको सरसफाई पोषण होइन यी कुराहरूलाई कतिको ध्यान पुगेको छ। कतिपय अवस्थामा महिलाहरू खुलेर भन्न पनि सक्नुहुन्न नि त।
2: जस्तो बाढी प्रभावितहरूलाई राहतको कुरा गर्दै गर्दाखेरि उनीहरूलाई हामीले जस्तो अब महिनावारी स्वच्छताको कुरा होला, हामी लगभग दोस्रो तेस्रो दिन पुग्दै गर्दाखेरि सुत्केरी महिलाहरूले जति धेरै खान चाहनुहुन्थ्यो त्यति पाइराख्नु भएको थिएन, जस्तो खानेकुरा खान चाहनुहुन्थ्यो त्यो पाइराख्नु भएको थिएन। समय बित्दै जाँदाखेरि हामीले थप यसलाई लैङ्गिक रूपमा अझ धेरै ध्यान दिनुपर्ने यो क्षेत्रमा हामीले अब राहतको पुनस्थापनाको बेलामा ध्यान दिनुपर्छ भन्ने चाहिँ यहाँलाई के लाग्छ?
13: राहतको प्याकेजमा चाहिँ पोषणलाई ख्याल गर्नुपर्छ, खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, जस्तै अनि उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
2: त्यो प्याकेज भन्ने चाहिँ कस्तो खालको के दिनु पर्यो?
13: अहिले हामीले चाहिँ राहत भनेर जुन चामल चाउचाउ पानी बाँडिरहेका छौँ नि, त्यो सँगै पोषणका पोषणयुक्त खाद्य वस्तुहरू र महिलाहरूका लुगा कपडाहरू, स्वस्थता, शौचालयदेखि लिएर बस्ने ठाउँ अवस्था, उहाँहरूको ओढ्ने ओछ्याउनेदेखि लिएर सबै कुराहरू होलिस्टिक रूपमा चाहिँ उहाँको चाहिँ शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यलाई ख्यालमा राखेर सुरक्षा, सम्पूर्ण सुरक्षा चाहिँ महिलाहरूलाई जरुरी छ।
2: पोषणयुक्त भन्नाले अब जस्तो हामीले त्यही अब स्थानीय उत्पादनको उपयोग गर्नुपर्छ होल्डिङ सेन्टरमा भन्ने हो कि, अथवा हामी राहत लिएर जाँदै गर्दाखेरि पनि यो यो खानेकुराहरूलाई हामीले सन्तुलित गर्न सक्यौं अथवा त्यसलाई मिसाउन सक्यौं भने राम्रो हुन्छ भन्ने लाग्छ।
13: एक त त्यहीको स्थानीय स्रोत साधनको उत्पादन र प्रयोग हुन सक्यो भने अति नै उत्तम, त्यो राम्रो, त्यो सम्भावना भयो भने त झनै राम्रो। अरू भएन भने पनि हामीले यहाँबाट लिएर जाने कुराहरूमा पनि जुन पैसाले चाहिँ पिज्जा बर्गरको कुराहरू आउँछ नि, त्यो आउँछ नि, त्यति नै घिउ पनि आउँछ कि।
2: डाक्टर नम्रता पाण्डेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: असोज 9 देखि 11 सम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बारीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोड़िएनन् नुवाकोट र रसुवा।
2: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज न्यूयर्क जाँदै विपत्ति र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
0: नेकपा एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखला 5 तहका बिचौलिया 2 तहमा झार्ने सरकारको प्रयास।
2: संयुक्त राष्ट्र संघद्वारा विश्वव्यापी शान्तिको आह्वान, विश्व महामारीको सामना गर्न तयारी अपोग्रहेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
0: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशाजनक, जुडो टोलीका खेलाड़ीको विदाई। पिस एक्सलाई महिला फुटसलको उपाधि।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले थाहा खबर .com अनुप तमुले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, केही समय अगाडि प्रचण्ड जो अहिले पनि सांसदको रूपमा प्रतिनिधि सभामा हुनुहुन्छ, उहाँले मन्तव्य राख्दै गर्दा प्रधानमन्त्री बालेनले आफूहरूतर्फ फर्केर पनि नहेर्ने गरेको, आँखा नजुराउने गरेको भनेर मन्तव्यको क्रममा गुनासो गर्नुभएको थियो। त्यसतर्फ व्यङ्ग गर्न खोजिएको छ। यहाँ संसद भवन प्रतिनिधि सभाको सभाकक्ष जस्तो देखाइएको छ, रोस्ट्रमबाट झर्दै गरेको जस्तो देखाइएको छ। प्रचण्ड जो नेकपाको संयोजकको रूपमा हुनुहुन्छ, अनि त्यही नजिकैबाट प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति भने लामो लामो पाइला चालेर अगाडि कुदिराखेको जस्तो देखाइएको छ, र त्यही बेलामा प्रचण्ड जस्ता देखिने व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, हेलो ओ हेलो, अनुहारै नहेरी जानुभयो त।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
14: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
15: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। शुक्रबारदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। रानी जमरा कुलरिया सिंचाई प्रणाली जल उपभोक्ता संस्था मूल समितिको 28औं वार्षिक साधारण सभा तथा 6औं अधिवेशन शुरू, सभाले नयाँ नेतृत्व चयन गर्ने। जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टको विदाई, नारायणपुरमा संचालित गणेश उत्सव सम्पन्न। र सुदूरपश्चिमका निर्माण व्यवसायीलाई अब कानूनी तथा प्राविधिक परामर्श दिइने। अब खोज खबर विस्तारमा। आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले हिजो जारी गरेको विशेष मौसम बुलेटिन अनुसार शुक्रबारदेखि असोज 11 गते सोमबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हावाहुरी सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। त्यसै गरी मध्य प्रदेश तथा कोशी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ तथा हावाहुरी सहित भारीदेखि अति भारी वर्षा र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा चट्याङ सहित मेघगर्जन सहित मध्यम वर्षा हुने सम्भावना रहेकोले यात्राका क्रममा आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार हाल बंगालको खाड़ीको मध्य भूभाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्रमा परिणत भई पश्चिम दिशातर्फ सर्ने देखिएको छ। यसको प्रभाव बुधबारदेखि कोशी मधेश बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ़दै जाने पूर्वानुमान गरिएको छ। महाशाखाले ठूला तथा साना नदी नाला र खोला नालामा पानीको सतर्कता सतह बढ़न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ। विशेष गरी हिमाली भूभागमा भारी हिमपात हुन सक्ने भएकाले हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा जानेले पनि सम्बन्धित क्षेत्रको मौसमबारे जानकारी लिएर उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ। देशका विभिन्न ठाउँमा यसरी वर्षा हुने भएकाले सतर्कता अपनाउन नागरिकहरूलाई महाशाखाले अनुरोध गरेको मौसमविद निशा निरौलाले जानकारी दिनुभयो।
1: अब भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकोले विभागका क्षेत्रमा धेरै असर नै पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कताका साथै विभागको पछिल्लो सूचनामा चाहिँ अध्यावधि हुन चाहिँ अनुरोध गर्दछु।
0: रानी जमरा कुलरिया सिंचाई प्रणाली जल उपभोक्ता संस्था मूल समितिको 28औं वार्षिक साधारण सभा तथा 6औं अधिवेशन टीकापुरमा शुरू भएको छ। मूलकुला समितिका अध्यक्ष कुमारराज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद लालवीर चौधरी प्रमुख अतिथि रहनु भएको थियो। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।

0: खुला समिति किसानको सरसल्लाह अनुसार विकास निर्माण र सिंचाई सुविधा विस्तार जस्ता कार्यहरू गर्दै जाने बताउनुभयो।
1: जे जति लगानी र हामीले यहाँ खर्च गर्नु पर्थ्यो त्यति चाहिँ विविध कारण प्रकोप र एउटा यो देशैको रोग हो समग्र, हामीले यहाँ मात्रै होइन समयमा निर्माण व्यवसायले काम गर्न नसक्ने एउटा त्यो कारण र भूकम्प कोविड लगायतका कारणले गर्दाखेरि पहिलो र दोस्रो फेजमा जति हामीले चाहिँ खर्च गर्नु पर्थ्यो पाउँथ्यो त्यति चाहिँ हुन नसकेको पक्कै पनि हो।
0: उहाँले अन्य जिल्लाका सिंचाई उपभोक्ताहरूले यहाँको उपभोक्ता समितिको कामहरूको अनुगमन गर्ने र सिकेर जाने भएकाले यहाँ राम्रो काम भएको बताउनुभयो। सिंचाई आयोजना कृषि तर्फका प्रमुख भरत कणेलले अहिले आयोजनाको क्षेत्र विस्तार भएको बताउँदै यस वर्ष किसानलाई छनौट गरी कृषि कार्यक्रमहरूको सम्झौता भइरहेको बताउनुभयो। उहाँले खाद्यान्न बालीको बिउ उत्पादन, चैते धान, आलु खेती, तरकारी तथा विभिन्न उत्पादन लगायतका कार्य अघि बढ़िरहेका बताउँदै कोल्ड स्टोर निर्माण कार्य पनि 95% सकिएकाले यही मंगिरबाटै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो।
2: खाद्यान्न बालीको बिउ उत्पादन, चैते धान, वसन्त मकै, आलु, तरकारी, कृषि यान्त्रीकरण र पशु सेवाका क्रियाकलापहरू हामीले सञ्चालन गर्ने गरेका छौँ। त्यो सम्बन्धी आलुलाई हामीले अहिले चाहिँ एउटा रणनीतिक बाली स्ट्राटेजिक क्रपको रूपमा हामीले अगाडि बढाएका छौँ, किनभने तपाईँहरूकै पैसाबाट पनि
0: राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष गुणदेव पन्तले किसानले सहज पानी पाउने व्यवस्था गर्न केही सुधार आवश्यक रहेको बताउँदै हाइड्रो पावर र सिंचाई सुविधा छुट्टा छुट्टै गराउनु पर्ने बताउनुभयो।
3: यहाँले छुट्टै त्यसको लागि पानी लैजाने एउटा शाखा लगेर निर्माण गरिदियो भने किसानलाई त्यो अप्ठ्यारो पर्छ। अब टेन्डर हुन्छ, किसानका खेतमा पानी चाहिन्छ, निर्माणकर्ताले समयमा त्यहाँ मर्मत गर्दिँदैन, त्यहाँ गर्न सक्दैन भने हाम्रो क्षेत्रमा पानी नपाए किसानले पानी पाउँदैन। यी अप्ठ्याराहरू विगतमा पनि यहाँ भयो, त्यस कारणले यी अप्ठ्याराहरूलाई सुधार गर्न सिंचाई विभागसँग चाहिँ यो प्रणाली पनि सिफारिस चाहिन्छ, निर्णय चाहिन्छ। मलाई लाग्छ उल्टाले त्यो सहयोग गर्नुपर्छ केही हदसम्म।
0: रानीकुलाका अध्यक्ष बिरबहादुर खत्रीले किसानले सूचना पाउन कठिन भएको बताउँदै कसरी अघि बढ्ने र समयमै किसानसम्म सूचना कसरी पुगाउने भन्ने बारेमा एकपटक छलफल आवश्यक रहेको बताउनुभयो।
4: अहिले त पहिला हजुरको हामीले सूचना कसरी थाहा पाउने, अहिलेसम्म के भइरहेछ कसो भइरहेछ भन्ने बैठकहरू पहिला त हुन्थ्यो, अहिले के अरे सात आयोजनामा बैठकहरू नभएको महसुस गरेँ मैले। अहिलेसम्म जे 2 महिना भयो हामी आएको, के गर्ने कसरी जाने भन्ने कुरो सल्लाह सुझावहरू कुनै किसिमको थाहा छैन भने हामीले शाखाका मान्छेहरूले सबै आफ्नो उपभोक्ताहरूलाई कसरी जानकारी दिने के भइरहेछ भन्ने।
0: कुलरिया सिंचाई अन्तर्गतका कुलाका अध्यक्ष पुष्पराज जोशीले किसानले खोजेका बेला खेतसम्म पानी पुगाउन नसकेको बताउँदै कुला बनिरहेका ठाउँमा अनुगमन गर्नुपर्ने बताउनुभयो।
5: किसानले खोजेको पानी हो, तपाईँले किसानको मुहासमा पानी पुर्याउन सक्नु भएको छैन, के गति कार्य गर्नु भएको छैन, म अहिले त्यहाँ बसेको नेतृत्वलाई प्रश्न गर्न चाहन्छु। र अझै पनि एउटा प्रक्रिया के भने, जहाँ भौतिक संरचनाहरू बनिरहेका छन्, कार्य समितिका मान्छेहरूले गएर त्यहाँ निरीक्षण गर्न गएको भन्ने कुरो जो आएको छ, त्यो पनि लगभग मलाई लाग्छ सनातनी गर्नु छ।
0: रानीकुला अन्तर्गत साईपुर कुलाका अध्यक्ष धर्मराज जैसीले आयोजनाका काम धेरै अधुरा रहेकाले सिंचाई सुविधा किसानले पाउन नसकेको, समयमा सूचना नपाउँदा किसानले दुःख झेलिरहेकोले यसलाई व्यवस्थापन गर्नुपर्ने र 12 महिना पानीको सुविधा हुनुपर्ने बताउनुभयो। कार्यक्रममा कोषा अध्यक्ष युगेन्द्र बहादुर साउदले 93,35,410 रूपियाँ बराबरको आयव्यय प्रस्तुत गर्नु भएको छ। उपाध्यक्ष कृति बहादुर रोकायले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन सचिव परशुराम महतोले गर्नुभएको थियो। साधारण सभाले मूलकुला समितिको नयाँ नेतृत्व चयन गर्नेछ।
6: सहकर्मी रत्नापुन मगर खोज खबरमा नारायणपुरमा संचालित गणेश उत्सव सम्पन्न लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
7: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।

0: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
2: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
3: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
2: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
3: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
2: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
3: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
2: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810635347।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टको विदाई तथा फेरि भेटौँला कार्यक्रम भएको छ। जानकी गाउँपालिकाको एक वर्षको बसाईपछि प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्ट सूचना तथा संचार मन्त्रालयमा सरुवा भएर जानुभएको छ। फेरि भेटौँला तथा विदाई कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले प्रमुख प्रशासकीय अधिकृत भट्टले पालिकामा राम्रो काम गरेको बताउँदै उहाँ एक सफल व्यक्ति भएको बताउनुभयो।
3: सूर्यले पनि उज्यालो दिएछ र बल्ब पनि बलिरहेछ। म प्राविधिक मान्छे होइन, तर प्रविधिले के भन्नु रहेछ भने बल्ब त्यसै बल्दैन, प्लस माइनस भयो भने बल्छ र प्लस प्लस भयो भने बल्दैन, माइनस माइनस भयो भने बल्दैन। र अहिले जति पनि तपाईँ हामी यहाँ उपस्थित छौँ, तपाईँ हामीभित्र प्लस पनि छ, माइनस पनि छ र तपाईँ हामी बलिरहेछ। कसैको अलि थोरै वाट होला, कसैको अलि बेसी वाट होला, तर बल्न चाहिँ बलिरहेछ। त्यसै गरी अहिले हामीबाट सुकिँदै गर्नुभएका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्ट पनि हाम्रो जानकी गाउँपालिकामा जति एक वर्ष बस्नुभयो, उहाँ बल्नुभयो, मजाले बल्नुभयो भन्ने लाग्छ मलाई। त्यही भएर उहाँलाई आगामी दिनमा पनि बलिराख्नु होला भन्ने शुभकामना दिन चाहन्छु।
0: अध्यक्ष चौधरीले काम गर्दा जहिले पनि जनतालाई केन्द्रमा राखेर काम गर्न आवश्यक रहेको बताउनुभयो।
3: धेरै कुरा गरेर साध्य पनि छैन। तपाईँ हामीले जति काम गरिरहेछौँ, तपाईँ हामीले कसलाई सेन्टरमा राखेर काम गरिरहेछौँ र कसलाई सेन्टरमा राख्नुपर्छ भन्ने चाहिँ जरुरी छ। अहिले धेरै मान्छे म देख्छु कि जहिले पनि म आफै पनि मैले जहिले पनि कुरा गर्दा पनि काम गर्दा पनि आफूलाई सेन्टरमा राखेर गर्छु, तर अहिले हामी लोकतन्त्रको कुरा गर्छौँ, गणतन्त्रको कुरा गर्छौँ, सेन्टरमा कसलाई राखेर काम गर्नुपर्ने हो, कुरा गर्नुपर्ने हो भनेर तपाईँले सबैले बुझ्नु जरुरी छ। र हामी लोकतन्त्र मान्छौँ, गणतन्त्र मान्छौँ भने जहिले पनि पब्लिकलाई सेन्टरमा राखौँ, काम गरौँ र आगामी दिनमा भानुभक्त सरले पनि त्यही गर्नुहुन्थ्यो र तपाईँ हामी सबैले त्यही गर्नेछौँ।
0: उपाध्यक्ष लालमती कठरियाले पालिकामा कर्मचारी र जनप्रतिनिधिबीच एक अर्काको परिपूरक भएको बताउँदै आगामी दिनमा सबैको सहयोग रहने बताउनुभयो।
4: जनप्रतिनिधि र कर्मचारी भनेको हामी एक अर्काका परिपूरक छौ। जनप्रतिनिधिलाई सफल बनाउनको लागि पनि एउटा कर्मचारीको एकदमै ठूलो हात हुन्छ र भूमिका हुन्छ। त्यसकारणले जुनसुकै काम पनि हामी मिलेर गर्छौ र आगामी दिनमा यो जानकी गाउँपालिकाले जुनसुकै काममा जुन समन्वय गरेर मिलेर गइराखेको छ त्यसरी नै चाहिँ मिलेर गर्नेछ र आगामी दिनमा सबै
0: प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले पालिकाबाट आफूलाई राम्रो सिकाइ भएको, आफूले सिकेका कुरा सिकाउन पाएको र काम गर्ने सिलसिलामा जनप्रतिनिधि र कर्मचारीको सहयोग पाएको बताउनुभयो।
5: यो अंग्रेजको शासन थियो इण्डियामा, त्यो बेला बेलायतको ब्युरोक्रेसीलाई इच्छाको वस्तु भनिन्थ्यो, म्याटर अफ जेलसी भनिन्थ्यो। त्यसै गरी हाम्रो जानकी गाउँपालिकाको काम गराई, हाम्रो सेवा प्रवाह लगायत यो जुन पद्धतिमा छ, एउटा सिस्टममा छ, एउटा इन्स्टिट्युसन बनेको छ, त्यसमा सबैको लोभ लाग्दो छ, सबैले प्रशंसा गर्छन्। त्यसकारण यो यस्तो पालिकामा आएर काम गर्नु पाउनु मेरो लागि सौभाग्य हो र मैले आदरणीय अध्यक्षज्यूबाट धेरै कुराहरू सिक्ने मौका मिल्यो। वडाध्यक्षज्यूहरूबाट, कार्यकारी सदस्यज्यू लगायत सम्पूर्ण कर्मचारीबाट केही कुराहरू मैले सिक्ने मौका पाएँ, केही कुराहरूले जानेको ज्ञान सिक मैले यहाँ बाँड्ने मौका पाएँ र मलाई लाग्छ यो एक वर्षको अवधिमा काम गर्दा सामान्यतया कुनै पनि आलोचना, कमेन्ट अथवा पत्रकार मित्रहरूले गरेको त्यस्तो गाली कुनै पनि खेप्नु परेन। त्यही मेरोलाई सफलता हो। आजसम्म सबैले एक वर्ष अवधिमा यो काम सम्पन्न समयमै सबै काम सम्पन्न भए, सेवा प्रवाह हुँदाखेरि त्यसमा सबै फिडब्याक यहाँ सेवा गराएको राम्रै रहेको पाएको हुनाले मैले
0: टिकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ममता बास्तोलाले स्थानीय तहमा काम गर्न अवसर र चुनौती दुवै भएकाले प्रचलित एन नियम अनुसार काम गर्दा सहज हुने र यसमा जनप्रतिनिधिको भूमिका ठूलो भएको बताउनुभयो।
6: विशेष गरी स्थानीय तहमा काम गर्दा जनप्रतिनिधिज्यूहरूसँग जुन हामी प्रत्यक्ष रूपमा कर्मचारीले कोर्डिनेसन गरेर काम गर्नुपर्छ, यो चाहिँ एकदमै अवसर र चुनौती दुवै हो। उहाँ चाहिँ यसमा चाहिँ पूर्ण रूपमा सफल भएको चाहिँ मैले विगतमा यहाँ अहिलेसम्म सुनेका मन्तव्यहरूबाट पनि महसुस गरेको छु। कर्मचारी जो आए पनि कर्मचारी प्रचलित ऐन कानून अनुसार चल्ने हो, कर्मचारीलाई प्राप्त टिआर बमोजिम काम गर्ने हो, यहाँको नेतृत्व गर्ने, यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा यहाँको जनप्रतिनिधिज्यूहरूकै निर्णायक भूमिका रहन्छ र उहाँहरूकै समन्वयमा चाहिँ कर्मचारी

0: सफल असफल हुने भन्नेमा उहाँहरूले देखाएको बाटो नै मुख्य हो जस्तो लाग्छ। यही अनुसार हामी कर्मचारी चाहिँ अगाडि बढ्छौं।
1: वडा नम्बर नौका वडा अध्यक्ष खगेन्द्र भण्डारीले प्रमुख प्रशासनिक अधिकृत भट्टले पालिकामा मिलनसार लगनशील भएर नीति र विधिमा रहेर काम गरेको बताउनुभयो।
2: उहाँसँग मैले धेरै लामो समय काम गर्न पाइन। एक वर्षको दरमियानमा पनि मलाई लाग्छ चार पाँच महिना मात्रै उहाँसँग कार्यपालिकामा लगायत विभिन्न समयमा मलाई अप्ठ्यारो परेको बेला आवश्यक सल्लाह मैले लिने गरेको थिएँ। उहाँले जहिले पनि असल सल्लाह दिनुहुन्थ्यो। जानकी गाउँपालिकालाई राम्रो बनाउनको निमित्त नीति र विधि सम्मत पालिका चलाउनको निमित्त उहाँले अवरात्र काम गरेको हामीले महसुस गरेका छौं।
1: कार्यक्रममा कार्यपालिकाका सदस्य पवित्र विश्वकर्मा, योजना तथा अनुगमन शाखा प्रमुख हिरेलाल चौधरी, वडा सचिवको तर्फबाट वडा नम्बर एकका वडा सचिव ईश्वर जयसी, प्रधानध्यापकको तर्फबाट कालिका आधारभूत विद्यालयका प्रधानध्यापक मथुरा प्रसाद नेउपानी लगायतले बोल्नुभएको थियो। कार्यक्रम संचालन प्रशासन शाखा प्रमुख मिनराज कठरियाले गर्नुभएको थियो। टीकापुर नगरपालिका वडा नम्बर छ नारायणपुरमा संचालित गणेशोत्सव समापन गरिएको छ। भदौ 30 गतेबाट शुरू भएको गणेशोत्सव असोज 5 गते हिजो समापन गरिएको हो। गणेशोत्सव समिति नारायणपुरको आयोजना, 6 नम्बर वडा कार्यालय, लक्ष्मीनारायण बहुद्देश्य सहकारी संस्थाको प्रायोजन तथा धर्मराज शाहीको विशेष सहयोगमा गणेशोत्सव संचालन गरिएको थियो। गणेशोत्सव समितिका संयोजक उपेन्द्र खड्काले यस वर्ष देशमा ठूलो घटना भएका कारण सामान्य गर्ने योजना भएको भए पनि सबैको सहयोगले विगतका वर्षभन्दा यस वर्ष कार्यक्रम अझै राम्रो भएकोमा खुशी व्यक्त गर्नुभयो।
3: हामी विगतका वर्षदेखि यो गणेशोत्सव कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौँ र यो चौथो वर्ष हो। विगतका वर्षमा त अब एकदम खुशीका साथ सबै एकदम हुनुहुन्थ्यो, तर यो वर्ष अलि यो देशमा विषम परिस्थितिले गर्दा अलि सामान्य गरौँथ्यो भन्ने हामीले सोचिरहेका थियौँ। तर यहाँको जनसहभागिता र यहाँ जो मानिसहरूको धर्मप्रतिको जो आस्था बढेर आएको छ त्यसले यो कार्यक्रमलाई विगतका भन्दा पनि अझ राम्रो गर्नुपर्ने बाध्यता देखियो र सफल पनि भयो। कार्यक्रम सफल गर्नमा अब टिकापुर नगरपालिकाका सबै बासिन्दा, खास गरी वडा नम्बर 6 छ, अनि हाम्रा देश विदेशमा रहनुभएका दाजुभाइहरूले एक एक रुपियाँ कमाएर हामीलाई धर्मको नाममा सहयोग गर्नुभएको छ र यहाँका बडगरहरू हुन्छ, त्यसपछि गाउँटल अध्यक्षहरू हुनुहुन्छ, अनि संघ संस्था हुनुहुन्छ, विद्यालय टिचरदेखि लिएर हरेकले एकदम दिल खोलेर हाम्रो कार्यक्रमलाई आर्थिक पनि सहयोग गर्नुभयो, मनले वचनले र अनुशासन नैतिकताले पनि सहयोग गर्नुभएको कारणले यो कार्यक्रम एकदम सफल भएको हुँदा गत वर्षको यो वर्ष म संयोजक भएर काम गरेकोमा एकदम खुसी भएको छु।
1: गणेशोत्सव समितिका कोषाध्यक्ष युवराज नायकले गणेश उत्सव सफल पार्न सहयोग गर्नेलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो।
4: योभन्दा अघिल्लो वर्षसम्म हामीसँग 2,78,000 बचत भएको र यसलाई निरन्तरता फेरि 3 वर्षमा सिद्ध्याउने हो कि भन्ने थियो र अहिले 3 वर्ष फेरि थपाउनु त सानो मूर्तिबाट शुरू गरौं, प्रत्येक वर्ष बढाउँदै लैजाने र अहिले हामीलाई ओडादेखि सम्पूर्ण ओडाहरू टिकापुर नगरपालिका, विशेष गरी धन्यवाद हाम्रो धर्मराज साईज्यू काठमाडौँ निवासी, उहाँले चाहिँ हामीलाई 51,000 लगायत विदेशमा रहेका सम्पूर्ण साथीभाइहरूले 11,000, 10,000, 5,000 कसैले 5 रुपियाँ, 10 रुपियाँ गरेर बजारका सम्पूर्णले हौसला दिँदै बिहान हाम्रो सम्पूर्ण प्रवचन कार्यक्रम कहिलेकाहीँ योग सहित र त्यसपछि साँझको कार्यक्रमहरू भजन मण्डलीहरू सम्पूर्ण गाउँ गाउँ टोल टोलका सम्पूर्ण आएर साँझ गरेको हुँदा र अन्त्यमा भजन सम्बन्धी नृत्यहरू गरेर हामी विसर्जन गर्दै सम्पूर्णलाई यसै गरी नै सहयोगको पनि अपेक्षा गरिरहेछौँ र योभन्दा पछि पनि सहयोग हुनेछ र यो अहिलेसम्म दिनुभएको जति छ आफ्नो गच्छे अनुसारको सम्पूर्णले दिनुभएकोमा मुरी मुरी धन्यवाद सहित उहाँहरूलाई श्री गणेशले सम्पूर्णलाई कल्याण गरून्।
1: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
5: हार्दिक सुनचानी पसलमा सत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
6: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
6: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
7: महिनाको महिनावारी गडबडीको समस्या,
6: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
7: पेट सम्बन्धी सम्पूर्ण समस्या,
6: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
7: ईसीजी सेवा,
6: डिजिटल एक्सरे सेवा
7: र प्रयोगशाला ल्याब सेवा।
6: फोन नम्बर 9844-27359 र 9848-42-73-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।

0: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक जमरापारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97 44 28 72 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्नेछ।
1: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाको हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ।

0: जोखिमलाई पनि बचाउन सकिन्छ।
1: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
2: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-66-05।
3: छिछि, कस्तो गनाएको! इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
4: फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसबै सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20-300 हो। अर्को पनि छ 98-65-69-20-26।
5: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20-300 र 98-656-92-026।
6: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
7: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
6: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
7: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
6: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
7: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एकपटक आउनुहोस्।
8: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै। सञ्चालक छतराज उपाध्याय। सम्पर्क नम्बर 98-66-27-27-99।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टिकापुर एफएमको पर्वतीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असोज महिनाको 6 गते मंगलबार, तदनुसार सेप्टेम्बर 22 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टिकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि पुरानो लगानीबाट लाभ मिल्नेछ, आय र व्ययको मध्यम सन्तुलन बनाएर राख्नुहोला। वृष राशि हुनेहरूको लागि पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ, आर्थिक कारोबारमा शत्रुहरूको वृद्धि हुनेछ। मिथुन राशि हुनेहरूको लागि रचनात्मक वा कलात्मक क्षेत्रमा आफ्नो व्यक्तित्वलाई आकर्षण बनाउन सफल रहनुहुनेछ, वाणीले गर्दा आफन्तहरूसँग मनमुटाव हुन सक्छ। कर्कट राशि हुनेहरूको लागि अग्रिम कार्यहरू समयमा सम्पादन हुनेछ, विद्यार्थी वर्गहरूले हेलचक्राई गरेर कुनै कार्य गर्दा असफलता हात लाग्न सक्छ। सिंह राशि हुनेहरूको लागि कार्यक्षेत्रमा पद प्रतिष्ठामा वृद्धि हुनेछ। अधिकारी वर्गहरूबाट शुभ सूचना पाइनेछ। कन्या राशि हुनेहरूको लागि सन्तान पक्षबाट मन प्रसन्न हुने सूचना मिल्नेछ। विवाद र मुद्दाहरूमा हजुरको पक्ष बलियो रहनेछ। तुला राशि हुनेहरूको लागि कार्यक्षेत्रमा आलस्य नगरौं। वाणीले गर्दा बनेको कार्य बिग्रन सक्छ, विचार गर्नुहोला। वृश्चिक राशि हुनेहरूको लागि अचानक धनलाभ हुनाले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा अग्रिम बनाएका कार्यहरूले सफलता मिल्नेछ। धनुराशि हुनेहरूको लागि कार्यक्षेत्रमा गरिएको कामको जस नमिल्नाले मन दुखी हुन सक्छ। माता पिताको आशीर्वाद लिएर नोकरी वा पेशामा अगाडि बढ्दा रोकिएका कामहरू सफल हुनेछन्। मकर राशि हुनेहरूको लागि कार्यक्षेत्रमा अनुभवको कमीले कार्य अड्किने सम्भावना छ। पारिवारिक समस्याहरू सुल्झिनेछन्। कुम्भ राशि हुनेहरूको लागि नजिकको व्यक्तिको समस्या बुझेर सहयोग गर्न सकिनेछ। घरको वातावरणमा आत्मीयता बढ्नेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि कामलाई सानो भागमा बाँड्दा सहज हुनेछ। कामकाजमा आवश्यक सुधार गर्न सकिने देखिन्छ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5561-255 फोन गरेर टिकाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

श्रोतेस्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे संवाद, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे अपने एकलग, 1:40 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे नेपाली थारू गीतहरू, 6 बजे खोज खबर, 6:40 बजे महिला बोल्छिन्, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:10 बजे पोषण सम्वाद, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रथम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: कामदार आवश्यकता सम्बन्धी सूचना।
5: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
4: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
6: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
7: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
6: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
7: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
6: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
7: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
6: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848569633 र 9851882646।
8: टिकापुर नगरपालिका वडा नम्बर 1 वडावासीहरूमा हार्दिक अनुरोध।
9: वडा नम्बर 1 कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाड नछोडी र सड़क पेटी छेउछाउमा नबाँधौ। सार्वजनिक स्थानमा माटो, ढुङ्गा, गिट्टी, बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौ। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
8: एक घर एक बिरुवा रोपौ। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौ। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 0915608770 वा वडा अध्यक्षको फोन नम्बर 9844404598 सम्पर्क गरौं।
9: टिकापुर नगरपालिका वडा नम्बर 1 कार्यालय टिकापुर कैलाली।
10: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। सञ्चालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: भारती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688 14 799, 98 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 68 28 25।
5: समयमै आफ्नो घर परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइए। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्रा सम्पर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाट जोड़नी सेवा, टूटल हाट जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली, फोन नम्बर 0915600595 ओ मोबाइल नम्बर 98 48 42 73 59।
8: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
9: यो ओसीएमसी भनेको के आयो फेरि?
10: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
9: ओसीएमसीले के सहयोग गर्छ त?
10: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcticapur@gmail.com।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: नमस्कार, देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएनको प्रस्तुति कार्यक्रम पोषण संवादमा यहाँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम पोषण संवादमा आज हामी बाढ़ी प्रभावित क्षेत्रको पोषणको बारेमा र बालबालिकाका विभिन्न पक्षमा आज हामी कुराकानी गर्छौ। त्यसको लागि बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेल हाम्रो स्टुडियोमा हुनुहुन्छ। यहाँलाई स्वागत छ।
1: हस्, धन्यवाद। नमस्कार।
0: हजुर, सबैभन्दा पहिले तपाईँ घटनै भएको दिन रसुवा जानुभयो, परिवारको हिसाबले पनि तपाईँको आफन्त पर्नुभयो होइन, र सुरुमा चाहिँ त्यो विपत्तिले कस्तो अवस्था सिर्जना गर्यो, तपाईँले देखेको कुराहरू अलिकति बताइदिनुहोस् न।
1: धन्यवाद। अब 10 गते त पुग्दाखेरि 10 गते राति नै भइसकेको थियो, खास 11 गतेदेखिबाट प्रत्यक्ष रूपमा त्यहाँ मेरो हाम्रो उपस्थिति भयो। अब यो उत्तरगया वार्ड नम्बर 5 पर्छ, त्यो म पुगेको ठाउँ जहाँ जान यात्रा निकै कठिन थियो, करिब 12 घण्टाको मोटरसाइकल यात्रा, त्यही पनि लड्दै पढ्दै, अनि हिलो बाटो, बाटोहरू त्यति राम्रो थिएन र कतिपय ठाउँमा चाहिँ बाइकहरू धकल्नुपर्ने, बोक्नुपर्ने स्थिति थियो। त्यो बाटो काटेर हामी पुग्यौं। अब पुग्दाखेरि बस्तीहरू सबै उजाड देखिन्थे, मान्छेहरूका गलाहरू चाहिँ बन्द थिए, मान्छेहरूको चाहिँ चाहे त्यहाँको शिक्षक होस् स्थानीय शिक्षकले पनि कसैले आफ्ना परिवारका सदस्य गुमाएका थिए, कसैले आफ्ना बालबालिका गुमाएका थिए, अब परिवारका सदस्यहरूले पनि आफन्त छर छिमेकका मान्छेहरू गुमाएको स्थिति थियो। जनप्रतिनिधिले त त्यहाँको उपाध्यक्ष चमेली गुरुङले त आफ्नो भाइसहित 24-25 जना गुमाएको स्थिति थियो। त्यसै गरी पालिकाको अध्यक्षले पनि आफ्ना इष्टमित्रहरू गुमाएका स्थिति थिए। संचारकर्मी, त्यहाँका संचारकर्मीहरूले जो चाहिँ नियमित संचार माध्यमबाट सूचना दिनुहुन्थ्यो, उहाँहरूले पनि गुमाउनु भएको थियो। सुरक्षा निकायले गुमाएका थिए र त्यस्तो बेलामा पनि फेरि उहाँहरू अरूको उद्धार राहत पुनस्थापनामा के गर्न सकिन्छ भनेर लागिराख्नु भएको थियो। तथापि धेरै व्यवस्थित हुन सकेका थिएन सेल्टरहरू, अहिले हामी जुन खालको कुराहरू सेल्टरहरूका कुराहरू गरिरहेको थियौँ त्यस्तो केही व्यवस्थित हुन सकेका थिएन। मान्छेहरू आएर उत्तरगयाको माथि रहेको शिवालय स्कूल र नीलकण्ठ स्कूलमा मान्छेहरू बसिराख्नु भएको थियो र त्यति धेरै व्यवस्थित थिएन र हामी सँगसँगै जाँदै गर्दाखेरि अब त्यहाँको स्थानीय, म त पहिला त स्थानीय सरकारलाई धन्यवाद दिन चाहन्छु, त्यस्तो विपदमा आफू प्रभावित हुँदाहुँदै पनि उहाँहरू आफै क्रियाशील भएर लाग्नु भएको थियो र सँगसँगै अरू नागरिक संघ संस्थाहरू पनि गएको थिए र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले चाहिँ पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू, कोअर्डिनेसनको कुराहरूमा चाहिँ त्यो संयोजनकारी भूमिका निर्वाह गर्नको लागि राख्नु भएको थियो।
0: हजुर, अब त्यहाँ धेरै पक्षहरू छन् तर अलिकति विशेष रूपमा तपाईँ बालबालिकाको क्षेत्रमा लागेको हिसाबले त्यहाँ हेर्दाखेरि, अनुगमन गर्दाखेरि यस्तो बेलामा चाहिँ बालबालिका, सुत्केरी महिलाहरूको पोषणको अवस्था कस्तो हुँदो रहेछ, के कुराहरू राहतमा पुग्दो रहेछ?
1: अब अहिले अब आज घटनाको 25 दिन, करिब 25 दिन आज भयो जस्तो लाग्छ। यो 25 दिनको हेर्दाखेरि सुरुको दिनबाट अहिलेसम्म आइपुग्दाखेरि धेरै चेन्ज भएको छ। पहिलो कुरो त अब मान्छेहरू पहिलो दोस्रो दिन तेस्रो दिन त बालबालिकाको पोषणको कुरा भन्दा मान्छेहरू चाहिँ आफ्नो मान्छे भेटिन्छ कि भनेर खोज्ने कुरा, खानेकुराको चिन्ता कसैलाई पनि थिएन कि कसरी मान्छे खोज्ने, आफ्नो मान्छे फेला पर्छ कि, त्यो हराएको मान्छे, बेपत्ता भएको मान्छे गर्छ कि भन्ने एकातिर थियो भने अर्कोतिर चाहिँ जो चाहिँ बचेर आउनुभएको छ उहाँहरूको कुरा पनि सँगसँगै थियो। विशेष गरी बालबालिकाको कुरा, बालबालिकालाई चाहिँ कसरी रोक्ने, उनीहरूले बाबुआमा खोजिरहन्छन्, बाबुआमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबुआमा खोजिरहेछन् मेरा बाबुआमा खोइ भन्ने, र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुन्ने, कराउने, चिच्याउने, हाम्रो बाबामा खै भन्ने खालको बालबालिकालाई थियो। अब सुत्केरी गर्भवती महिलाको त अब तपाईँहरूले यहाँभन्दा अगाडि पनि एउटा स्टोरी तपाईँहरूले बजाउनु भयो जस्तो लाग्छ मलाई, त्यो रसुवाकै हो। अब सुत्केरी गर्भवतीको लागि त अब छुट्टै त्यस्तो व्यवस्थित केही कक्षहरू व्यवस्थित थिएन, अब बिस्तारै उहाँहरूलाई त्यो गर्न थाल्यो र अब सुरुका दिनमा त फेरि त्यो उत्तरगया गाउँपालिका त कस्तो भयो भने ओझेलमा पर्यो, किनभने हेलिकप्टर माथि उद्धारका निम्ति भनेर गयो तर त्यहाँको वरिपरिको उद्धारका निम्ति चाहिँ नि खासै संघीय सरकारबाट संयोजनकारी भूमिका निर्वाह हुन सकेन, किनभने सबैको टार्गेट के भयो भने टनेलतिर, मास्तिरतिर, त्यो खोलाकोबाट छेउछेउ जंगलतिर भएका मान्छेहरूसँग केन्द्रित भयो, त त्यहीँको अलिकति चाहिँ ओझेलमा पर्यो। अब सडक सम्पर्क चाहिँ विच्छेद थियो, अनि बत्ती थिएन, अनि बत्ती नभएपछि नेटवर्क राम्रोहरू नभएपछि अब यो यो सामाजिक सञ्जालहरू पनि एकदम पर्याप्त रूपमा चलाएको थिएन त्यस्तो बेलामा. अब गाउँघरमा जे पाइन्थ्यो चाउचाउ बिस्कुट फ्रुटी यस्तो चाहिँ लाने बाँड्ने हुन त अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन खानेकुरा होइन तिनीहरू तर पनि आपतकालीन अवस्थामा चाहिँ त्यो प्रयोग भएको थियो जसले र बिस्तारै बिस्तारै त्यसलाई नेपाल सरकारका तीनटै तहका सरकारहरू हामी नागरिक संघ संस्था संचारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो चाहिँ आपतकालीन थियो तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै गुज्रदै अगाडि बढ़ाएका छौँ. अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड़ दिउँ हामीले संघ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्ततिरमै जोड़ दिउँ भन्ने खालको पहिरेदी हुन थालिसकेपछि बिस्तारै अहिले पोषणका कुराहरूलाई पोषणका कुराहरू हाइजेनिक किटका कुराहरू अब महिनावारी प्याडका कुराहरू अब यसो हेर्दाखेरि चाहिँ मान्छेले त महिनावारी प्याड छुटिरहेको थियो अब पानीहरू शुद्ध थिएन खानेपानीको कुरा पोषणसँग पनि यो विषय पनि जोडिन्छ पानीहरू चाहिँ काम कसरी त्यो शुद्धता गर्ने कुराहरू र त्यो खालको कुरा थियो. अब त्यो बेलामा मान्छेलाई प्रेसर हुन्छ अब गर्भवती त्यहाँ दुईजना महिला भेटेको थिएँ मैले त्यति बेला अनि त्यो उहाँहरूलाई प्रेसर जाँच्नको लागि चाहिँ त्यो के भन्छ हामीसँग प्रेसर नाप्ने पनि भेटिएको थिएन त्यहाँ पहिलो दोस्रो दिन त त्यस्तो थियो तर पछि बिस्तारै त्यहाँ स्वास्थ्य कर्मीहरू आउनुभयो अरू पनि जान थाल्नुभयो र अहिले त्यसलाई चाहिँ बिस्तारै त्यो मान्छेहरू चाहिँ बिस्तारै नर्मल लाइफतिर आउन खोज्नु भएको छ. तर त्यो नर्मल लाइफ भनेको चाहिँ अब फेरि एकदमै धेरै अगाडि बढेको नर्मल लाइफ होइन त्यो पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो. तथापि हामीले चाहिँ पोषणयुक्त खानेकुरामा सुत्केरी गर्भवती महिला अब दीर्घ बिरामीहरू जो हुनुहुन्छ ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँहरूले सुत्ने बेलामा चाहिँ खानाभन्दा खाली पेटमा के खाली पेटमा औषधि खाइसकेपछि के खानेकुराहरू खाने राति अब सेल्टर छ तर अब राति दुई बजे केही खानेकुराहरू खाएर हुन्छ अब औषधि नै बगाएको छ धेरैजनाको मैले के औषधि खाएछु भन्ने पनि थाहा थिएन. अब त्यो जस्तै आइरन चक्की खाइराख्नु पर्ने गर्भवती सुकेरीहरूका कुराहरूमा चाहिँ त्यो आइरन चक्की त्यति बेला सुरुमा भेटिन्थेन तर यो बिस्तारै अब सबैको साथ सहयोग सहकार्यले चाहिँ त्यो केही हुँदै गएको छ. तथापि अझै पनि हामीले चाहिँ नि सामाजिक सञ्जालतिर हेऱ्यौँ भने चाहिँ अझै पनि रात गाउँतिर उठिरहेछ अब त्यहाँ त अब रातभन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिएछ यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने अब हाम्रो उद्योग वाणिज्य संघ हाम्रो सामाजिक संघ संस्था हाम्रा युथ क्लब र स्कूलमा बालबालिकाहरूले पनि रसुवाको बाढीको बेलामा हामीले सहयोग गर्नुपर्छ भनेर अन्त अन्त जिल्लाबाट पनि अझै पनि अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिन भन्दा त आफ्नो पसलमा भएको एक कार्टुन दुई कार्टुन चाउचाउ दिन बिस्कुट दिन फ्रुटी दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन्. हामी सिजप जेसिवाइसिएन हामी अरू पिस हिमालयन अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेका छौँ कारितास जर्मनीले त्यहाँ रसियामा काम पनि गरिरहेको छौँ. हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देख्यौँ भने चाहिँ तत्काल चाहिँ यो सामान यो पोषणयुक्त सामान मात्रै पठाउनुहोस् भनेर भनिरहेको छु. यो बाल मैत्रीको दृष्टिकोणबाट पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पैरवी चाहिँ गरिरहेका छौँ.
0: त्यत्रो ठूलो बाढी आउँदाखेरि त्यहाँको अब कृषि योग्य जमिन त बगिहाल्यो पारीबाट जुन तरकारी दूधहरू आउँथ्यो बजारमा होइन त्यसको नि बाटोघाटोले गर्दाखेरि समस्या किसानहरू नै आफै पीड़ित भएर अर्को समस्या. अब यसलाई चाहिँ सन्तुलित अवस्थामा पोषणकै हिसाबले कृषिको हिसाबले त्यसलाई व्यवस्थित बनाएर लानको लागि चाहिँ अब के गर्नुपर्ला?
1: अब यस्तो छ अब तपाईँको खोलाको छेउछाउमा भएका खोलासँग जोडिएका नदीसँग जोडिएका त खेतीयोग्य जमिनहरू त सबै नष्ट भए होइन अब त्यो पसलहरू पनि अब पहिला पसलहरू ल्याउने बेच्ने भनौँ न हाम्रो दुध डेरीहरू त्यस्तो कुराहरू चाहिँ अब तल भेलको त केही पनि बाँकी छैन. त्यो अब त्यो त एका देशकोमा चाहिँ पहिला थियो भन्ने हो पहिलाको फोटो भिडियो हेरेर चित्त बुझाउने हो अहिले. तर अब यस्तो बेलामा चाहिँ दुईटा कुरालाई अलिकति बढी ध्यान दिनु पर्यो. एउटा कुरा चाहिँ नि हाम्रो चाहिँ जुन क्षेत्रमा छ माथि गाउँतिरको त्यसलाई चाहिँ नि अहिले चाहिँ मैले पाएको जानकारी अनुसार चाहिँ रसुवाको कुरा गर्दाखेरि कालिका स्थान अनि धारापानीमा चाहिँ जो त्यहाँ चाहिँ त्यहाँ दुध डेरीहरूमा चाहिँ त्यो दुधहरू संकलन गर्ने र पठाउने कामहरू भइरहेछ त्यो भेगमा. अर्को चाहिँ अब कृषि योग्य जमिन पनि भएको हिसाबले चाहिँ अहिले गाउँघरमा जे छ आटो पिठो ढिँडो कोदो हुन त अब हामी त्योभन्दा चाहिँ फेरि पसलकै खानेकुरा रमाउन बानी भइसकेका छ हाम्रो होइन. अब त्यसको लागि चाहिँ अनि यसो बच्चाहरूलाई भुलाउन पनि अब यसो गुलियो चिज अलिकति अलिकति मिठो स्वादिलो हुन्छ अब त्यसमा चाहिँ मिसावटका कुराहरू हामी त्यति ध्यान दिन सकिरहेको छैनौँ. सरकारले पनि यस्तो बेलामा झन् प्रभावकारी अनुगमन गर्नुपर्ने हो त्यस्तो कुराहरू गर्न सकिरहेको छैनौँ र राहतका रूपमा बाँडिएको पनि अब यहाँहरूले पनि सुन्नुभयो होला. अब इन्टेन्सन खराब होइन होला तर अब लामो समयसम्म अब बाटो त्यस्तो छ 12 किलोमिटर लाँदाखेरि बाटोमा पानीले भिज्यो होला, पानीले चुह्यो होला, चामलमा चाहिँ त्यो डल्ला परेको चामलहरूको कुराहरू पनि आइरहेछ होइन। त्यसले गर्दाखेरि यस्तो बेलामा चाहिँ कृषि अब एकातिर चाहिँ नि भएको उत्पादनलाई चाहिँ अब तलतिरको नभएको माथि जे छ त्यसलाई व्यवस्थित गर्नु पर्यो, राज्यले चाहिँ नि यो जीविका उपार्जनलाई पनि सँगसँगै लानु पर्यो एउटा, अर्को चाहिँ जो
0: बाहिरबाट आउला माथिको काम नलाग्ला,
1: बाहिरबाट आउला त्यहाँको काम नलाग्ला त्यो कुरा ध्यान दिनु पर्यो एउटा, अर्को चाहिँ जो बाँच्नु भएको छ र जसको जसले अहिले खेतीपाती योग्य गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने चाहिँ उहाँहरू प्रभावितलाई चाहिँ नि केही जीविकोपार्जनका कार्यक्रमहरू दिनु पर्यो, त्यहाँ चाहिँ पशुपालनको कुराहरू कृषिको कार्यक्रमहरू पनि जोड्नु पर्यो, त्यो स्थानीय तहले पनि जोड्नु पर्यो, प्रदेश सरकार संघीय सरकारले पनि जोड्नु पर्यो र तीनटाको कार्यक्रममा डुप्लिकेसन हुनु भएन होइन, अनि तीनटाहरूको पनि साझा बुझाइ हुनु पर्यो, त्यो भयो भने त्यसले एउटा हेल्प गर्छ। अर्को चाहिँ दुध दही घिउ महीको कुराहरूमा चाहिँ हामीसँग त्यहाँ जे जुन खालको चाहिँ नि माथि दुध डेरीहरू छन् त्यसलाई अब त्यसको मार्केट चाहिँ के थियो भने पहिला त्यहाँ धेरै भएर गाडी मारेर काठमाडौँ आउँथ्यो, अब अहिले चाहिँ त्यो त्यहीँ खपत गरौँ भइरहेछ भन्ने छ मेरो बुझाइमा, त्यसलाई चाहिँ अझै त्यहाँ कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने हो। यो दुईवटा कुरा गर्यो भने त लोकल चाहिँ हाम्रा खानेकुराहरू स्थानीय चाहिँ खानेकुराहरू जो पोषणयुक्त खानेकुराहरूलाई नै अलिक बढी प्रवर्धन गर्न जरुरी छ, यदि हामीले त्यो प्रवर्धन गरेनौँ भने चाहिँ हाम्रा चाहिँ नि ती हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन् यसको गुणस्तरीयता यो त नाफाको दृष्टिकोणले बनाइएको हो, त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनुपर्ने। अर्को सँगसँगै के छ भने चाहिँ अब मोनिटरिङ गर्न जाने, हेर्न जाने, सहयोग गर्न जाने सबै खालका मान्छेहरू जान्छन् हेर्नु, उहाँहरूको पनि ले पनि खानेकुराहरू चाहिँ अब खाजाको लागि सजिलो अब उही फेरि जङ्क फुड नै प्रवर्धन गरेको देखिन्छ। हामी त भन्ने पनि गरेका छौँ, हामीले त एउटा परिपत्र पनि गरेका छौँ सबै सङ्घ संस्थाहरूलाई चाहिँ नि हाम्रो तर्फबाट तपाईँहरूले चाहिँ विज्ञप्ति मार्फत सिजपले त विज्ञप्ति मार्फतै यो पोषणयुक्त कुराहरू गर्नुहोस् भनेको छ। अब जेसी वाइसेनले पनि यो पोषणयुक्त खानेकुराहरू चाहिँ सहयोग गर्नेले खानेले यसमा ध्यान दिनु भनेकै छौँ हामीले, सरकारले पनि त्यो कुरामा जोड दिएको छ, तथापि यो सबै हामी सबैले सोच्नु पर्यो र अब अर्को त मानव स्वास्थ्यसँग जोडिएको छ पोषणको मात्र होइन, अब तलतिर लासहरू अब हामी अहिलेसम्मको संख्यामा त करिब 1450 को हारिमा मात्रै शवहरू प्राप्त भएको छन्, शवहरू त यत्र त्यत्र छरिरहेका छन्, त्यहाँ खोतल्दाखेरि धेरै भेटिन्छ, अब मान्छेहरू त्यहाँ खोतल्छन् हेर्छन्, अब त्यसले गर्दाखेरि अब त्यहाँ मान्छेहरू त्यहाँ मान्छेको मात्र होइन त गाई भैँसी बाख्रा भेडा सबै बगाएर लिएर आएको छ, अरू जीव जन्तुहरू पनि बगाएर लिएर आएको छ, अब ती सबै मरेका छन्, ती चाहिँ मान्छेहरू गइसके त्यो कुहिएको छ, अब त्यसले चाहिँ नि मान्छेहरूको त्यो बस्ती वरिपरि चाहिँ जहाँबाट अलिकति मासतिर 2 किलोमिटर 5 किलोमिटर 10 किलोमिटरसम्म त त्यसको गन्धहरू जाने अनि त्यसले चाहिँ झन् मानव स्वास्थ्यमा पोषणसँग सँगसँगै यो अरू समग्र स्वास्थ्यमा चाहिँ यसले असर पार्ने देखिन्छ। त्योतर्फ पनि सचेतनाका कार्यक्रमहरू सँगसँगै हुनु पर्यो र यो सचेतना सँगसँगै चाहिँ के छ भने पोषण हामीले मनोविमर्श कुराहरू गर्दै गर्दाखेरि चाहिँ बच्चालाई चाहिँ भुलाउन पर्यो भने चाहिँ चक्लेट दिएर मिठाई दिएर चाहिँ हामीले भुलाउने अथवा उनीहरूको कुरा सुन्ने त सँगसँगै बरु त्यो भित्र पनि ओट्स दिने हो कि अलिकति चाहिँ खानेकुराहरू पनि बरु कसैले दिँदै हुनुहुन्छ भने चाहिँ म कार्यक्रम मार्फतै भन्न चाहन्छु तपाईँहरूले बच्चालाई केही कुरा काजु किसमिस लगिदिनुहोस् बरु त्यो त अलि अलि अलि राम्रो चिज हो नि। त्यही भएर म जेसी वाइसेनका आज साथीहरूले दिउँसोभरि बसेर चाहिँ नि त्यो काजु किसमिस चाहिँ बच्चाहरूलाई दिनको लागि प्याक गरिराख्नु भएको छ अहिले। अब हामी त्यहीको कुरा गर्न सक्दैनौँ भने पनि अलिकति बेटर के छ भन्ने कुराहरू गर्नु पर्यो, अनि न त त्यसो गरिएन भने चाहिँ अब यतातिर चाहिँ नि त्यो प्रदूषणको कुरा छ, अर्कोतिर बालबालिकाहरूलाई मेन्टल हेल्थको प्रब्लम छ किनभने बाबुआमा गुमाछन्, परिवार गुमाछन्, केही नगुमाएका मान्छेहरू छन् भने पनि त जग्गा जमिन त तलतिर त गुमाएका छन्, अनि त्यसपछि गएर स्कुलका साथीहरू गुमाएका छन्, शिक्षकहरू गुमाएका छन्, अनि उनीहरूलाई चाहिँ उही बिहानै दिउँसो बेलुका त्यही याद आइराख्छ चाहिँ त्यसले पनि, अनि खान मन नलाग्ने, चिन्ता हुने, डर आउने, राति उठेर हिँड्ने खालका समस्याहरू पनि देखिया छन्। तर यो सबै कुराहरू गर्दै गर्दा चाहिँ यो यी समग्र कुरालाई बाल संरक्षणको दृष्टिकोणबाट पोषण बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो, त्यो समग्र पक्षबाट हेरियो भने चाहिँ नि यसले पोषणमा अनि समग्र बालबालिकाको उच्चतम हितलाई यसले ध्यान दिन्छ, नत्र भने त्यो पनि अलिक गाह्रो देखिन्छ। र अर्को अहिले अहिले तड्काएर एउटा देखिएको अर्को समस्या के छ भने चाहिँ आइडेन्टिटी के त पालिकाहरू ध्वस्त छन्, कर्मचारीहरू पालिकाका कर्मचारीहरू नै छैनन्, शिक्षकहरू त्यसको अभिलेखहरू त केही छैन, अब जन्मदर्ता चाहिँ बालबालिकाहरुको त जन्मदर्ता छैन, कोही बचेका बालबालिकाहरुको पनि अभिभावकहरुको पनि आफ्नो छोरा त छैन नि त, सबै गुमिएछ नि त। अब उनीहरुको आइडेन्टिटीमा काम गर्नुपर्छ, राज्यले सहयोग गर्दाखेरि त फेरि मृत्यु दर्ता चाहियो हेर्नुस्, अथवा चाहिँ बच्चाको जन्मदर्ता चाहियो, केही न केही त चाहियो नि। त्यसको निम्ति यस्तो विपदको बेलामा चाहिँ के गर्ने भन्ने खालको छुट्टै व्यवस्था नहुन सक्छ। अब भएको भयो नि त एकदम राम्रो हो, सरकारले काम गरिरहेको होला, तर त्यस्तो बेलामा त्यस्ता बालबालिकाहरूलाई गर्नुपर्छ। तिनीहरूलाई राहतको प्याकेज बनाउँदाखेरि सरकारले गाइडलाइनहरू बनाउँदाखेरि पनि पोषणको प्याकेज सँगै राख्नु पर्यो, खेलकुदका सामग्रीहरूको प्याकेज सँगै राख्नु पर्यो, पोषण खेलकुदको प्याकेजको कुरा राख्नु पर्यो, यदि परिवार छ भने जीविकोपार्जनको राख्नु पर्यो, शिक्षाको कुरामा हामी गर्दैछौँ भने चाहिँ कम्तीमा पनि ब्याचलर कक्षासम्म चाहिँ त्यो बालबालिकालाई पढ्नको निम्ति सुनिश्चित हुनु पर्यो। शिक्षा मन्त्रालयले हामीले एउटा कार्यक्रम भनेर चाहिँ नि उहाँहरूको आएको छ, प्रदेश सरकारले बाह्रसम्म कतिसम्म हाम्रो जिम्मा भयो भनेर बोल्नु भएको छ, अनि त्यसपछि गएर राष्ट्रिय बाल अधिकार परिषद अनि महिला बालबालिका मन्त्रालयले चाहिँ नि शेष घले लगायतको सँग चाहिँ हामी यति सहयोग गर्छौँ भनेर उहाँहरू बोल्नु भएको छ। उहाँहरू सबैको लक्ष्य त बालबालिकालाई सहयोग गर्ने हो भने यस्ता कुरालाई एकीकृत प्याकेज बनाएर क्याटेगोरी गरेर बुवा आमा नभएका, बाबुआमा मध्ये एकजना भएका, परिवारमा बेपत्ता भएका, अनि के अरे खेतीपातीहरू चाहिँ नि सबै नष्ट भएका का परिवारका बालबालिकाहरू अथवा अरू पनि नट बालबालिका मात्रैको कुरा होइन, समग्र हो, पोषणको विषय र विपदको विषय सबैको हो, ज्येष्ठ नागरिकसम्मको कुरा भयो यो चाहिँ, यसलाई चाहिँ समग्रमा त हेर्नु पर्यो त्यसरी। र अनि त्यो पोषणभित्र पनि अपाङ्गता भएका बालबालिकालाई चाहिने पोषण र अरूलाई चाहिने अलिकति फरक हुनसक्छ, त्यस्तो बेलामा हामीले अलिकति ध्यान दिनु पर्यो। गर्भवती र सुत्केरीलाई चाहिने कुराहरू अलिक फरक हुनसक्छ, त्यस्तोमा ध्यान दिनु पर्यो। अनि हामीले सबैलाई एउटै डालोमा राखेर सबै विपदमा परेका हुन् भन्ने अनि एउटै प्याकेज मात्रै दिएर अहिलेको सोल्युसन निस्कन्न, त्यसकारणले गर्दाखेरि दीर्घकालीन सोच्नु पर्यो र उनीहरूलाई चाहिँ अझै पनि रिस्क छ भन्ने कुराहरू आइरहेछ। पहिला त सुरक्षित स्थानमा सार्नु पर्यो, सुरक्षित ठाउँमा राख्नु पर्यो, राखेको ठाउँमा पनि हिंसा हुनसक्छ, दुर्व्यवहार हुनसक्छ, त्यहाँ बेचबिखनका कुराहरू हुनसक्छ, विभिन्न सरकारले छुट्याएका कुराहरू छन् ती। अब त पहिलो दिन, दोस्रो दिन, चार पाँच दिन, पाँच सात दिन हुने बेलासम्म हामीसँग चाहिँ विकल्पहरू थिएनन् होला, अब त विकल्पका बाटाहरू पनि खुले, थुप्रै नागरिक संघ संस्थाहरू जानुभएको छ, सबैले ध्यान दिनुपर्यो, सरकारले पनि ध्यान दिनुपर्यो। त्यो गर्न सक्यौँ भने बालबालिकाको दिगो स्वास्थ्यको कुरा पनि हेर्नु पर्यो। पोषणको कुरा गर्दा त हामीले अहिलेको कुरा हेरेका छैनौँ, अहिले मैले भनेको कुरा अहिलेको लागि भन्दा पनि यसको असर पछिसम्म पर्छ, यसले भोलि रोगहरू निम्ताउन सक्छ, भोलि मुटुको कुरा होला, क्यान्सरको कुरा होला, त्यो भएको हिसाबले अलिकति संवेदनशील हुनुपर्ने र यस्तो बेलामा बालबालिकाहरू बेचबिखनको जोखिममा पर्न सक्ने, बाल विवाहको बाल श्रममा पर्ने भएको हुनाले अलिक संवेदनशील हुने, कुनै पनि बालबालिकालाई स्थानीय तहको र त्यहाँ भएको बाल कल्याण अधिकारी, त्यहाँको स्थानीय चाहिँ पालिकाले निर्णय नगरेसम्म कुनै पनि बालबालिकालाई, बुवा आमा भएका नभएका बालबालिकाहरू त्यहाँ छन् भने ती बालबालिकालाई अन्त लैजान चाहिँ हाम्रो कानूनले दिँदैन। एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदाखेरि पनि परिवारको सदस्य छैन भने चाहिँ राज्यबाट स्वीकृति लिनै पर्छ, त्यो हुँदाहुँदै पनि केही चाहिँ पालन पोषण गर्ने नाममा असल अभिप्राय हुन सक्छ, तर विधि प्रक्रिया नपुगेर मान्छेहरूले लगेको कुराहरू सुन्नमा आएको छ, त्यसतर्फ पनि सम्बन्धित निकायले पनि ध्यान दिनुपर्छ। सरकारले आफ्नो ढङ्गबाट काम गरिराख्नु भएको छ, तर त्यसलाई अझै थप प्रभावकारी बनाऊ, थप राम्रो बनाऊ भन्ने मलाई लाग्दछ।
0: हजुर, अब यस्ता घटना भइरहने जोखिम छ, त्यहाँ मात्र होइन अन्य क्षेत्रमा, नेपालको भनौँ न हिमाली क्षेत्रबाट बग्ने नदीहरूमा धेरै ठाउँमा त्यस्ता जोखिमहरू छन् भन्ने छ, अबका दिनमा चाहिँ के कस्ता तयारीहरू गर्नुपर्छ?
1: अब यसमा एउटा कुरो त अब अहिलेसम्म जे जति हामी क्षति बिहोर्यौं, चाहे हाम्रो यता सिन्धुपाल्चोकको केही समय अगाडिको बाढीको कुरा गरौं, कि अब पछि फेरि यो यता रोसीतिरको कुरा गरौं हामी, अनि सँगसँगै पछि चाहिँ हामीले अनि यता भूकम्प पनि बिहोर्यौं होइन, यो प्रत्येक वर्ष जस्तो केही न केही हामी बेला बेलामा बिहोरिरहेछौं होइन। अब हामी कतिपय कुराहरू हामीले भुल्ने पनि गरेका छौँ कि फेरि सम्झन्छौँ, त्यति बेला तातो तातो हुन्छ, अनि त्यो सकिएपछि चाहिँ सामसुम हुन्छ, भुल्ने कुराहरू पनि छ होइन। कतिपय पहिलै पुरानै पीड़ित प्रभावितहरूले अहिलेसम्म राहतमा पाएका कुराहरू, त्यहाँका बालबालिकाको शिक्षा स्वास्थ्यको कुरा, महिलाहरूको अझै पनि समस्या देखिरहेछौँ। र पहिलो कुरो त अहिले तत्काल गर्न पर्ने ठाउँमा संयुक्त राष्ट्रसंघमा जुन किसिमका छलफल बहसहरू अहिले भइरहेछन्, हाम्रो देशका चाहिँ नि प्रधानमन्त्री सहितको टोलीहरू जाने जुन किसिमका तयारी भइरहेछन्, यसमा चाहिँ हामीले भिख माग्ने होइन, हामीले क्षतिपूर्ति माग्ने कुरामा चाहिँ त्यो चाहिँ अहिलेकालाई मात्रै होइन, अहिलेका बालबालिका र भविष्यका, अहिलेका चाहिँ नागरिक, अहिलेका चाहिँ हाम्रा साझेदार र भविष्यका चाहिँ कर्णधारलाई समेत केन्द्रबिन्दुमा राखेर उच्चतम हितमा लागि राखेर त्यो क्षतिपूर्तिको लागि चाहिँ सबैभन्दा ठूलो पैरवी गर्नुपर्ने छ। त्यो यो जति क्षति भएको छ यसको क्षतिपूर्ति उनीहरूले दिनुपर्छ, यो त्यसको निम्ति पैरवी गर्नु पर्यो एउटा। अर्को चाहिँ हामी चाहिँ नि पूर्व तयारीमा चुकेकै छौँ. अहिले पनि हामी त्यो चुक्यौँ, सूचना सम्प्रेषण गर्दै हामी ढिलो गऱ्यौँ. सूचना एकै खालको मेसेज आयो, त्यो सधैँ आउने मेसेज भएपछि अलि यो विषम हो भन्ने मेसेज आएन. त्यो फेरि हाम्रो एसएमएस सबैको हेर्ने बानी पनि छैन. त्यसले गर्दाखेरि समयमा हाम्रो मेसेजहरू भएको भए र समयमा उद्धार राहतका कामहरूमा चाहिँ अझै पर्याप्त तयारी भएको भए अरू वैदेशिक अरू स्रोतहरू परिचालन गरिसकेको केही मान्छेको अझै हामी ज्यान गुमाउन सक्थ्यौँ. हिजो समेत उद्धार हिजो चाहिँ तपाईँको अहिले पछिल्लो हिजो आज भएका चाहिँ नि टनेलबाट निकालिएका शवहरू पनि फ्रेसै छन्, अलि अलि समयमा चाहिँ त्यहाँ पुगेको भए मान्छे जगाउन सकिँदो रहेछ भन्ने खालको कुरा नै आएको छन्. त्यसले गर्दाखेरि अब यो त घटना गइसक्यो. अब यहाँ मान्छे चाहिँ नि संख्या जति भने पनि यो 10,000 भन्दा बढी नागेको हुनसक्छ भन्ने तथ्य देखिन्छ. 600 जना त 35 देशका नागरिकहरू परेको भन्ने कुराहरू छ र सँगसँगै अब सुरक्षाकर्मीका देखि लिएर सुरक्षाकर्मीको कुराहरू छ, यो थुप्रै यातायातकर्मीका कुराहरू छन्. अब मान्छेहरूको विवरणै आउन सकिरहेको छैन. पहिलो पूर्व तयारीको लागि चाहिँ हाम्रा तथ्य तथ्याङ्कहरू, हाम्रा अभिलेखहरू, हाम्रा बाहिरबाट आउने मान्छेहरूको विवरण चाहिँ हामीसँग अप टु डेट हुनु पर्यो. त्यो नभएको कारणले गर्दा अहिले थुप्रै समस्या झेलिरहेछ सरकारले, होइन? एउटा अर्को, विगतमा भएका असल अभ्यासहरूलाई, विगतमा भएका असल सिकाइहरूलाई सरकारले विगतमा नेतृत्व गरेका मान्छेहरूसँग पनि छलफल पैरवी गर्नु पर्यो. उहाँहरूको अनुभव के थियो, उहाँहरूले कसरी उद्धार गर्नुभएको थियो, उहाँहरूलाई पनि एकै ठाउँमा राख्ने छलफल गर्ने वातावरण सिर्जना गर्नु. त्यसले गर्दाखेरि अब भविष्यमा कसरी जोडिने भन्ने कुराहरूको लागि प्लस पोइन्ट. तेस्रो, विपदको पूर्व तयारीको चाहिँ सुरुवातदेखि नै हामी त बाल भेला हुने बेलादेखिबाट नै त्यो टोल सुधार समितिमा बस्ती स्तरको छनौटदेखिबाटै सबै क्षेत्रवर्ग बालबालिका सहित सबै अपाङ्गता भएका यौनी तथा लैङ्गिक अल्पसंख्यक लगायत सबैको त्यहीँबाट नै उहाँहरूको सहभागिता गराउने भने उहाँहरूले त्यहीँबाट कुरो बुझ्नुहुन्छ. अनि त्यो कुराहरू बुझाउनु पर्यो. पाठ्यक्रमहरूमा चाहिँ यस्ता विषयहरू चाहिँ हाम्रा पाठ्यक्रमहरूलाई चाहिँ केही आएको छ, राम्रो छ, तथापि अझै पर्याप्त छैन. पाठ्यक्रमहरूमा यस्ता विषयहरूलाई चाहिँ समावेश गर्नु पर्यो र मान्छेलाई सचेतना अझै अभिवृद्धि गर्नु पर्यो. सचेतना हाम्रो पुगेन. बाढी बाजा बजाएर नि आउँदैन, जानकारी दिएर पनि आउँदैन, कति बेला आउँछ भन्ने पनि थाहा छैन. फेरि बाढी आउँछ कि आउँदैन भन्ने कुरा हाम्रो मुलुकमा मात्रै भर परेको छैन. हामी अब भूपरिवेष्टिक राष्ट्र पर्यौं, हामीसँग अरू देशहरू जोडिएका छन्. अन्त अब हामी हिमालको देश हो, हामी प्राकृतिक रूपले धनी छौं, तर प्राकृतिक रूपले चाहिँ नि कहिलेकाहीँ हामी ठगिएका पनि छौं. अहिले हामी चाहिँ यो ठगिएकाभित्र पर्छौं. यो प्राकृतिक राम्रो छ, सुन्दर छ, हिमाल छन् भन्दा भन्दै प्रशंसा गर्दा गर्दै हामी त्यसैबाट अहिले पीड़ित पनि प्रभावित पनि छौं. त्यसले गर्दाखेरि यस्तो पूर्व तयारी सचेतनाका कुराहरूमा हाम्रो लगानी वृद्धि गर्नु पर्यो. हामी बाटो मात्रै बनाएर सोल्युसन होइन, बाटो बनाउन भन्दा अगाडि पनि हामीले ख्याल गर्नु पर्यो. बाटो सँगसँगै चाहिँ यस्ता विषयमा सचेत हुनु पर्यो कि मान्छे चाहिँ कहाँ बस्ने, कहाँ नबस्ने, खोलाको छेउसम्म बस्नुहुन्छ कि हुँदैन, नदीको छेउसम्म बस्नुहुन्छ कि हुँदैन, अनि खोला नदीको छेउमा चाहिँ त्यो ग्याबिनहरू गर्ने कुरालाई पनि अलिक व्यवस्थित गर्न पर्यो. अब यति भएपछि यहाँभन्दा माथि जाँदैन भन्ने हुन्छ. अब कसैले सोचेको थियो होला बेत्रावती बजारमा आएर हुन्छ भने, यत्रो कोही चाहिँ नि मान्छेले नसोचेको भइदियो नि त अहिले. अब बेत्रावती बजारको एउटा घर चाहिँ उचालेर लिएर गएर अर्को बारीमा लगेर राखिदिएको छ. हेर्नुहोस् त्यो 24 जनाको सब जहाँ भेट्यो, त्यो घर चाहिँ फुलबारीको घर हो. त्यो अब मेरो आफन्तकै घर हो. त्यो चाहिँ लगेर उहाँ आफन्त मेरो आफन्तकै मेरो चाहिँ दाजुकै घरमा लगेर राखिदिएछ. विपदले त जे पनि गर्दो रहेछ नि त, विपदले बचाउने नि त्यही रहेछ. अब अहिले त्यो बाटोघाटोहरू खुल्न सकिरहेको छैन, अनि बनाउन सकिएको छैन. अब त्यो काठको सानसानो बनाउनु भएको थियो बेत्रावतीबाट तरेर पारिजनालाई, दिउँसभरि त्यहाँ बनाउनु भयो सबैजना मिलेर, अनि त्यसपछि बेलुका चाहिँ नि राति त फेरि बगाइदियो रहेछ. हेर्नु, त्यो भएर फलामको सानसानो हाल्ने भनेर हामीले पनि तयारी गरिरहेको छौँ, जेसिओसिएन लगायतको संस्थाहरू पालिकासँग मिलेर. भनेपछि के हुन्छ भने अलि दिगो हिसाबले सोच्नु पर्यो. हामीसँग वैकल्पिक मार्गहरू पनि हुनु पर्यो. धन्न स्थानीय तह, प्रदेश सरकार, संघीय सरकारले चाहिँ नि साना तिना बाटाहरू भित्रभित्र गरेको हुनाले चाहिँ अहिले 12 घण्टामा भए पनि हामी त्यहाँ पुग्न सक्यौं. अब अझै तपाईँको यतातिर 1, 2, 3 नम्बर वार्ड रसुवाको यता जानलाई त यता के भन्छ गल्छी हुँदै उता किस्माङ हुँदै बल्ल बल्ल पुगेर त्यहाँ पुग्नु भएको छ. भनेपछि के हुन्छ भने यस्ता विकासका कुराहरू गर्दा अनि त्यसपछि गर्दाखेरि यस्ता कुराहरूलाई पनि हेर्नु पर्यो. वैकल्पिक बाटाहरू पनि हुनु पर्यो र ती बाटाहरू बनाउँदाखेरि चाहिँ त्यहाँको माटो यो बाटोको लागि उपयुक्त हो कि होइन, यसले खोलालाई यता असर गर्छै गर्दैन, कतिको सुरक्षित छ, यहाँ यो बाटो खन्दै गर्दाखेरि यहाँ वरिपरिका मान्छेहरूलाई के अप्ठ्यारो पर्छ, यी यावत कुराहरू पूर्व तयारीका कुराहरूमा ध्यान दिनु पर्यो. पूर्व तयारी अनि तयारी भइसकेपछि चाहिँ ल भयो ल, हामीले तयारी गर्दा गर्दै पनि विपदले चाहिँ हामीलाई छोडेन, त्यस्तो बेलामा चाहिँ के गर्ने भन्ने सचेतना सँगसँगै हामीसँग पूर्व तयारी पनि हुनु पर्यो. हामी सरकारसँग चाहिँ नि यति लाख मान्छेलाई पुग्ने खालको खाद्यान्न टेन्ट हुनु पर्यो. टेन्ट नपाएर तत्काल अरूसँग टेन्ट माग्नुपर्ने स्थिति छ नि त. अहिले त टेन्टै पुगे छैन. हामी त हेलिकप्टर हुँदाहुँदै 7 दिन 8 दिनसम्म त केही वडाहरूमा, केही पालिकाका केही वडाहरूमा त हामीले रातै पुर्याउन सकेनौँ नि त. हामीले चाहिँ हिजो हटाएका तुइनहरू फेरि जोड्नुपर्ने स्थिति भयो. हिजो हामीले तुइन हटाउने सबै झलुङ्गे पुल बनाउने भन्यौँ नि त, कुरा त राम्रो थियो. अब आज फेरि तुइनको आवश्यकता भयो भनेपछि कथाले र परिस्थितिले के माग्छ भन्ने थाहा छैन. त्यसले गर्दाखेरि पूर्व तयारीमा ध्यान दिनु पर्यो र पूर्व तयारीहरू गर्दाखेरि र विपदलाई व्यवस्थापनका विषयमा कुरा गर्दाखेरि सबै तह वर्ग क्षेत्र बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको सहभागितामा हामी नीति निर्माण गर्यौं, उहाँहरूका कुरा सुन्यौं, त्यसका बेलामा गर्यौं भने चाहिँ हामीले अब क्षतिलाई कम गर्न सक्छौँ. अब क्षति पूर्णै रोक्न सक्ने नसक्ने दोस्रो कुरा होला, त्यसमा रोक्न सक्छौँ र हामीले आम नागरिकको चाहिँ ज्यान बचाउन सक्छौँ भने त्यो ढंगबाट हामी लाग्नुपर्छ. र भण्डार गर्ने कुराहरू अनि आफ्ना चाहिने चाहिँ महत्वपूर्ण सामग्रीहरू चाहिँ अब सुरक्षित ढंगबाट राख्ने कुराहरू, नागरिकताका कुराहरू, यी यावत कुराहरूमा पनि ध्यान दिनु पर्यो. अब अहिले त जसको बग्यो उहाँहरूको त केही पनि छैन. र अनि अर्को चाहिँ के हुन्छ भने यसलाई सामान्य रूपले लिन पनि भएन. अब मैले दुःख साथ भन्छु, म सबै जो बित्नु भएको छ उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु संस्थाको व्यक्तित्वबाट, अनि घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु, बेपत्ताको खोजी होस् भन्ने चाहन्छु. यद्यपि हुँदाहुँदै पनि हामी चाहिँ मेरो घरसम्म त आउँदैन भनेर छतबाट फोटो खिचिराख्नु भएको थियो, दुःख साथ भन्नुपर्छ मैले. पुलमा उभिएर यो बाढी त यहाँ आउँदैन भनेर हेरिराख्नु भएको थियो. हामी सामाजिक सञ्जालमा हेर्छौँ, यसलाई नजरअन्दर गर्न भने विपदसँग चाहिँ खेल्न भएन कि, विपदलाई सामान्य ढंगबाट लिनु भएन. र यस्तो विषम परिस्थितिमा बालबालिकालाई उच्चतम हितमा राखेर, बालबालिकालाई केन्द्रमा राखेर हामीले कामहरू गर्नु पर्यो. जो जोले जहाँ जहाँ जति योगदान गर्नुभएको छ सबै धन्यवादको पात्र हुनुहुन्छ. सञ्चारकर्मीहरूले सूचना ल्याउनु भएको छ, सबै गर्नुभएको छ. त्यो गर्दा गर्दै पनि मेरो दुईटा कुरा चाहिँ अझै ध्यान दिनुपर्ने देखियो. एउटा, हामीले पोस्ट गर्ने फोटो, हामीले पोस्ट गर्ने भिडियो अनुमति लिएर मात्रै गर्नु पर्यो, नम्बर एक. दोस्रो कुरो, जानी भेट्ने मान्छेले पनि एउटै कुरो पीड़ितसँग बारम्बार सोधेर इरिटेट गराउने काम गर्नु भएन. उहाँहरू त्यस्तै पीड़ित हुनुहुन्छ, प्रभावित हुनुहुन्छ. र तेस्रो, सबैजना मिलेर गरेका कुराहरू, मिलेर गरेका कामहरू सबै हामीले गरेको भन्ने, सरकारले गरे भन्ने पनि होइन, सबै हामीले गरे भनिदिने अनि सामाजिक सञ्जालमा पोस्ट गर्ने र अनावश्यक क्रेडिट लिने काम पनि गर्नुहुन्न. यो काम सबैले मिलेर गरेको, कहीँ कसको संस्थाको छ होला, कहीँ सरकारको छ होला, कहीँ कहीँ संघीय सरकारको कमजोरी भयो होला, कहीँ राम्रो पनि भएको छ. स्थानीय तहको कहीँ राम्रो भएको छ होला, कहीँ कमजोरी पनि भएको छ होला. प्रदेश सरकारको पनि त्यस्तै भएको छ होला. मुख्यमन्त्री पनि उहीँ हामीले भेटेका थियौँ. मुख्यमन्त्री पनि तपाईँको घटना भएको दोस्रो दिन उहाँ चाहिँ रसुवा नै पुग्नु भएको थियो. अनि पछि सांसद मन्त्रीहरू सबै आफ्नो आफ्नो ढङ्गबाट जाने त भइरहेछ त कुनै कुनै हिसाबले. त्यसले गर्दा जे राम्रो भएको छ त्यो त्यसलाई चाहिँ सबैले प्रबन्धन गरौँ. जहाँ कमी कमजोरी छ त्यो कमी कमजोरी भन्न, त्यसलाई सुधार्नको निम्ति यो कमी कमजोरी भनिँदाखेरि हाम्रो त सबै गाह्रो हुन्छ कि भनेर पनि सरकारले पनि सोच्नु भएन. किनभने क्रिटिकल कमी कमजोरीलाई सुधार्दै पनि जानु पर्यो, किनभने ठूलो काम गर्दाखेरि कहिले कमी कमजोरी हुन्छ. र पूर्व तयारीमा चाहिँ ध्यान दिनु पर्यो. अलिकति मेहनत गरेको भए चाहिँ म चाहिँ रसुवावासीको त्यहाँको पीड़ित प्रभावित मेरो परिवारको सदस्यले पनि परेको हुनाले चाहिँ ती टनेलभित्र हामीसँग जोडिएका मान्छेहरू पनि परेको हुनाले उहाँका परिवारका कुरा त्यहाँ देखेका भएका मान्छेहरूको कुरा सुन्दा र केही कुरा देख्दा चाहिँ हामीलाई चाहिँ के फिल भयो भने अलिकति पूर्व तयारीमा ध्यान दिएको भए चाहिँ केही मानिसहरू 500-700 मान्छेलाई चाहिँ जोगाउन सकिन्थ्यो कि भन्ने ती परिवारका मान्छेहरूलाई आशा अपेक्षा थियो. अब अहिले पनि उहाँहरू अझै हुनुहुन्छ र हाम्रो त्यहाँको एकजना जनप्रतिनिधिको भाइको त उहाँको बुहारीले अहिलेसम्म कुशको चाहिँ बनाएर क्रिया बस्ने मान्नु भएन. उहाँ अझै आशावादी हुनुहुन्छ. भनेपछि मान्छेहरूलाई कि सास कि लास भन्ने हेर्नुहोस्, अहिले त सास पनि नभेटिने लास पनि नभेटिने स्थिति बन्यो. त्यही भएको हिसाबले ती परिवारलाई तमाम पीड़ा छ. हेर्नुहोस्, अब बालबालिकाको शिक्षा स्वास्थ्यको पीड़ा छ. कसैले श्रीमान गुमाउनु भएको छ, कसैले श्रीमती गुमाउनु भएको छ, कसैले बहिनी गुमाउनु भएको छ, कसैले ज्वाइँ गुमाउनु भएको छ, होइन, कसैले बाबुआमा गुमाउनु भएको छ. सबैको पीड़ाहरू छ. त्यो यो पीड़ाको बीचमा चाहिँ हिंसा, दुर्व्यवहार, अब पोषणयुक्त खानेकुराको अभाव, हेला, अब मैले अघि कुनै बाल विवाहको कुरा, बेचबिखनको कुरा, अब यस्तो बेलामा चाहिँ विभेदको कुरा, जातभात धर्म आदिको विषयमा चाहिँ विभेदहरू हुनसक्छ. यो यावत कुराहरू पनि मानव

0: भएको र उहाँसँग हामीले विशेष गरेर यो बाढ़ी विनाशकारी बाढ़ी पछिको अवस्थाको बारेमा कुराकानी गर्यौं र बालबालिकाको अधिकार र पोषण यो बेलामा झन जोखिममा हुन्छ र त्यसमा केन्द्रित हुनुपर्दछ भन्ने बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगसँगै कार्यक्रमको निर्धारित समय सकिसकेको छ। प्राविधिक कक्षबाट साथ दिनुहुने राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार।
1: यही भाद्र 29 गतेदेखि असोज 8 गतेसम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टिकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान सामुदायिक एफएम चोक टिकापुर 1 कैलाली, आयोजक टिकापुर सेवा समिति टिकापुर।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
4: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
6: मिलन आल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
5: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 97 44 28 72 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।
1: के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा, टीकापुर, कैलाली।
3: लक्की ट्रेडर्स टीकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
4: हराएको मोबाइल एमडीएस प्रणाली द्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
3: लक्की ट्रेडर्स सामुदायिक रेडियो टीकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 98 68 55 10 00।
1: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
5: अब टीकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
1: यही असोज 10 गते शनिबारका दिन
5: मनिष मेडिकल हल टीकापुरमा आउँदै हुनुहुन्छ।
1: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
5: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टीकापुर, कैलाली। सम्पर्क फोन नम्बर 98 600 71 024 र 98 046 77 417।

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
0: यही असोज 10 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9806477417।
2: कागजात हराएको सूचना: टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 9764627790 र 9815607605।
3: टिकापुर नगरपालिकाको सूचना: नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
4: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
3: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
4: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।

0: नेपालगंज मेडिकल कलेज कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिबारका दिन
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 63 77 72।
4: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
5: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
4: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
5: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
4: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।
6: चियाको होटल खोलौलापुर।
7: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
8: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
8: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
9: जनरल फिजिसियन विशेषज्ञ सेवा,
8: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
9: दन्तरोग सेवा,
8: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
9: मनोचिकित्सक विशेषज्ञ सेवा
10: हरेक महिनाको प्रत्येक शनिबार,
9: र सिटी स्क्यान सेवा,
8: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
9: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
8: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
9: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
8: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
9: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
8: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
9: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
8: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 9762484538, उपेन्द्र शाह 9821602457 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583322 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: न यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
2: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
1: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ अनि विश्वासिलो सेवा पनि।
2: त्यसो भए आजै जाउँला नि।
1: ल अरूलाई पनि भनौँ है।
2: सुनको चमक आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
1: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाइ हाम्रो जिम्मेवारी।
2: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 9805943893।
3: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: मिटर वरिपरि बेचेमा फुटकर बिक्री गरेमा सजाएर राखेमा 10,000 सम्म जरिवाना हुन्छ।
1: धुम्रपानले मुटु र फोक्सोलाई बिगार्छ, क्यान्सर हुन सक्छ।
0: चुरोटको धुवा वरिपरिका मानिसको फोक्सोमा प्रवेश गरी धुम्रपान गर्ने व्यक्तिलाई जस्तै रोग देखिन सक्छ। धुम्रपान त्याग्न नसके स्वास्थ्य कर्मीको सहयोग लिन सकिन्छ।
2: सुर्तिजन्य पदार्थ होइन, स्वास्थ्य रोजौ।
3: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नबाधौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टीकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40-598 सम्पर्क गरौं।
1: टीकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टीकापुर कैलाली।
2: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बस्ने उपायहरू
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैं झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।

0: आरती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागि विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइने का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।
2: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भन्दै सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
1: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
4: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
5: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
5: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
7: पैसा तथा पर्स भेटिएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 जमरापारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97 44 28 72 02 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
8: ए सन्त्यकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
9: आफ्ना कान्छा भाइको बिहा नगरजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
8: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको है? बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
9: आज त सन्त्यका बाले मनकै पुरो हर्यो, ठोट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार। सम्पर्क नम्बर 98684412008, 98486 39261।

0: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-67-05।
1: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 98-017-10-672। स्वास्थ्यका लागि पानी।
5: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
6: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
1: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213। इमेल ocmctikapur@gmail.com।
5: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
6: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
5: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
6: त्यसो भए आजै जाउँला नि।
5: ल, अरूलाई पनि भनौँ है।
6: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
5: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाए हाम्रो जिम्मेवारी।
6: सिर्जना सुन चाँदी पसल, बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार। सम्पर्क नम्बर 9805943893।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: एल्विस एल्विरा टेलर्समा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
2: एल्विस एल्विरा टेलर्स, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि, टिकापुर कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887।
3: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारजरानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धाराजरान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धाराजरानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 9848421974।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएल को सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट,

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
1: DNA सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा,
1: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
1: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
1: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
2: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
3: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
2: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
3: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरदम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
2: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछ यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: भारती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागि विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइने का साथ ही थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।
2: के तपाईं चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
3: अब टिकापुरमा रहेको मनीष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
2: यही असोज 10 गते शनिबारका दिन
3: मनीष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
2: मनीष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
4: डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
3: स्थान: मनीष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98600071024 र 98046777417।
5: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 98106535।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848528।

0: आजभोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस्या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अरूको लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
1: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान।
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825637072।
4: छिच्छी, कस्तो गनाएको! इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो। के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
5: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन। फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
4: कता छ त त्यो?
5: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
4: फोन नम्बर कति हो भाइ?
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 9762020300 हो। अर्को पनि छ 9865692026।
1: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 9762020300 र 9656692026।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: टीकापुर FM.ओआरजी मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। जानकी गाउँपालिकामा बजार अनुगमन, सुदूरपश्चिमका निर्माण व्यवसायीलाई अब कानूनी तथा प्राविधिक परामर्श दिइने। शुक्रबारदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। र पोखरामा भूटानको राष्ट्रिय क्रिकेट टोलीको चारवटा अभ्यास खेल। अब मध्याह्न खबर विस्तारमा। जानकी गाउँपालिकाले बजार अनुगमन गरेको छ। पालिकाभित्र सञ्चालनमा रहेका पसलबाट बिक्री वितरण गरिने सामानको गुणस्तरीयता चेक जाँच गर्ने उद्देश्यले बजार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ। दुर्गौलीमा बजार अनुगमन गर्दा पसल दर्ता भए नभएको, नवीकरण भए नभएको, सामानको मूल्य सूची राखे नराखेको, सामान म्याद सकिएको नसकिएको लगायतका कुराहरू हेरिएको थियो। अनुगमन समितिका संयोजक तथा उपाध्यक्ष लालमती कठरियाले अनुगमनको क्रममा दर रेट तथा मूल्य सूची कुनै पसलमा भएको र कुनैमा नभएका पाइएको बताउनुभयो। दर रेट तथा मूल्य सूची नराखेका पसललाई पसल सञ्चालकलाई आगामी दिनमा दर रेट मूल्य सूची राख्न, सरसफाईमा ध्यान दिन सल्लाह सुझाव दिनुभएको छ। पशु सेवा शाखा प्रमुख सन्तोष मल्लिकले पद शाखामा सरसफाई नभएको देखिएकाले सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो। योजना तथा अनुगमन शाखाका सन्दीप साउदले स्थानीय तहमा व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य दर्ता गर्नुपर्ने बताउनुभयो। व्यापारी प्रमिला चौधरीले पालिकाबाट अनुगमन गर्नु राम्रो काम भएको बताउँदै यो अनुगमनले आफूलाई सचेत गराएको बताउनुभयो। अर्का व्यापारी राजेन्द्र न्युपानीले पसल अनुगमन बजार चोक चौरामा मात्र नभएर गाउँको भित्रतिर पनि गर्नुपर्ने, वर्षको एक पटक मात्र नभएर नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो। अनुगमनमा कार्यपालिका सदस्य लक्ष्मी चौधरी, पार्वती चौधरी, योजना तथा अनुगमन शाखा प्रमुख हिरालाल चौधरी, स्थानीय बजार व्यवस्थापन समितिका अध्यक्ष चन्द्रभान बम, स्वास्थ्य शाखाका शोभा चौधरी, कृषि शाखाका ममता राणा, कर्मचारी दिलबहादुर चौधरी, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो। अनुगमनपछि अनुगमनको कामलाई आगामी दिनमा निरन्तरता दिने निष्कर्ष निकालिएको छ। अनुगमनका क्रममा दुर्गौली बजारमा रहेका किराना पसल, होटल, बसशाला लगायतको अनुगमन गरिएको थियो। आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले हिजो जारी गरेको विशेष मौसम बुलेटिन अनुसार शुक्रबारदेखि असोज 11 गते सोमबारसम्म गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। त्यसै गरी मध्य प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरी सहित भारीदेखि अति भारी वर्षा र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेकाले यात्राका क्रममा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाका अनुसार हाल बंगालको खाड़ीको मध्य भूभाग आसपास रहेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्रमा परिणत भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिएको छ। यसको प्रभाव बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ़दै जाने पूर्वानुमान गरिएको छ। महाशाखाले ठूला तथा साना नदीनाला र खोला नालामा पानीको सतह बढ़न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेष गरी हिमाली भूभागमा भारी हिमपात हुन सक्ने भएकाले हिमाली पदयात्रा तथा पर्वतारोहण जानेले सम्बन्धित क्षेत्रको मौसम बारे जानकारी लिएर उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको मौसमविद निशा निरौलाले जानकारी दिनुभयो। मध्याह्न खबरमा पोखराबाट फ्लाइट, दुबईको उडान लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर FM।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको

0: शस्त्रक्रिय सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्तरोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
1: र सिटी स्क्यान सेवा
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-8, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होस् या गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अर्को लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
4: जानकी गाउँपालिका एक नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: जन्म, मृत्यु, विवाह, बसाईसराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाई हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। फ्लाइ दुबईले 23 सेप्टेम्बरदेखि पोखरा दुबई दैनिक उडान शुरू गर्दैछ, जसलाई पोखरेली व्यवसायीले अन्तर्राष्ट्रिय कनेक्टिभिटीको आशा भनेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल 1 जनवरी 2023 उद्घाटन भए पनि हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। विमानस्थल संचालन र उडान नियमित बनाउन नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अन्य निकायले तयारी पूरा गरेका छन्। दिउँसोमा आकर्षक देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख टर्मिनल भवन धेरैले याद राख्छन् र पृष्ठभूमिमा राखेर तस्विर खिच्छन्। तर त्यही एउटै भवन साँझ र रातिमा दुई भागमा बाँडिएर फरक देखिने दृश्यले कमैले याद राखेका हुन्छन्। भवनको पश्चिमतिरको भाग झलल बत्ती बलेर उज्यालो हुन्छ भने पूर्वी भागमा बत्तीहरू बालिँदैन र अँध्यारो देखिन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था बताउन यही एउटा चित्र काफी देखिन्छ। मुख्य टर्मिनल भवनको उज्यालो ढोकाबाट मानिसहरू आउजाउ गरिरहेका छन् र त्यो आन्तरिक उडानका निम्ति आगमन तथा प्रस्थान कक्ष हो। यति बेला भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्यलको बादलमा चाँदीको घेरा देखेका छन्। सधैँ भ्रष्टाचार र भू राजनीतिक चपेटामा परिरहने त होइन भन्ने आशंका र निराशालाई चिर्दै आशाको दियो बालिरहेका छन्। 23 सेप्टेम्बरबाट संसारका धेरै देशहरूका शहरसँग जोड़िएको यूएईमा फ्लाइ दुबईले उडान गर्ने भएपछि पोखरेली नागरिक तथा व्यवसायी उत्साही देखिएका छन्। नेपालको ठूलो श्रम शक्ति रहेको मध्यपूर्व संसारका धेरै देशहरूको ट्रान्जिट बनिरहेको दुबईबाट सीधा पोखरामा तय गरिएको उडानलाई नियमित गराउन गर्न सके धेरै फाइदा पुग्न सक्ने विश्वास छ। यो विश्वासले हौसला दिने काम तीनै तहका सरकार र फ्लाइट दुवैले समेत गरिरहेको छ। दुवै सफल भयो भने भारत चीन लगायत सार्कका अन्य राष्ट्रमा पनि सम्भावनाको ढोका खुल्ने आशा जगाएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज गुल्मीले बताउनुभयो। 23 सेप्टेम्बर अर्थात असोज 7 गतेदेखि कम्तीमा 6 महिनाका लागि दैनिक उडानको टिकट बुकिङ फ्लाइट दुवैले खुल्ला गरेको छ, जसले पोखरा उडानलाई नियमित बनाउन मार्केटिङ पनि गरिरहेको छ भने पोखरासँग साझेदारी गरेर प्रबन्धनका काम पनि गरिरहेको छ। पोखरामा फ्लाइट दुवैले कार्यालय नै खोलेर प्रबन्धन गरिरहेको छ भने विभिन्न छलफल र अन्तर्क्रियामा सबैले साथ दिए अब नियमित उडान मात्र होइन अरू एयरलाइन्सहरू पनि आउने बताउनुभयो। टीकापुरमा हुक्का खान बसेका घोडागोई नगरपालिका 9 फारमका 18 वर्षीय विमल साउदमाथि खुडा प्रहार भएको छ। सोमबार साँझ करिब 6 बजेतिर टीकापुर नगरपालिका 7 बेलुवा स्थित ट्री हाउस होटलमा हुक्का खान बसेका साउदमाथि 3 मोटरसाइकलमा आएका 8-9 जनाको समूहले 81 खुडा प्रहार गरेको प्रहरीले जनाएको छ। खुडा प्रहारबाट साउदको दाहिने हात र खुट्टामा चोट लागेको छ। घाइते साउदको टीकापुर अस्पतालमा उपचारपछि गए राति नै थप उपचारका लागि नेपालगंज रेफर गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते साउदको अवस्था मध्यम रहेको छ। आक्रमणपछि समूह फरार भएको र उनीहरूको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायक उपरीक्षक प्रकाश डाङीले जानकारी दिनुभयो। मध्याह खबरमा अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
6: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
7: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। सुदूरपश्चिम प्रदेशका निर्माण व्यवसायीले भोग्दै आएका कानूनी, प्राविधिक तथा प्रशासनिक समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायीले व्यवसायी महासंघले कानून तथा प्राविधिक परामर्श शाखा सञ्चालनमा ल्याएको छ। नेपाल निर्माण व्यवसायी महासंघको नीति अनुसार स्थापना गरिएको उक्त शाखामा व्यवसायीलाई कानूनी परामर्शका लागि अधिवक्ता सिद्धराज ओझा तथा प्राविधिक विषयमा परामर्शका लागि इन्जिनियर होमबहादुर तामाङ कार्यरत रहनेछन्। शाखाको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश बहादुर सेठीले गरेका हुन्। विश्व पर्यटन दिवसका अवसर पारेर भूटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा चारवटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ। आगामी आईसीसी मेन्स टी20 विश्वकप एसिया नब सब रिजनल क्वालिफायर ए को तयारीका लागि भूटानको राष्ट्रिय पुरूष क्रिकेट टोली पोखरा आउन लागेको हो। नेपाल क्रिकेट संघ क्यानको सहयोग तथा गण्डकी प्रदेश प्रादेशिक संघको आयोजनामा भूटानी टोलीले पोखरामा चारवटा अभ्यास खेल खेल्ने गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजय कान्त सिगदेलले बताउनुभयो। वहाँका अनुसार आगामी अक्टोबर 3 मलेसियामा शुरू हुने प्रतियोगिताको तयारी स्वरूप भूटानले पोखरालाई अभ्यास गन्तव्यका रूपमा छनौट गरेको हो। पोखरामा हुने अभ्यास खेलले यहाँको क्रिकेट विकाससँगै खेल पर्यटन प्रवर्धन तथा पोखरालाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। तालिका अनुसार भूटानले असोज 11 र 12 गते गण्डकी क्रिकेट टोलीसँग तथा असोज 14 र 15 गते क्यान 11 अभ्यास खेल खेल्नेछ। सबै खेल पोखरा विकेट मैदानमा आयोजना हुनेछन्। सेप्टेम्बर 27 अर्थात विश्व पर्यटन दिवसका दिन पोखरा क्रिकेट मैदानमा भूटान र गण्डकी प्रदेशबीच हुने पहिलो अभ्यास खेललाई क्रिकेट र पर्यटनलाई जोड्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। जानकी गाउँपालिकामा बजार अनुगमन, सुदूरपश्चिमका निर्माण व्यवसायीलाई अब कानूनी तथा प्राविधिक परामर्श दिइने। शुक्रबारदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन नागरिकलाई मौसम विभागको आग्रह। र पोखरामा भूटानको राष्ट्रिय क्रिकेट टोलीको चारवटा अभ्यास खेल। हवस् त अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला।

0: तथानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटी सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा ट्रेडर्स सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली संचालक सुजिता श्रेष्ठ सम्पर्क नम्बर 9811 67

0: थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्भिस एल्भिरा ट्रेडर्स, सिद्धार्थ चोक गालप सुपर मार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैँ झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: आरती ब्यूटी एण्ड कस्मेटिकमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
5: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624703483।
6: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहू, सम्पर्क नम्बर 98842491974।
8: छि कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए,
9: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
10: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
8: कता छ त त्यो?
10: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
8: फोन नम्बर कति हो भाइ?
10: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98652629026।
11: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98656692026।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868-80-0008 र 9825-6772।
0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848-53-61-95।
6: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
7: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
8: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
9: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
6: भनेदेखि सबै कुरा पाउने रहेछ।
2: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
10: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
2: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844-48-673 र 9814-60-02-04।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न जाउँ, सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569964। चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
2: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबास्ते एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: डीएनए सेवाहरू, बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608656 र 9850829700।
1: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएल को सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
3: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्दा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासपोर्ट साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
1: लक्की ट्रेडर्स, सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
5: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तँलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्यो लाग्यो हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
2: साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरला रोड, टिकापुर, कैलाली।

0: दाजु विवाहको तयारी त सुरु भयो तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला।
0: दाजु
1: विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला।

0: बुका पिए रही था कभी पेंसिल ले रही था कबू झोले फटाका आजी था काकना हो काकना हो बाबा के उस टपाटीन गतिलो ठाउं से झोला आनल से तो लड़का सामान नहीं हराए।
1: ओहो ये बुढ़ालिक में का हुई थी जरम भर भर बराई थी रहत
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटाका कई था बढ़िया ठाउं से झोला लाना नहीं चिकठो।
1: अरे कहाँ से ना नाम था
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर मरलक रट गई झोला उद्योग मसे वहाँ झिंगलान दीदी कटास गुर झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस काटस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब नहीं जाइबू रट गई झोला उद्योग में रट गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373।
3: के तपाईं चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ
4: अब टिकापुरमा रहेको मनीष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
3: यही असोज 10 गते शनिबारका दिन
4: मनीष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ
3: मनीष मेडिकल हलमा पाइने सेवाहरू अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने इक्जेमा सोरियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट छाती मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ डाक्टर आउने दिन यही असोज 10 गते शनिबार
4: स्थान मनीष मेडिकल हल अस्पताल रोड टिकापुर एक कैलाली सम्पर्क फोन नम्बर 98600071024 र 98046777।
5: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
6: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रैक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
5: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
6: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
0: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
5: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
7: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
6: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28

0: बहिनी घरमा बट्टीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला?
1: किन टाढा जानु हो दिदी, जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्।
0: ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्?
1: त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि।
0: त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन।
1: हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्।
0: न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, संचालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
2: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्यू त आएको छ, कसो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मङ्गल सूत्र बन भाँची गयो।
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
4: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर त्यहारी सिंह सुनार, सम्पर्क नम्बर 9868 44 12 08, 9846 39 261।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदे हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 63 77 72।
4: कामदार आवश्यकता सम्बन्धी सूचना।
1: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
4: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
5: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्जना सुनचाली पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
6: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
5: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
6: त्यसो भए आजै जाउँला नि।
5: ल, अरूलाई पनि भनौँ है।
6: सुनको चमक, आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
5: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
6: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा। सञ्चालक रूपलाल सुनार। सम्पर्क नम्बर 9895943893।

0: भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98148602004।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
3: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
3: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
3: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अररो कडा हुने,
3: कम्पन हुने,
4: पक्षघात हुने
3: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
3: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
3: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
4: सधैँ झुल टाँगेर सुत्ने गरौं।
3: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
5: स्वास्थ्य कार्यालय कैलाली।
6: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97 44 28 72 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।

0: सूचना सूचना सूचना यही भाद्र 29 गते देखि असोज 8 गते सम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टीकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान सामुदायिक एफएम चोक टीकापुर एक कैलाली, आयोजक टीकापुर सेवा समिति टीकापुर।
1: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
2: अब टीकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
1: यही असोज 10 गते शनिबारका दिन
2: मनिष मेडिकल हल टीकापुरमा आउँदै हुनुहुन्छ।
1: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ।
3: डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
2: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टीकापुर एक कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9806477417। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टीकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गते पछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 0915614549 सम्पर्क गर्नुहोला। टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
6: मिलन आल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
5: मोबाइल नम्बर 9848513426 जमरापारी टिकापुर कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
1: DNA सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
1: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने

0: निन्दा नलाग्ने, भोक नलाग्ने भएमा,
1: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
0: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
1: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
0: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
1: याद गर्नुहोस् है,
0: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
1: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रैक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मा त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा र थानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
1: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक गालप सुपरमार्केट अगाडि टिकापुर कैलाली, संचालक सुजिता श्रेष्ठ, सम्पर्क नम्बर 9811638387।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147799924625632। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628825।

0: अरेनला सुन चाँदी पसलमा छड्के तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: अरेनला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810635347।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
1: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcticapur@gmail.com।

0: आरती ब्यूटी एंड कस्मेटिक मा सौंदर्य र श्रृंगार को लागी विभिन्न ब्रांड का कस्मेटिक सामग्री पाइने का साथ है थारू गरगहना पाइन्छ र ब्यूटी पार्लर को सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: संचालक आरती चौधरी, संपर्क नंबर 98624 70483।
2: हार्दिक सुनचानी पसलमा छक्के तिलहरी, माइले तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइन का गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, संचालक शंकर साहू, संपर्क नम्बर 98 48 42 91 74।

0: के तपाईलाई थाहा छ, असोज कार्तिक र मंगसिर महिनामा तपाईहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमै भएको बेला अत्यधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ। पोहोर साल जस्तै धान काट्ने बेलामा अत्यधिक वर्षाका कारण धान भिजेर टुसा पलाएर कम आमदानी हुन सक्छ। त्यसैले तपाईँको यही जोखिमलाई सम्बोधन गर्दै प्लान सतको सहकार्यमा सालीको इन्सुरेन्समा आधुनिक प्रविधि सूचकाङ्कमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागजात जुटाई दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौं। दाङ, कपिलवस्तु, कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाको धान किसान हुनुहुन्छ र यदि यो बीमा गर्न चाहनुहुन्छ भने रु 113 प्रति कट्ठामा अधिकतम रु 1595 सम्मको बीमा खरिद गरी ढुक्क रहनुहोस्। थप जानकारीका लागि 01-59-71-586 सम्पर्क गर्नुहोस्।
1: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सिजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ रु 600 किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सिजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सिजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 98 48 40 22।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 98 48 53 61 95।
1: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद

का व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढ़ेमा घरका वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: पैसा तथा पर्स भेटिएको सूचना टिकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 9744828702 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848569964। चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
2: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नु है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल एमबीबीएस द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608656 र 9858029700।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: कामदार आवश्यकता सम्बन्धी सूचना।
2: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
1: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: लक्की ट्रेडर्स टिकापुरमा एनटीसी र एनसीएलको सिम कार्ड, ई सिम पाइनुका साथै फोटोकपी, लिमिनेसन, प्रिन्ट, ब्याट्री र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ।
1: हराएको मोबाइल एमडीएस प्रणालीद्वारा दर्ता र मोबाइलका सम्पूर्ण पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। साथै 5 मिनटमा पासवर्ड साइजको फोटो निकालिन्छ। मोबाइलमा फोल्डर हाल्ने र बुफर पनि उपलब्ध गराइन्छ।
0: लक्की ट्रेडर्स सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000।
2: दाजु, विवाहको तयारी त सुरु भयो, तर पूजाका सामानहरू कहाँबाट ल्याउने होला?
1: त्यसको चिन्ता किन गर्छौ बहिनी, मंगलेश्वरी पूजन भण्डार छ नि, त्यहीँबाट ल्याउला। विवाह तथा शुभ कार्यका लागि चाहिने पूजाका सम्पूर्ण सामग्री, माला, टीका, कलश, धूप दीपका साथै ज्योतिषी परामर्श तथा सम्पूर्ण कर्मकाण्ड लगायत आवश्यक सामग्रीहरू एकै ठाउँमा पाइन्छन्।
2: ओहो, त्यसो भए विवाहको पूजाको सामान खोज्दै धेरै पसल धाउनै नपर्ने रहेछ नि।
1: हो नि बहिनी, गुणस्तरीय सामान, उचित मूल्य र आवश्यक सामग्रीको राम्रो व्यवस्था सबैका लागि मंगलेश्वरी पूजन भण्डार।
2: त्यसो भए विवाहको सामान पनि मंगलेश्वरी पूजन भण्डारबाटै लिन जाउँ है।
1: अवश्य, तपाईँको शुभ कार्यलाई अझ मंगलमय बनाउन एक पटक आउनुहोस्।
3: मंगलेश्वरी पूजन भण्डार, टिकापुर 4 चौतारी नजिकै, सञ्चालक छतराज उपाध्याय, सम्पर्क नम्बर 9866277979।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली। समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असोज 17 गते तेस्रो शनिबारका दिन
0: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
1: दिने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
1: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
1: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
1: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
1: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
0: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: छिछी फे चर्पी भरगिल का करना हो का?
2: चर्पी भरलो से फे का चिन्ता? आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आप बाक सरसफाई कै दिही।
1: फोन नम्बर कटा हो त?
2: ली डायल करी 97-620-20-300।
1: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो? महिन राजापुर बजार में टैंकी सफाई करना बा।
2: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा वो लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास और रिंग वाला टॉयलेट सरसफाई कर परिकल से आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा हाना सम्झबे। संचालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97-620-20-300 ओ 98-656-92-026।
3: के तपाईलाई थाहा छ, असोज कार्तिक र मंसिर महिनामा तपाईहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमै भएको बेला अत्यधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ। पोहोर साल जस्तै धान काट्ने बेलामा अत्यधिक वर्षाका कारण धान भिजेर टुसा पलाएर कम आमदानी हुन सक्छ। त्यसैले तपाईको यही जोखिमलाई सम्बोधन गर्दै प्लान सतको सहकार्यमा सालीको इन्सुरेन्समा आधुनिक प्रविधि सूचकाङ्कमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागजात जुटाई दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौं। दाङ, कपिलवस्तु, कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाको धान किसान हुनुहुन्छ र यदि यो बीमा गर्न चाहनुहुन्छ भने रु 113 प्रति कट्ठामा अधिकतम रु 1595 सम्मको बीमा खरिद गरी ढुक्क रहनुहोस्। थप जानकारीका लागि 01-59-71-586 सम्पर्क गर्नुहोस्।

0: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: ओइ बहिनी, घरमा बत्तीको सामान चाहिएको थियो, कहाँबाट किन्ने होला? किन टाढा जानु हो दिदी? जमारा पारी पेट्रोल पम्प अगाडि न्यू ओम बिजुली भण्डार सप्लायर छ नि, त्यहाँ घर तथा पसलका लागि चाहिने विभिन्न विद्युतीय सामानहरू पाइन्छन्। ए हो र, त्यहाँ कस्तो कस्तो सामान पाइन्छन्? त्यहाँ त हाउस वायरिङ सम्बन्धी सम्पूर्ण सामानहरू, विभिन्न ब्रान्डका तार, एसी, पंखा, हिटर, गिजर, मोटर तथा हाउस वायरिङ सम्बन्धी पाइने एकमात्र न्यू ओम बिजुली भण्डार छ नि। त्यसो भए अब बिजुलीका सामान किन्न अन्त कतै जानै परेन। हो नि, तपाईँलाई पनि घर कार्यालय वा पसलका लागि बिजुलीका सामान चाहिएको छ भने आजै आउनुहोस्। न्यू ओम बिजुली भण्डार सप्लायर्स, जमरापारी पेट्रोल पम्प अगाडि, सञ्चालक राम बहादुर चन्द, सम्पर्क नम्बर 9848 59 67 33 र 9851 18 82 46।
4: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरुरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर, कैलाली।
3: सुन्नुहोस् न, यसपालि नयाँ गहना किन्ने सोच बनाएकी छु। सिर्चाना सुनचाँदी पसलमा जाऊ न, त्यहाँ आकर्षक डिजाइनका सुनचाँदीका गहना पाइन्छन् रे।
5: ए हो र, गुणस्तरीय गहना र उचित मूल्य पनि हुन्छ त?
3: हुन्छ नि, आफूलाई मन परेको डिजाइन छान्न पनि पाइन्छ, अनि विश्वासिलो सेवा पनि।
5: त्यसो भए आजै जाउँला नि।
3: ल, अरूलाई पनि भनौँ है।
5: सुनको चमक आकर्षण र विश्वासको साथका लागि सम्झनुहोस्
3: सिर्जना सुन चाँदी पसल, तपाईँको रोजाई हाम्रो जिम्मेवारी।
5: सिर्जना सुन चाँदी पसल बलभद्र चोक नगरपालिका शिव मन्दिरबाट सरकारी अस्पताल जाने बाटोमा, सञ्चालक रूपलाल सुनार, सम्पर्क नम्बर 98।

0: के तपाईलाई थाहा छ, असोज कार्तिक र मंगसिर महिनामा तपाईहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमै भएको बेला अत्यधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ। पोहोर साल जस्तै धान काट्ने बेलामा अत्यधिक वर्षाका कारण धान भिजेर टुसा पलाएर कम आमदानी हुन सक्छ। त्यसैले तपाईँको यही जोखिमलाई सम्बोधन गर्दै प्लान सतको सहकार्यमा सालीको इन्सुरेन्समा आधुनिक प्रविधि सूचकाङ्कमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागजात जुटाई दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौं। दाङ, कपिलवस्तु, कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाको धान किसान हुनुहुन्छ र यदि यो बीमा गर्न चाहनुहुन्छ भने रु 113 प्रति कट्ठामा अधिकतम रु 1595 सम्मको बीमा खरिद गरी ढुक्क रहनुहोस्। थप जानकारीका लागि 01-59-71-586 सम्पर्क गर्नुहोस्।
1: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
0: यही असोज 17 गते तेस्रो शनिबारका दिन
1: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
1: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
1: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
1: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न

0: हुने तथा आत्महत्याको प्रयास गरेमा
1: याद गर्नुहोस् है,
0: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार, साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
1: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608656 र 98580279700।
3: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर FM बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 97 र 98 15 60 67 05।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: कामदार आवश्यकता सम्बन्धी सूचना
1: काठमाडौँ स्थित घरेलु कामदार का लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोक का लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
0: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक आवश्यक संख्या पुरुष एकजना महिला एकजना तथा अन्य एकजना सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।
2: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
3: यही असोज 17 गते तेस्रो शनिबारका दिन
2: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
3: DNA सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा
2: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा
3: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा
2: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा
3: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा
2: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
2: याद गर्नु है।
3: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
2: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
3: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संध्या खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
2: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 0915608656 र 9850809700।
4: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
5: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
4: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
5: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
4: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकेछ यार, अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
8: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन UV र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
9: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
7: डेलिभरीका लागि
9: ड्रिंकिङ वाटर एक्वा शीतल
7: टिकापुर कैलाली।
2: सम्पर्क मोबाइल नम्बर 9870106772। स्वास्थ्यका लागि पानी।
10: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC सँग सहकार्य गरौं।
11: यो OCMC भनेको के आयो फेरि?
12: OCMC भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
11: OCMC ले के सहयोग गर्छ त?
12: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
13: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक जमरापारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 97 44 28 72 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्छ।
1: आरती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारु गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
2: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98 624 70 483।
3: हार्दिक सुनचाली पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चाक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचाँदी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98 48 42 91 74।
4: टीकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टीकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागजात तथा सामान सुरक्षित राखौ। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौ। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौ। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौ। विशेष वर्गको ख्याल राखौ। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली।
5: समयमै आफ्नो घर, परिवारको जन्म, मृत्यु, विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वार्ड कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
6: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: के तपाईँ चाया डन्डीफोर दाद एलर्जी कपाल झर्ने समस्याबाट पीड़ित हुनुहुन्छ?
1: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
0: यही असोज 10 गते शनिबारका दिन
1: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
0: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
1: स्थान: मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 9860071024 र 9846477।
2: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रु 560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
3: मैले त एक पेटी चाउचाउ रु 600 किने।
2: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
3: हरिलाल किराना पसल, ब्लक नम्बर 14, पार्क रोड, टिकापुर, कैलाली। सञ्चालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848-40-22-41।
0: के तपाईलाई थाहा छ, असोज कार्तिक र मंसिर महिनामा तपाईहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमै भएको बेला अत्यधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ? पोहोर साल जस्तै धान काट्ने बेलामा अत्यधिक वर्षाका कारण धान भिजेर टुसा पलाएर कम आमदानी हुन सक्छ। त्यसैले तपाईँको यही जोखिमलाई सम्बोधन गर्दै प्लान चतको सहकार्यमा सालीको इन्सुरेन्समा आधुनिक प्रविधि सूचकाङ्कमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागजात जुटाई दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौं। दाङ, कपिलवस्तु, कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाको धान किसान हुनुहुन्छ र यदि यो बीमा गर्न चाहनुहुन्छ भने रु 113 प्रति कट्ठामा अधिकतम रु 1595 सम्मको बीमा खरिद गरी ढुक्क रहनुहोस्। थप जानकारीका लागि 01-59-71-586 सम्पर्क गर्नुहोस्।
4: सूचना। यही भाद्र 29 गतेदेखि असोज 8 गतेसम्म गणेश उत्सव 2083 हुने भएकोले सम्पूर्ण टिकापुरवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने स्थान: सामुदायिक एफएम चोक, टिकापुर 1, कैलाली। आयोजक: टिकापुर सेवा समिति, टिकापुर।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलरी, माइली तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
3: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
4: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
3: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
4: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
5: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
3: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
6: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
7: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
4: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 9848578।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: के तपाईलाई थाहा छ, असोज कार्तिक र मंगसिर महिनामा तपाईहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमै भएको बेला अत्यधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ। पोहोर साल जस्तै धान काट्ने बेलामा अत्यधिक वर्षाका कारण धान भिजेर टुसा पलाएर कम आमदानी हुन सक्छ। त्यसैले तपाईँको यही जोखिमलाई सम्बोधन गर्दै प्लान सतको सहकार्यमा सालीको इन्सुरेन्समा आधुनिक प्रविधि सूचकाङ्कमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागजात जुटाई दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौं। दाङ, कपिलवस्तु, कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाको धान किसान हुनुहुन्छ र यदि यो बीमा गर्न चाहनुहुन्छ भने रु 113 प्रति कट्ठामा अधिकतम रु 1595 सम्मको बीमा खरिद गरी ढुक्क रहनुहोस्। थप जानकारीका लागि 01-59-71-586 सम्पर्क गर्नुहोस्।
1: फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
1: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: नेपालगंज मेडिकल कलेज मा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही असोज 17 गते तेस्रो शनिबार का दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
5: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौं र सभ्य नागरिकको परिचय दिउँ।
6: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
5: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
7: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट आउँदो शुक्रबारदेखि सोमबारसम्म नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना। स्थानीय तह पूर्व सूचनामा जोड़ दिएर सतर्कता अप्नाउँदै कैलालीको जानकी गाउँपालिकामा बजार अनुगमन थाल्यो। दर्ता नभएका पसलमा मूल्य सूची नराखिएका र मापदण्ड पालना नगरेका व्यवसायलाई पालना गर्न निर्देशन। रानी चमरा कुलरिया कृषि कार्यक्रमको यस वर्ष 30 करोड़ बजेट। कोल्ड स्टोर निर्माण कार्य 95% पूरा र सर्वोच्च अदालतद्वारा रेशम चौधरीको माफी मिनाहा सदर। खोज खबर अब विस्तारमा। असोज 9 गतेदेखि 11 गतेसम्म अति भारी वर्षाको सम्भावना देखिएकाले कैलालीको टीकापुर नगरपालिकाले पूर्व तयारी थालेको छ। नगरपालिकाले वडा नम्बर 8 को जोखिममा रहेको बस्ती सार्ने, वडा नम्बर 5 र 8 मा नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिंचाई आयोजनाको सहयोगमा नियन्त्रणका लागि काम गर्ने विषयमा छलफल गरेको छ। शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धी सूचना जारी गरेपछि यहाँका स्थानीय तह पनि सतर्कता अप्नाउन जुटेका छन्। थप खबर रत्नापुर मगरबाट।
1: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सजगता अप्नाउन आग्रह गरेको छ। हाल बंगालको खाड़ीको मध्य भूभाग आसपास रहेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको विभागले जनाएको छ। यस प्रणालीको मुख्य असर विशेष गरी असोज 9, 10 र 11 गते रहने र बागमती प्रदेशभन्दा पश्चिम क्षेत्रमा बढ़ी प्रभाव पर्ने देखिएको महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी र 1-2 स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अप्नाउनु पर्ने मौसमविदको भनाइ छ। लुम्बिनीको दाङभन्दा पूर्वी भूभाग नवलपुरसम्म, कर्णालीको पूर्वी भूभाग र सुदूरपश्चिमका दक्षिणी पहाड़ी तथा तराई भूभागमा पनि प्रभाव पर्ने देखिएको छ। वर्षाले देशका सबैजसो स्थानमा प्रभाव पार्ने देखिएकाले सबै नागरिक सचेत हुनुपर्ने तर भारी तथा अति भारी वर्षा हुने सम्भावना देखिएका क्षेत्रका नागरिकलाई बढ़ी सचेत हुनुपर्ने मौसमविद विभूति पोखरेल बताउनुहुन्छ।
2: जुन यो बंगालको खाड़ीमा बनेको छ, जुन यो न्यूनचापीय क्षेत्र होइन, यो न्यूनचापीय क्षेत्र चाहिँ अब अझै बलियो बन्दैछ। विशेष गरी यो शुक्रबारबाट चाहिँ हामीले अलिकति सावधानी नै अप्नाउनु पर्ने हुन्छ है। यो चाहिँ हेभी रेनफल एकदम भारी वर्षा है र थन्डर स्ट्रम पनि यो मेघगर्जन चट्याङ सहित विशेष गरी चाहिँ अब यो पश्चिम नेपालमा पनि सम्भावना देखिएको छ है। समग्रमा हामीले बुझ्नु पर्दाखेरि धेरै ठाउँहरूमा मध्यमसम्मको वर्षा होइन, केही ठाउँहरूमा भारीदेखि धेरै भारी वर्षा र 1-2 ठाउँमा अति भारी वर्षाको पनि सम्भावना रहन्छ। यसैका कारणले हुन सक्ने बुचाइ बाढ़ी पहिरो गेग्रान बहाव होइन यो जोखिम रहेको शहरी तथा तराईका क्षेत्रहरूमा चाहिँ अब डुबानको पनि जोखिम रहन्छ। ठूला साना नदी नाला खोलाहरूमा चाहिँ अलिकति पानीको सतह बढ्न सक्ने, दैनिक जीवन होइन कृषि स्वास्थ्य पर्यटन लगायत होइन यो नदी क्षेत्रहरू चाहिँ आसपासको यो निर्माण कार्य सड़क तथा हवाई यातायात पनि प्रभावित हुन सक्नेको भएर आवश्यक सतर्कता अप्नाउनु पर्ने देखिन्छ।
1: मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने भनेपछि यहाँका स्थानीय तहहरूले पनि यो सूचनालाई गाउँटोल स्तरमा पठाउन थालेका छन्। वर्षापछि आउने बाढ़ी पहिरो तथा भूक्षेबाट हुने क्षति कम होस् भन्ने उद्देश्यले विभिन्न माध्यमबाट आफूहरूले टोल टोल तथा व्यक्तिहरू समक्ष सूचना पुगाउने काम गरिरहेको बताउनुहुन्छ जानकी गाउँपालिका विपद व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैसी।
3: जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हामीलाई प्राप्त सूचना अनुसार असोजको 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश, त्यसमा पनि कैलाली जिल्ला

0: ले निरन्तर यो वर्षा हुने एक 9 देखि 11 भनेपछि अहिले धान बाली किसानहरूको लगभग धान बाली पनि पाकिसकेको अवस्था र पाक्दै गरेको अवस्था पनि छ। त्यसैले हामीले समग्र गाउँपालिकामा नै पूर्व सूचना दिइराखेका छौँ भने ती 5 वटा वाडाहरूमा त्यहाँको पूर्व सूचना कार्यदल मार्फत अझै समुदायको घर घरमै खबर पुग्ने गरेर 9 देखि 11 यो जुन भारीदेखि अति भारी वर्षाको सम्भावना भनेको छ यसलाई पूर्व तयारीका साथ बस्नुहोला भनेर हामीले समुदाय स्तरको विपद व्यवस्थापन समिति मार्फत पूर्व सूचना कार्यदलले यसरी काम गरिराख्नु भएको छ। अर्को कुरा हाम्रो जानकी गाउँपालिकामा 3 वटा बहुउपयोगी साइरनहरू छन्, जुन साइरन मार्फत पनि हामी अडियो प्ले गरेर अडियो मार्फत पनि हामीले सूचना दिइराखेका छौँ त्यो समुदायका मान्छेहरूलाई। यो पूर्व सूचना अहिले पछिल्लो समयमा मिलिराखेको छ, यहाँहरूले व्यवस्था नगर्नुहोला।
1: यसै गरी टिकापुर नगरपालिकाले पनि जोखिम क्षेत्रको पहिचान गरी सबैसँग समन्वय र सहकार्य गरी विपदबाट हुने क्षति घटाउने काममा लागिरहेको बताएको छ। टिकापुर नगरपालिका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी:
2: टिकापुर नगरपालिकाले जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन भनेर जारी भएको छ, त्यो सूचना बमोजिम चाहिँ हामीले सबै ठाउँमा सम्प्रेषण गरेका छौँ यो सूचना, र विभिन्न टोल विकास संस्थाले र वर्गहरूले माइकिङ लगायतका कार्यहरू चाहिँ गरिराख्नु भएको छ। कतिपय ठाउँमा धानहरू पाकिसकेको अवस्थामा हामीले धान चाहिँ भित्र्याउनु नभएपछि चाहिँ यदि काट्न भ्याइन्न भने नकाट्नुहोला भन्ने खाले हामीले सूचनाहरू सम्प्रेषण गरेका छौँ, र सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्दै गर्दा इलाका प्रहरी कार्यालय र टिकापुर नगरपालिकाको उसमा यो चाहिँ हामीले एउटा जिङ्गल तयारी गरेर इलाका प्रहरी कार्यालय मार्फत नै सबै ठाउँमा हामी माइकिङ गर्छौँ, र हामी प्रत्येक दिन अब यो सूचनाहरू अपडेट हुँदै नागरिक समक्ष पुर्याउनलाई कामहरू गरिराखेका छौँ। सँगसँगै अब टिकापुर नगरपालिका कर्णाली नदीको तटीय क्षेत्र भएको हुनाले जुन टिकापुर पार्कभन्दा माथितिर जुन रानी जमरा कुला रेसी चाहिँ आयोजनाले हामीले भदौमा नै बैठक व्यवस्थापन समितिको निर्णय गरेर अनुरोध गरेका थियौँ, त्यो बोल्डर खसाल्ने कार्य सम्पन्न भएको छ, र सँगसँगै त्योभन्दा उत्तरतर्फ अझै पनि जोखिम देखेको क्षेत्रमा हामीले पत्राचार गरेका छौँ, त्यो काम पनि उहाँहरूले गर्ने भनेर आश्वासन दिनुभएको छ पालिकालाई। र अहिले भनेको सबैभन्दा बढी चाहिँ यो 9 गतदेखि 11 गतेको लागि हामीले भनेको सूचना नै दिने हो सबैलाई, पूर्व सूचना दिएर सुरक्षित तरिकाले बस्नको लागि नागरिकहरू चाहिँ अलि धेरै चनाको हुनु पर्यो भन्ने हाम्रो चाहिँ पालिकाको तर्फबाट हामी सन्देश दिन चाहन्छौँ।
1: मौसम पूर्वानुमान महाशाखाले अनुमान गरे अनुसार यदि वर्षा भयो भने ठूलो धनजनको क्षति हुन सक्छ, त्यसकारण त्यो क्षति घटाउनका लागि हामी सबैले सचेत हुनुपर्ने जरूरी देखिन्छ।
3: सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनालाई सदर गरेको छ। न्यायाधीशहरू शारदा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो। माफी मिनाहा विरूद्ध सर्वोच्च अदालत पुगेकी शारदा कडायतको रिट निवेदन खारेज भएको छ। जेठ 2080 राष्ट्रपति पौडेलले संविधानको धारा 276 अनुसार चौधरीलाई माफी दिने निर्णय गर्नुभएको थियो। संविधानको धारा 276 राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी र निकायले गरेको सजायलाई कानून बमोजिम माफी मुतलब्बी परिवर्तन वा कम गर्न सक्नेछ भन्ने व्यवस्था छ। त्यतिबेला गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता एन 2074 अनुसार सजाय माफीको प्रक्रिया अघि बढ़ाएको थियो। यिनको दफा 159 अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन मुलतबी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिन सक्ने व्यवस्था छ। रेशम चौधरीलाई तोकेको जन्मकैदको फैसला सदर हुने भनी सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ तयार नभएको अवस्थामा राष्ट्रपति पौडेलले माफी मिनाहा दिनुभएको थियो। 2072 भदौ 7 कैलालीको टिकापुरमा भएको आन्दोलनका क्रममा एक नाबालक सहित 8 सुरक्षाकर्मीको मृत्यु भएको थियो। जिल्ला अदालत कैलालीले टिकापुर घटनाका मुख्य योजनाकार रहेको ठहरसहित पूर्व सांसद रेशमलाल चौधरी सहित 8 जन्मकैदको फैसला सुनाएको थियो। खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला टिकापुर एफएम।
4: अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तो लाग्छ।
5: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा टना भुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी ₹560 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
2: मैले त एक पेटी चाउचाउ ₹600 किने।
1: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा ₹15 चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ, र त्यस्तै ₹25 क्लासिक चाउचाउ र ₹35 चाउचाउ ₹2500 आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने। 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको, र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
2: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 98 48 40 22 41।
3: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। कैलालीको जानकी गाउँपालिकाले बजार अनुगमन थालेको छ। बजार अनुगमनका क्रममा अधिकांश पसल दर्ता नभएका, पसलमा मूल्य सूची नराखिएका र मापदण्ड पालना नगरेकाले मापदण्ड पालना गर्न निर्देशन दिएको छ। थप खबर गीता चौधरीबाट।
4: जानकी गाउँपालिकाले बजार अनुगमन गरेको छ। पालिकाभित्र सञ्चालनमा रहेका पसलबाट बिक्री वितरण गरिने सामानको गुणस्तरीयता चेक जाँच गर्ने उद्देश्यले बजार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ। दुर्गौली बजार अनुगमन गर्दा पसल दर्ता भए नभएको, नवीकरण भएको नभएको, सामानको मूल्य सूची राखे नराखेको, सामान म्याद सकिएको नसकिएको लगायतको कुरा हेरिएको थियो। अनुगमन समितिका संयोजक तथा उपाध्यक्ष लालमती कठरियाले अनुगमनको क्रममा डरे तथा मूल्य सूची कुनै पसलमा भएको र कुनै पसलमा नभएको पाइएको बताउनुभयो। दररेट तथा मूल्य सूची नराखेका पसल संचालकलाई आगामी दिनमा दररेट मूल्य सूची राख्न सरसफाईमा ध्यान दिन सल्लाह सुझाव दिनुभएको छ।
5: ठिकै छ, व्यवस्थित पनि छ, सरसफाई पनि राम्रै भएको छ। अनि कुनै कुनै उसमा दररेट त टोक्नु भएको छ। सामान किन्दाखेरि जुन दिनुपर्ने ध्यान सहितको फ्याट बिलको पनि सबै व्यवस्था गर्नु भएको छ। कुनै कुनै पसलमा दररेट पनि टोके छैन, सही दिने गरेछन्, तर त्यो सामानको जुन टोक्नु पर्ने मूल्य दरले चाहिँ टोके छैनन्। र मैले उहाँहरूलाई भने, अब जस्तै आगामी दिनमा मैले अनुगमन गर्न आउँदा तपाईँहरूको यो सरसफाई अझै व्यवस्थित हुनु पर्यो, सल्लाह सुझाव पेटी राख्नु भएको छैन भने त्यो पनि राख्नुहोला, र यो दरेट अनिवार्य रूपमा राख्नुहोला। जस्तै अब प्रति केजी जेरीको कति, समोसाको कति, मिठाईको कति, त्यो चाहिँ अनिवार्य रूपमा राख्नुहोला, र अर्को पटक आउँदाखेरि त्यो देखियोस् र मैले भनेको कुरा चाहिँ लागू होस् भनेर चाहिँ सल्लाह सुझाव दिएको छु। सरसफाईको कमी कमजोरी देखियो, त्यो चाहिँ एकदमै सरसफाईमा ध्यान दिनुहोला। अब सरसफाई भएन भने बासी बचेको केही छ भने मिठाई भयो, समोसा, जेरीहरू त्यस्तो बिक्री नगर्नुहोला।
4: पशु सेवा शाखा प्रमुख सन्तोष मल्लिकले मासु काट्ने वटशालामा सरसफाई नभएको देखिएकाले सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो। योजना तथा अनुगमन शाखाका सन्दीप साउटले स्थानीय तहमा व्यवसाय सञ्चालन गर्दा वडा कार्यालयमा अनिवार्य दर्ता गर्नुपर्ने बताउनुभयो।
6: तपाईँले उतातिर उद्योगतिर गर्नुभयो, तपाईँ त बस्नुभयो जानकी गाउँपालिकाभित्र, वार्ड नम्बर 1 मा हुनुहुन्छ पसल, होइन? त्यसैले तपाईँको यो पसल कहाँ छ? जानकी गाउँपालिकाभित्र छ, वार्ड नम्बर 1 मा छ भने तपाईँको यो ठाउँमा तपाईँले व्यवसाय गरेको बापत राज्यलाई, स्थानीय सरकारलाई एउटा करको दायरामा
7: व्यापारी
4: परमिला चौधरीले पालिकाबाट अनुगमन गर्नु राम्रो काम भएको बताउँदै यो अनुगमनले आफूलाई सचेत गराएको बताउनुभयो। अर्का व्यापारी राजेन्द्र न्यौपानेले पसल अनुगमन बजार चोक चौराहामा मात्र नभएर गाउँको भित्रतिर पनि गर्नुपर्ने, वर्षको एक पटक मात्र नभएर नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो।
8: गाउँपालिकाको नेतृत्वमा अनुगमन भयो एकदम राम्रो पक्ष हो। यो अनुगमन वर्ष दिनमा एक पटक आउनुभन्दा पटक पटक आएर सुझाव दिए झन् राम्रो जस्तो लाग्छ मलाई, किनभने कहिले काहीँ काम गर्दा गर्दै पनि केही मिस्टेक हुन सक्छ, त्यो सुधार हुने मौका पाउँछ व्यापारीले। राम्रो छ, हाम्रो पालिकाले नेतृत्व गरेको यो अनुगमन प्रणाली ठिक लागिरहेछ, निरन्तर हुनु पर्यो। र यो भित्रभित्रको ग्रामीण पसलमा पनि जानु पर्यो, फोकस गरेर चोकै दोकानलाई मात्रै केन्द्रित गर्न भएन, किनभने अधिकतम साना साना पसलमा धेरै बिग्रेका सामानहरू मैले देख्छु, तिनीहरूलाई मैले फोकस गरेर गाली गर्न खोजेको होइन। त्यहाँ पनि जानु पर्यो किनभने अयोग्य सामान त्यहाँ धेरै बिक्री भएको छन् गाउँतिर, त्यहाँ पनि जानु पर्यो। हाम्रो पालिकाको ध्यान त्यहाँ पनि जाओस् भन्छु म।
4: अनुगमनमा कार्यपालिका सदस्य लक्ष्मी चौधरी, पार्वती चौधरी, योजना तथा अनुगमन शाखा प्रमुख हिरालाल चौधरी, स्थानीय बजार व्यवस्थापन समिति अध्यक्ष चन्द्रभान बम, स्वास्थ्य शाखाका शोभा चौधरी, कृषि शाखाका ममता राणा, कर्मचारी दिलबहादुर चौधरी, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो। अनुगमनपछि अनुगमनको कामलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने निष्कर्ष निकालिएको छ। अनुगमनका क्रममा दुर्गौली बजारमा रहेका किराना पसल, होटल, वटसला लगायतको अनुगमन गरिएको थियो।
3: कैलालीमा सञ्चालित रानी जमराकुलरिया शिक्षा आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइ टिकापुले यस वर्ष 30 करोड़ बजेट रहेको छ। आयोजनाले कृषि तथा पशुपालन तथा प्रविधि विकासमा यो वर्ष बजेट खर्च गर्ने भएको छ। आयोजनाले आलु खेती, केरा खेती, बीज वृद्धि जस्ता कार्यलाई प्राथमिकता दिइरहेको छ। यसका साथै कोल्ड स्टोर निर्माण कार्य 95% सकिएको र यसै वर्ष मक्सेबाट सञ्चालन गर्ने जनाएको छ। यसै विषयमा आयोजना प्रमुख भरत कण्डेलसँग कुराकानी गरेकी छु।
9: रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टिकापुर र सम्पर्क कार्यालय सुखडबाट यो आर्थिक वर्ष 2083-84 क्रियाकलापहरू सञ्चालनमा आइसकेका छन्। त्यसको लागि हामीहरूले वर्ष तरकारी, च्याउ, मुक्त कमैया र विपन्न वर्गका लागि कार्यक्रम, विभिन्न च्याउ लगायत उहाँहरूलाई च्याउ तरकारी लगायतका विभिन्न कार्यक्रमहरू, केरा खेती सम्बन्धी कार्यक्रम, आलु खेती सम्बन्धी कार्यक्रमको हामीले एक एक महिनाको सूचना जारी गरिकन सूचनाको समय पनि सकिएर हाम्रो एउटा अनुदान सहयोग छनौट समिति हुन्छ, एउटा एक खालको यो मल्टी स्टेक होल्डर प्लेटफर्म जस्तो विभिन्न हाम्रो यो सातैवटा पालिकाका कृषि विकास शाखाका प्रमुखहरू, रायन जमरा कुलरिया सिजे आयोजनाका वरिष्ठ समाजशास्त्री, यो मूल कुलाका अध्यक्ष तथा मूल कुलाले खटाएका अध्यक्षज्यूले खटाएका अन्य प्रतिनिधि लगायत लगभग 15-18 जनाको एउटा टिम हुन्छ। त्यो टिमले निर्णय पनि गरिसकेको छ र अब 5 गतेदेखि नै तपाईँको पहिला च्याउ खेती सम्बन्धी किसानहरूलाई जो जो छनौट हुनुभएको छ उहाँहरूलाई यता हाम्रो कार्यालय टिकापुरमा र सम्पर्क कार्यालय सुखडमा फोन मार्फत बोलाएर हामीले किसानहरूलाई सम्झौता गर्ने क्रममा छौँ। शुरू भएको छ, सम्झौता शुरू भएको छ। मोटामोटी यो 10 दिन लगभग सबै गर्दाखेरि च्याउ, तरकारी, आलु यो सबै गर्दाखेरि त लगभग 2 हप्ता जति लागिहाल्छ। त्यसपछि तरकारीको र च्याउको कार्यान्वयनमा जान्छ, आलुको त थोरै समय पछि हुने हो। त्यही कुरा भइरहेछन् र अन्य कार्यक्रमको हकमा पनि हाम्रा सबै क्रियाकलापहरू सुचारू ढंगले एकदमै समयमै सञ्चालनको प्रक्रियामा रहेका छन्।
10: बढी प्राथमिकता जस्तो अब पहिला केरा खेतीलाई प्राथमिकता दिएको थियो नि त, यो वर्ष आलु खेतीलाई बढी प्राथमिकता दिइराख्नु भएको छ कि प्राथमिकता चाहिँ के हो यो चालु आर्थिक वर्ष?
9: तपाईँले ठिकै प्रश्न गर्नुभयो। 2-4 वटा कृषि बाली वस्तु हाम्रा जहिले पनि प्राथमिकतामा रहेका छन् यो रान जमरा कुलरिया सिँचाइ आयोजनाका। त्यसमध्येमा यो वर्ष ती मध्येमा जस्तो अब तरकारी खेती, आलु खेती, खाद्यान्न बाली, केरा बाली उत्पादन बजारीकरणमा सहयोग भन्ने खालका थिए भने यो वर्ष तिनै कार्यक्रम तर तिनै कार्यक्रममा अलिक बजेट बढोत्तरी गरेर एक नम्बरमा र दुई नम्बरमा अहिले हामीले आलुलाई चाहिँ अलिकति बढी यो रणनैतिक बाली स्ट्राटेजिक क्रपको रूपमा लिएर गत वर्षको भन्दा धेरै नै बजेट, जस्तो आलुमा मात्रै हाम्रो बजेटको कुरा गर्नुहुन्छ भने लगभग 3 करोड़ जति आलुमा मात्रै बजेट रहेको छ। त्यसको अर्थ के हो, यसलाई हामीले किन रणनैतिक बालीको रूपमा विकास गर्न खोजिरहेका छौँ त भन्दाखेरि हाम्रो यो टिकापुर वडा नम्बर 1 यहाँ नजिकै बजारको नजिकै भन्नु पर्यो, त्यसमा 1000 मेट्रिक टनको कोल्ड स्टोर निर्माणाधीन अवस्थामा छ। लगभग 95 प्रतिशत काम सम्पन्न भइसकेको छ र हामीले यो मङ्सिर सम्ममा कोल्ड स्टोरको निर्माणको काम सम्पन्न गरेर मूलकुलो समिति अन्तर्गत एउटा कोल्ड स्टोर व्यवस्थापन समिति भन्ने छ उसलाई ह्यान्ड ओभर गर्ने अथवा उसलाई हस्तान्तरण गर्ने भन्ने किसिमले हामी लागिरहेछौँ। किसान दाजुभाइ दिदीबहिनीहरूलाई पनि मेरो तपाईँको यो पपुलर मिडियाबाट हाम्रो राइनजमारा कुलेर सिचे आयोजनाको तपाईँहरूलाई किसान दाजुभाइ दिदीबहिनीलाई के विनम्र आग्रह छ भने अब यसपालि उत्पादन भएको आलु तपाईँको घर आँगनमै रहेको कोल्ड स्टोरमा राख्न सक्ने स्टोर गर्न सक्ने किसिमले हामी लागेका छौँ। त्यो हिसाबले पनि आलु हाम्रो चाहिँ एक खालको रणनैतिक बाली र प्राथमिकतामा एकदमै टप लिस्टमा रहेको बाली हो र तपाईँले हामीले आलुको सूचना खोलेको छ। लगभग सकिने सकिने एक महिनाको सूचना थियो, तपाईँको अब लगभग कति 12-14 गते सूचना सकिने हो। त्यो कारणले कोही कतै तपाईँहरू छुट्नु भएको छ भने पनि हामीले हाम्रो अफिस टिकापुरमा र सम्पर्क कार्यालय छ सुखडमा त्यहाँ तपाईँले निवेदन दिइहाल्नको लागि पनि मैले तपाईँको पपुलर मिडिया मार्फत अनुरोध गरेँ।
10: विगतमा धान बाली र गहुँ बालीमा पनि यहाँहरूले चाहिँ बीज वृद्धि लगायत किसानलाई चाहिँ अलिक प्रोत्साहन गर्ने गरिकन धेरै लगानी गर्नुभयो। अहिले के किसानको रोजाई चेन्ज भएको
9: होइन? किसानको रोजाई चेन्ज भएको भनेर अहिले भन्न सकिँदैन। कुरा के छ भन्दाखेरि अलिक फरक फरक छ। आलु उत्पादन गर्ने किसान र बीज वृद्धिमा लाग्ने किसान सामान्यतया अलिक फरक फरक छन्। त्यो कारणले गर्दाखेरि बीज वृद्धि पनि हाम्रो प्राथमिकता अन्तर्गतको यो आयोजनाको स्पेसल्ली पहिलो फेजमा पनि प्राथमिकतामै थियो र अझ तपाईँको दोस्रो फेजमा आर्थिक वर्ष 75-76 त अझ बढी प्राथमिकतामा रहेर गरिएको र त्यो प्राथमिकता अहिले पनि कायमै छ। फेरि त्यो कारणले गर्दाखेरि कहाँनिर फरक फरक छ मैले भन्न हजुरलाई भन्न खोजेको कुरा अथवा आम दाजुभाइ कृषक दाजुभाइ दिदीबहिनीलाई भन्न खोजेको कुरा के छ भन्दाखेरि बीज वृद्धि चाहिँ कुनै एउटा संगठित संस्थाले जस्तो कृषक सहकारी अथवा कुनै पनि सहकारी जो कृषिमा काम गरेको छ अथवा कृषक समूहले जसले नेपाल सरकारबाट मान्यता बीउ उत्पादनको लागि मान्यता प्राप्त गर्नुभएको छ त्यसका अलिक थुप्रै कुराहरू न्यूनतम शर्तहरू पूरा गर्नुपर्ने हुन्छ उहाँहरूले मात्रै बीउ उत्पादन गर्न सक्नुहुन्छ। आम दाजुभाइ किसान दाजुभाइले बीउ उत्पादन गर्न अलिक गाह्रो छ। केही न्यूनतम शर्तहरू पूरा गर्नुपर्छ। सबै किसान दाजुभाइले न्यूनतम शर्तहरू पूरा गर्न अलिक गाह्रो हुन्छ। तर आलु खेतीमा लाग्ने जुन परम्पराबाट लाग्नु भएको छ हामीले अलिक प्रविधि पनि दिन्छौँ, उन्नत जातको बीउ पनि हुन्छ र हाम्रो अरू विभिन्न प्रकारका बीउमा हुन्छ, त्यसपछि ल्याएर विषादीमा हुन्छ, सूक्ष्म पोषक तत्वमा र अहिले हामीले बजारीकरणमा पनि केही न केही सहयोग गर्ने भन्ने सोचिरहेको छौँ। त्यो कारणले गर्दा त्यो चाहिँ आम किसान दाजुभाइ जसले पनि आम रूपमा पनि गर्न सक्नुहुन्छ। त्यो कारणले गर्दाखेरि यो बीज वृद्धि हाम्रो प्राथमिकताबाट हटेको भन्ने होइन कि किसानहरू फरक फरक किसानहरूले बीज वृद्धि र आलु उत्पादन गर्नुहुन्छ त्यो अर्थमा हाम्रो दुवै प्राथमिकता छ। भले केरा पनि हाम्रो प्राथमिकताबाट किन हट्दैन भन्दाखेरि बाहिर आम रूपमा जस्तो कैलाली भन्दा बाहिरका चाहे पूर्वका चाहे मध्य नेपालका चाहे अथवा यहाँ सुदूरपश्चिमको अन्त जिल्लाका कुरा गर्दाखेरि टिकापुर भन्ने बित्तिकै एउटा केराको मुख्य एउटा उद्गम स्थललै भन्न मिल्छ कि मिल्दैन तर एउटा हब उत्पादनको हब भनेर चिनिएको छ। त्यो कारणले गर्दाखेरि केरामा नि हाम्रो प्राथमिकताको निरन्तरता छँदैछ तर बजेटको हिसाबले र हाम्रो कोल्ड स्टोर बन्ने क्रममा सम्पन्न हुने क्रममा रहेको हिसाबले आलुलाई हामीले रणनीतिक बाली भनेर अगाडि बढाएका छौँ र बजेटको हिसाबले पनि पर्याप्त बजेट छ भन्नुपर्छ।
3: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81औं महासभामा भाग लिन जानुहुने भएपछि कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिएको छ। प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अहिले 7 बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। खोज खबरमा एकछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
7: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टीकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्र सम्पर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
11: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
12: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
11: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त कमियाको आवास तथा जीविकोपार्जनसँग जोड़िएका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ। आफ्नो आवास सहित गाँस बाँसको समस्या समाधान गरिदिन माग गर्दै मुख्यमन्त्री निवास पुगेको मुक्त कमियाको प्रतिनिधि मण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले मुक्त कमियाको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभयो। मुख्यमन्त्री भट्टले मुक्त कमियाको आवास लगायतका समस्या समाधानका लागि आगामी बजेटमै आवश्यक व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। खोज खबरमा अब पालो जनावाजको। महिलाहरू आय आर्जनसँग जोड़िन आवश्यक छ। आजको जनावाजमा हामीले तरकारी खेती गरेर आफैले बिक्री गर्ने केही महिलालाई महिलाले कमाउँदा के सहज हुन्छ भनी सोधेका छौं।
13: मोर नाम हो कविता चौधरी, गाउँ गलौरी लगेला टी बावै लौका टोराई काँक्रा बावै भिन्डी बा आउ त नाइ हो। और समय में अब मिल जाए तब खेती करती गोटगट मंजूरी चल जी टीना बेचती जा तो मिल जाए कबो बन जाए 1000 रुपए कबो बन जाए 2000 कबो बन जाए 300 कबो बन जाए 200 जस्ते बना 2 रोज पर से 3 रोज पर से कबो हफ्ता पुग जाए तब जी थी लड़का बाटे घर परिवार आते नए कमाई बटो कहा मिली ना कमाईना जरूरी बा नोन लेक परा मिर्चा लेक परा लड़कन के कापी पेंसिंग हुई जाए ठोमे से गोट गाट अपन हमसे हटा बिंदास खर्चा करबो एक चुन नाइडर बोर्ड दवाई तो फरबे नहीं करा अपन खेना तो ठोठो डर थी अब वैसे तो हमरे अपन एक चुन खाए लगाई थी वह बेचे थी कना बड़ा मदद लागत सकारे से पैसा दोपहर के दोपहर से पैसा एक मदद लागत सकारे से पैसा एक मोर नाव रामा चौधरी जानकी चार मुनवा तरकारी खेती तो मैं भक्खरे कर रहा हूँ देखा सीखी सीख गिनू और समय में हमें खेतो लगाई थी हुई तो 5 से 6 से 8 जननी मनाई थे पैसा कमाईना जरूरी बावे काहे से की पुरुष मने की अकेली कहाँ से हम कमाई ना अब हमरे थोड़ बहुत घर चला ले थी लड़का बच्चन टिफिन सिफिन सब बना डर थी ना अब मिल मिल के कर बोटो सब धन सहज करी ना घर खर्चा चलाई ना हो वही।
3: यसै जनावाजसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। आउँदो शुक्रबारदेखि सोमबारसम्म नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना। स्थानीय तह पूर्व सूचनामा जोड़ दिएर सतर्कता अपनाउँदै कैलालीको जानकी गाउँपालिकामा बजार अनुगमन शुरू। दर्ता नभएका पसलमा मूल्य सूची नराखिएका र मापदण्ड पालना नगरेका व्यवसायलाई पालना गर्न निर्देशन। रानी जमरा कुलरिया कृषि कार्यक्रमको यस वर्ष 30 करोड़ बजेट। कोल्ड स्टोर निर्माण कार्य 95% पूरा र सर्वोच्च अदालतद्वारा रेशम चौधरीको माफी मिना सदर। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 7:30 बजे साझा खबर र 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
14: के तपाईलाई थाहा छ असोज कार्तिक र मंगसिर महिनामा तपाईहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमै भएको बेला अत्यधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ। पोहोर साल जस्तै धान काट्ने बेलामा अत्यधिक वर्षाका कारण धान भिजेर टुसा पलाएर कम आमदानी हुन सक्छ। त्यसैले तपाईको यही जोखिमलाई सम्बोधन गर्दै प्लान चतको सहकार्यमा सालीको इन्सुरेन्समा आधुनिक प्रविधि सूचकाङ्कमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागजात जुटाई दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौं। दाङ कपिलवस्तु कैलाली कञ्चनपुर बर्दिया र बाँके जिल्लाको धान किसान हुनुहुन्छ र यदि यो बीमा गर्न चाहनुहुन्छ भने ₹113 प्रति कट्ठामा अधिकतम ₹1595 सम्मको बीमा खरिद गरी ढुक्क रहनुहोस्। थप जानकारीका लागि 01-59-71-586 सम्पर्क गर्नुहोस्।
15: भारती ब्यूटी एण्ड कस्मेटिक मा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
0: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
16: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै?
17: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र गर्न भाँची गयो।
16: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
17: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
18: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98684 1208, 98486 39261।
19: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: के तपाईलाई थाहा छ, असोज कार्तिक र मंसिर महिनामा तपाईहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमै भएको बेला अत्यधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ। पोहोर साल जस्तै धान काट्ने बेलामा अत्यधिक वर्षाका कारण धान भिजेर टुसा पलाएर कम आमदानी हुन सक्छ। त्यसैले तपाईँको यही जोखिमलाई सम्बोधन गर्दै प्लान सतको सहकार्यमा सालीको इन्सुरेन्समा आधुनिक प्रविधि सूचकाङ्कमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागजात जुटाई दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौं। दाङ, कपिलवस्तु, कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाको धान किसान हुनुहुन्छ र यदि यो बीमा गर्न चाहनुहुन्छ भने ₹113 प्रति कट्ठामा अधिकतम ₹1595 सम्मको बीमा खरिद गरी ढुक्क रहनुहोस्। थप जानकारीका लागि 01-59-71-586 सम्पर्क गर्नुहोस्।
1: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागजात तथा सामान सुरक्षित राखौ। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन हतार नगरौ। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौ। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौ। विशेष वर्गको ख्याल राखौ। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर, कैलाली।
2: कागजात हराएको सूचना: टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कसिट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खड़गचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-67-05।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेजेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: कामदार आवश्यकता सम्बन्धी सूचना।
3: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
2: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 9851400725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: अरेल्ला सुन चाँदी पसलमा छड्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुन चाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, सञ्चालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 98 10 62 35 47।
6: के तपाईँ चाया, डन्डीफोर, दाद, एलर्जी, कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ?
7: अब टिकापुरमा रहेको मनिष मेडिकल हलमा काठमाडौँका वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर लोकेन्द्र लिम्बू
6: यही असोज 10 गते शनिबारका दिन
7: मनिष मेडिकल हल टिकापुरमा आउँदै हुनुहुन्छ।
6: मनिष मेडिकल हलमा पाइने सेवाहरू: अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने, इक्जेमा, सोरियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, अनुभवी स्वास्थ्य कर्मीहरूद्वारा स्वास्थ्य परामर्श तथा उपचार गरिने, साथै प्रत्येक दिन एमबीबीएस फिजिसियन डाक्टरद्वारा पेट, छाती, मुटु र थाइराइड चेक जाँच तथा स्वास्थ्य परामर्श पनि दिइन्छ। डाक्टर आउने दिन यही असोज 10 गते शनिबार।
7: स्थान मनिष मेडिकल हल, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क फोन नम्बर 98 600 71 024 र 98 046 77 417।
4: कार्यक्रम छोट मिठ, साता के बुधबार दिन के 1 बजे से अपने उगन थारू भाषा के कोई गीत मन परत।
8: जब देखनो तो हिन है।
4: यदि मन परत कल से अपन मनन सुनेना चाहती कल से हमन फोन करी और कही महीन ई गीत मन परत, गीत के बोल बताई। गीत मन परना के 2 कारण, वो गीत कौन एल्बम के हो या फिल्म के नाम बताई, और अंतिम में 1 जन के नाम अनिवार्य ले दी। कल से हमारे गीत अपने पक्के से सुना, तो उठाई मोबाइल और डायल कर भी 091-561-255। साता के बुधवार दिन के 1 बजे जरूर डायल करे हुई। कार्यक्रम छोट मीट में केवल सामुदायिक रेडियो टीकापुर FM 101 MHz में सुने ना बिस्तरी। मई कार्यक्रम संचालक रमेश मिशन के साथ में।

के तपाईलाई थाहा छ, असोज कार्तिक र मंसिर महिनामा तपाईहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमै भएको बेला अत्यधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ। पोहोर साल जस्तै धान काट्ने बेलामा अत्यधिक वर्षाका कारण धान भिजेर टुसा पलाएर कम आमदानी हुन सक्छ। त्यसैले तपाईँको यही जोखिमलाई सम्बोधन गर्दै प्लान सतको सहकार्यमा सालीको इन्सुरेन्समा आधुनिक प्रविधि सूचकाङ्कमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागजात जुटाई दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौं। दाङ, कपिलवस्तु, कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाको धान किसान हुनुहुन्छ र यदि यो बीमा गर्न चाहनुहुन्छ भने रु 113 प्रति कट्ठामा अधिकतम रु 1595 सम्मको बीमा खरिद गरी ढुक्क रहनुहोस्। थप जानकारीका लागि 01 59 71 586 मा सम्पर्क गर्नुहोस्।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
3: समयमै आफ्नो घर परिवारको जन्म मृत्यु विवाह र बसाई सराई जस्ता व्यक्तिगत घटना आफ्नो वाडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
0: जानकी गाउँपालिका वडा नम्बर 8 को कार्यालयद्वारा जनहितमा जारी सन्देश। पैसा तथा पर्स भेटिएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारू मगरको मोबाइल नम्बर 97 44 28 72 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।

0: के तपाईलाई थाहा छ, असोज कार्तिक र मंसिर महिनामा तपाईहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमै भएको बेला अत्यधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ। पोहोर साल जस्तै धान काट्ने बेलामा अत्यधिक वर्षाका कारण धान भिजेर टुसा पलाएर कम आमदानी हुन सक्छ। त्यसैले तपाईँको यही जोखिमलाई सम्बोधन गर्दै प्लान चतको सहकार्यमा सालीको इन्सुरेन्समा आधुनिक प्रविधि सूचकाङ्कमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागजात जुटाई दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौ। दाङ, कपिलवस्तु, कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाको धान किसान हुनुहुन्छ र यदि यो बीमा गर्न चाहनुहुन्छ भने रु 113 प्रति कट्ठामा अधिकतम रु 1595 सम्मको बीमा खरिद गरी ढुक्क रहनुहोस्। थप जानकारीका लागि 01-59-71-586 सम्पर्क गर्नुहोस्।
1: हार्दिक सुनचानी पसलमा छत्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चापकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। हार्दिक सुनचान्दी पसल, सरकारी अस्पतालको भित्री रोड, सञ्चालक शंकर साहु, सम्पर्क नम्बर 98-48-42-91-74।
2: कागजात हराएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8-10-12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टिकापुर खडकचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टिकापुर एफएममा बुझाइदिनु हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97-64-26-70-90 र 98-15-60-66-05।
3: आज भोलि दिनहुँ जसो सड़क दुर्घटनाका घटनाहरू बढ़िरहेका हुनाले दुर्घटना न्यूनीकरण गर्न बाटोमा हिँड्दा बाटोको एकछेउ भएर हिँड्ने, बाटो काट्दा अगाडि र पछाडि हेर्नुका साथै इशारा गरेर मात्र बाटो काट्ने, साइकल होसिया गाड़ी चलाउँदा न्यूनतम गतिमा हाँक्ने गरौं। कतिपय दुर्घटना आफ्नो नभई अर्को लापरवाहीका कारण पनि घट्ने हुनाले बाटोमा हिँड्दा सजग भएर मात्र हिँड्ने गरौं। साथै आफ्ना नानी बाबुहरू तथा घरपालुवा जनावरलाई बाटोमा छाड नछोडौं र आकस्मिक हुने यस्ता दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
4: जानकी गाउँपालिका 1 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
5: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
0: यही असोज 17 गते तेस्रो शनिबारका दिन
5: कोहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू अवसर तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
0: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
5: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
0: बढी रिसाउने, झिटो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
5: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
0: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
5: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
0: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
5: याद गर्नुहोस् है,
0: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
5: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्।
0: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार। साथै हाम्रो यहाँ दैनिक महिला डाक्टर संज्ञा खनाल MBBS द्वारा बिरामी जाँच तथा उपचार गरिन्छ।
5: स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0-91-560-856 र 98-580-29-700।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 MHz।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने सर्वोच्चको ठहर, दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार प्रसार नगर्न अनुरोध, प्रतिनिधि सभाको नियम पालना गर्न सांसदहरूलाई सभामुखको ध्यान आकर्षण।
1: प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल अमेरिकाको न्यूयोर्क प्रस्थान। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको विषयमा निष्पक्ष छानबिन गर्न माग, ट्राफिक प्रहरीलाई संयमता अपनाउन सांसदहरूको माग।
2: तलब खानपान शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
0: आगामी खेती सिजनमा किसानलाई रासायनिक मलको अभाव हुन नदिने सरकारको तयारी, बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने इन्जिनियर एसोसिएशनको निर्णय, बुधबार बेलुकादेखि नै देशका अधिकांश भागमा वर्षा शुरू हुने।
3: बुधबार राति र बिहिबारदेखि नै विशेष गरी देशका पूर्वी भूभाग कोटी मधेस बागमती र कन्वती प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेछ।
0: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालयलाई बालमैत्री बनाउनुपर्छ तर अनुशासन विहीन होइन, शिक्षा नियमावलीको 10 संशोधनले शिक्षकलाई कर्तव्य निर्वाहमा डराउने, प्रधानाध्यापकलाई निर्णयमा हिचकिचाउने अवस्थामा पुर्याउनु हुँदैन, विद्यार्थीलाई असल बनाउने, असल जीवनशैली अपनाउन दिशा निर्देश गर्ने काम विद्यालयले गर्नैपर्छ, अहिले त्यही वातावरण विद्यालयमा पाइँदैन। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज साँझ जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यस अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
6: अब आउँदो दुई तीन दिनपछि चाहिँ नेपालमा पनि यो जुन अस्ति बंगालको खाडीमा प्रस्तुत भइरहेको न्यून चापीय प्रणाली छ, त्यसको असर चाहिँ नेपालको सम्भावना रहेको छ। बुधबार राति र बिहिबारदेखि नै पूर्वी भूभाग कोटी मधेस बागमती र कन्वती प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेको छ भने यो असोज 9 गतेदेखि 11 गते कुरा गर्नु पर्दाखेरि चाहिँ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ हावाहुरी भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको सबै सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा कोटी बागमती गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना तथा कर्णाली प्रदेशका पनि थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
5: मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाका गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम ठूला तथा साना नदीमा नदी नालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुने तथा कृषि स्वास्थ्य पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायलाई निर्देशन दिएको छ। प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसी
7: यही असोज 9 देखि 12 गतेसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने जलत मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जलत मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रुम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
5: विशेष गरी नदी तथा खोलाको आसपास पहिरोको जोखिम भएका बस्ती र सड़क क्षेत्रमा बसोबास तथा यात्रा गर्नेहरूले मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन मौसम पूर्वानुमान महासंघले अनुरोध गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालिन शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयर्क प्रस्थान गरेको छ। कतार एयरवेजको विमानस्थल मार्फत दोहा हुँदै नेपाली प्रतिनिधिमण्डल न्यूयोर्कतर्फ गएको हो। 4 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 सम्बोधन गर्दै गर्ने कार्यक्रम छ। भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा नेपालको तर्फबाट प्रधानमन्त्रीले राष्ट्र संघको ध्यान आकर्षण गराउने बताइएको छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार र श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। यसैबीच सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशहरू सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासको ले चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक छानबिन गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज 77 शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई पत्र पठाउँदै राजनैतिक दलका कार्यक्रममा शिक्षकहरूको सहभागिता बारे आवश्यक निगरानी र कार्यवाही गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भएको बारेमा उजुरी परेको छ। सम्बन्धित शिक्षकहरूको गतिविधि बारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग आवश्यक समन्वय गर्न मन्त्रालयले इकाईहरूलाई निर्देशन दिएको छ। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्व तयारी तीव्र पारेको बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढ़ाएको जानकारी दिएको हो। मल खरिदका लागि अर्थ मन्त्रालयबाट 10 अर्ब रूपियाँ बराबर स्रोत सुनिश्चितता प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। टुंगो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेण्डर बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज 96 नेताहरूले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन लगायतका विषयमा धारणा राखेका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार केही केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरेका छन्। पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै नेता बस्नेतले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुइल्याउने नभई अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको बताउनुभयो। एमाले केन्द्रीय कमिटी बैठक पर्सि बिहिबार सम्पन्न हुने नेताहरूले बताएका छन्। बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ। रिद्धि सिद्धि यातायातको 5X42 74 नम्बरको बसमा त्रिपुरेश्वर बस अड्डा नजिक आगलागी हुँदा जलेर घाइते चालक अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घाइते चालकको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। बस चालक तामाङको उपचारका क्रममा मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल:
8: राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए उनी मरे। र राज्यले सरकार अब के गर्छ? सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? सस्तो भावुकता उतौलोपना र देखा सिकीले सरकार चलाउन त सकिन्छ तर सरकार वास्तवमै एउटा कुशल राजनीतिको चरित्र देखाएर सरकार चलाउन सकिँदैन।
5: त्यस्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा दितालले पनि घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक अवस्था बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
2: मनोसामाजिक विषय जो मेरो अध्ययन र पेशागत विशेषज्ञताको क्षेत्र पनि हो। चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोडिएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
5: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले मोबाइल प्रयोग गरेको प्रति सभामुख डोलप्रसाद अर्यालले ध्यानकर्षण गराउँदै नियमावली सम्झाउनु भएको छ। आजको संसद बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 20 अनुसार बैठक कक्षमा मोबाइल मौन अवस्थामा राख्नुपर्ने तथा फोनमा कुरा गर्न, फोटो खिच्न र अडियो भिडियो रेकर्ड गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै संसदको मर्यादा कायम राख्न सबै सांसदलाई सचेत गराउनुभयो।
1: हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौं र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौं। सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
5: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंगाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंगाएको हो।
0: सन्तोषी रावल: बाढ़ीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन नभुल्नुहोला।
9: पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण डकुमेन्ट हुन्छ, त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ।
0: बाढ़ीमा हराएकाहरू का आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्ने, जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली अनि जाजरकोट र कर्णालीको पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: के तपाईलाई थाहा छ, असोज कार्तिक र मंगसिर महिनामा तपाईहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमै भएको बेला अत्यधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ। पोहोर साल जस्तै धान काट्ने बेलामा अत्यधिक वर्षाका कारण धान भिजेर टुसा पलाएर कम आमदानी हुन सक्छ। त्यसैले तपाईँको यही जोखिमलाई सम्बोधन गर्दै प्लान सतको सहकार्यमा सालीको इन्सुरेन्समा आधुनिक प्रविधि सूचकाङ्कमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागजात जुटाई दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौं। दाङ, कपिलवस्तु, कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाको धान किसान हुनुहुन्छ र यदि यो बीमा गर्न चाहनुहुन्छ भने रु 113 प्रति कट्ठामा अधिकतम रु 1595 सम्मको बीमा खरिद गरी ढुक्क रहनुहोस्। थप जानकारीका लागि 01-59-71-586 मा सम्पर्क गर्नुहोस्।
11: घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सकी आइएन।
13: प्याजको फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
15: बच्चा जन्मेदेखि 6 महिनासम्म आमाकै दूध खुवाउनु पर्छ भन्ने त तपाईलाई पक्कै थाहा छ, तर कहिलेकाहीँ बच्चालाई दूध नपुगेको आमाहरूको अनुभव छ। विपदका बेला विभिन्न कारणले दूध घटेको पनि हुन सक्छ। यस्तो बेला स्तनपान गराइरहेका आमाहरूले के कुरा याद गर्नुपर्ला त? पोषण अधिकृत बिन्दुपुन।
16: यदि तपाईँ स्तनपान गराइरहेको दिदी बहिनी आमाहरू हुनुहुन्छ भने स्ट्रेसको कारणले गर्दा, आफ्नै खानपानको कारणले गर्दाखेरि पनि दुध कम आएको हुन सक्छ। त्यस्तो अवस्थामा तपाईँले आफ्नो खानपानको ख्याल गर्नुहोला, पानी प्रशस्त पिउनुहोला, होइन, आफ्नो सँग भएको खानेकुराहरूलाई मिलाएर खानुहोला। दुध जति चुसायो त्यति नै धेरै आउँदै जाने हो। तपाईँले आज अलिकति मेरोमा कम आयो, अब म अरू केही खुवाउँछु भनेर थाल्नु भयो भने चाहिँ त्यो दुध पनि सुक्दै सुक्दै जान्छ नि त। अनि तपाईँको आफ्नो दुधको टेस्ट र त्यसको त अलिकति फरक हुन्छ नि त स्वाद। बोतलको अलिक गुलियो भइदियो वा अलिक फरक टेस्टको भइदियो भने त्यस्तो अवस्थामा चाहिँ एकचोटि हामीले बच्चालाई बोतलको दुध खुवायौँ भने फेरि उसले आमाको दुध नखाइदिन पनि सक्छ कि आयो भने पनि। त्यही भएर सकेसम्म चाहिँ आफ्नो दुधलाई चाहिँ बरु कसरी होइन बढी लिन सक्छु, होइन, तपाईँले पहिलादेखि सुन्दै आउनुभएको, सिक्दै आउनुभएको होइन कुराहरू, टेक्निकहरू अप्नाउनु होला। सबैभन्दा बेस्ट भनेको आमाको दुध नै हो के बच्चाको लागि।
15: 6 महिनासम्मका बच्चालाई आमाको दुध नै पहिलो पोषण हो। पोसिलो झोलिलो खानेकुरा खान अनि दुध चुसाइरहन सुझाव दिँदै हुनुहुन्थ्यो पोषण अधिकृत बिन्दुपुर। बारीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन चाहिँ नभुल्नुहोस् है। प्रहरी मुचुल्का अनि वडा कार्यालयले बनाइदिने सरजमिन पछिसम्म काम लाग्ने कागज हो। नुवाकोटका सीडीओ शम्भु प्रसाद रेग्मी।
9: प्रहरी मुचुल्का गरेपछि त्यहाँको वास्तविक स्थिति कस्तो थियो भन्ने कुरा पहिचान हुन्छ। त्यो चाहिँ एउटा पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण एउटा डकुमेन्ट हुन्छ। त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनु पर्छ। त्यसपछि ओडा कार्यालयबाट पनि यस्तो स्थिति छ भनेर एउटा सर्जिमेल हुन्छ अथवा सिफारिस ओडाबाट बनाइदियो भने त्यसका फोटा घटनाको वास्तविक स्थिति के छ भन्ने फोटाहरू कलेक्सन गरेर राखेपछि अनि पछि चाहिँ कहाँ के आवश्यक पर्छ कम्पनी रजिस्टरको कार्यालयमा भने त्यही अब त्यही मुजुर्कालाई टेक्न सकिन्छ, फोटोलाई टेक्न सकिन्छ। त्यस्तै अब ब्याङ्किङतिर हो भने पनि त्यसैलाई आधार मान्न सकिन्छ। अन्य कुनै पनि सरकारी निकायबाट अरू केही प्रमाणपत्रहरू त्यस्तो दिन पर्यो भने पहिलो आधार चाहिँ त्यही हो।
15: नुवाकोटका सीडीओ शम्भु प्रसाद रेग्मी। बाढ़ीमा पुरिएका घर, पसल, उद्योग, मठ मन्दिरका सामान निकाल्न प्रहरी मुचुल्का र सरजमिन मुचुल्का बनाउँदा अरू कामका लागि पनि सजिलो हुने कुरा बताउनुहुँदै रसुवा भोटेकोसी बाढ़ीपछि भेटिएका सब पहिचानको काम भइरहेको छ। हामीले नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्लेलाई आफन्तहरूले डीएनए को रिपोर्ट कति समयपछि पाउँछन् भनेर सोधेका छौ।
17: नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशी र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यहाँ सिफ्ट वाइज गरेर 24 घण्टा डीएनए प्रोफाइलिङको कामहरू भइरहेको अवस्थाहरू छ। यो पोस्टमार्टम स्याम्पल बोन तथा टीथको अलि जटिल, अलि समय लाग्ने अर्थात् एकजनाको चार दिनसम्म लाग्ने र आफन्तहरूले दिएको ब्लड करिब दुई दिनमा प्रोफाइलिङको काम सकिँदो रहेछ। पहिचान नभएको शवहरू सबैको डिएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात् 1286 जनाको डिएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको अर्थात् बोन र टिथको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ। यो सबैको डिएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200+ डिएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन टिथको 600+ प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन तथा अथवा टिथको डिएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% रि गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब एक महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
15: रसुवा भोटेकोसी बाढीमा हराइरहेका आफन्तले आफू बसेको जिल्ला प्रहरी कार्यालय र काठमाण्डुमा नेपाल प्रहरीको अस्पतालमा पुगेर डिएनए परीक्षणका लागि रगत दिन सक्छन्। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवाल।
18: 86 स्वास्थ्य संस्था छन्। ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्।
0: बजारिया खाना छोडेर रैथानेमा फर्कनुपर्ने सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवालमा जाजरकोटमा गरिएको पोषण संवादमा के छलफल भयो? सहकर्मी बालकुमार शर्मा।
20: जाजरकोटमा बालबालिका महिला तथा समग्र जिल्लाको पोषण अवस्था सुधारका लागि बहुसरकारवाला बीच पोषण संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जाजरकोट तथा समग्र कर्णाली प्रदेशको पोषण अवस्था, पोषण सुधारका लागि भइरहेका प्रयास, विपदका समयमा पोषणमा पर्ने असर तथा आगामी दिनमा बहुसरकारवाला बीचको सहकार्यका विषयमा छलफल गरिएको थियो।
21: हामीले चाहिँ पोषण डाइरेक्टली पोषणमा त हामी काम गरेको छैनौँ अहिलेको हाम्रो प्रोजेक्टमा, तर हामीले चाहिँ किशोरी तथा नवजात तथा माथि नवजात शिशुमा काम गर्दा चाहिँ पोषण भनेको चाहिँ बच्चालाई मात्र नभएर हामीले चाहिँ आमादेखि लिएर बच्चा सबैमा पोषण चाहिँ यो इन्कर्पोरेट हुनुपर्ने भएको हुनाले बच्चा जन्मिँदाखेरि नै पोषणको कुरालाई लिनुपर्छ। आमादेखि बच्चासम्मलाई चाहिँ पोषणले चाहिँ सोभन्नुपर्छ भन्ने हेतुका साथ हामीले परियोजना अन्तर्गत चाहिँ किशोरी आमाहरू समूह बनाएका छौँ। हामीले
20: पोषण भन्ना साथ हामी प्राय बालबालिका र महिलालाई मात्रै सम्झने गर्छौं, तर स्वस्थ जीवनका लागि बालबालिका, महिला पुरुष, ज्येष्ठ नागरिक सहित समुदायका सबै व्यक्तिको पोषणमा ध्यान दिनुपर्ने सहभागीहरूले बताएका छन्। विशेष गरी विपदका समयमा खाद्यान्नको अभाव, सुरक्षित खानेपानीको समस्या, सरसफाईको कमी, नियमित स्वास्थ्य सेवा प्रभावित हुनु तथा बालबालिका र गर्भवती तथा सुत्केरी महिलाले आवश्यक पोषणयुक्त खाना पाउन नसक्दा समस्या थप जटिल बन्ने सहभागीहरूको भनाइ रहेको थियो। कार्यक्रममा पोषण सुधार कुनै एक संस्था वा सरकारको मात्र जिम्मेवारी नभएको र स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज, संचार क्षेत्र, धार्मिक संस्था, समुदाय तथा परिवार सबैको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको थियो। स्वास्थ्य सेवाकाले जाजरकोटका जनस्वास्थ्य अधिकृत रमेश कुमार कार्की।
18: एउटा अस्पताल तर्फबाट हामीले पोषण सेवा त्यहाँ चाहिँ ओटिसी भनेर बहिरङ्ग सेवा भन्छ त्यसरी चाहिँ सेवा दिइरहेछौँ नियमित सेवाको रूपमा भने, अर्को चाहिँ जाजरकोट जिल्ला अन्तर्गत रहेका 7 स्थानीय तहलाई चाहिँ स्वास्थ्य सेवा कार्यालयले चाहिँ पोषण तथा अन्य सम्पूर्ण राष्ट्रिय कार्यक्रमहरूमा चाहिँ सहजीकरण, विशेष गरेर प्राविधिक सहजीकरण तथा गाइडेन्स चाहिँ गर्ने काम गर्छ। हामीसँग 86 स्वास्थ्य संस्था छन्। ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्। 27 सम्पूर्ण स्वास्थ्य संस्था चाहिँ बहिरङ्ग उपचार केन्द्र भनेर छन्। त्यसमा चाहिँ स्पेशली कुपोषित बच्चाहरूको चाहिँ उपचार गर्ने चाहिँ सेवा प्रदान चाहिँ हामीले गर्दै आएका छौँ।
20: जाजरकोटको पोषण अवस्था कस्तो छ? बालबालिका तथा महिलामा देखिएका पोषण सम्बन्धी समस्या, पोषण सुधारका लागि स्वास्थ्य कार्यले गरिरहेको काम र नागरिकले अपनाउनु पर्ने सावधानी कार्यक्रममा भेरी नगरपालिकाले बहुक्षेत्रीय पोषणका क्षेत्रमा गर्दै आएका काम तथा आगामी योजनाका विषयमा पनि छलफल गरिएको थियो।
3: विद्यार्थीहरूलाई सागपात खुवाउन अलि गाह्रो हुँदो रहेछ, उनीहरूलाई कहिले त्यो अवस्था त्यो कुनै बेला सधैँभरि सागपात हुँदैन भने उनीहरूलाई त्यो साग
20: पोषण सुधार स्वास्थ्य क्षेत्रसँग मात्रै सम्बन्धित विषय नभई कृषि शिक्षा खानेपानी सरसफाई महिला तथा बालबालिका खाद्य सुरक्षा र सामाजिक व्यवहारसँग समेत जोडिएको विषय भएकाले सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। मुकुन्द प्रसाद शर्मा
4: स्थानीय स्तरमा सरकारवाला स्थानीय सबै तबकाबाट व्यावहारिक रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ र त्यो सम्भावनालाई अध्ययन गर्नका निम्ति विभिन्न तह र तबकाबाट संवाद मार्फत नै यो सम्भावना हुन्छ भन्ने लागेर स्थानीय पोषणको समस्या तथा पुननिर्माणका निम्ति पूर्तिका निम्ति परिचालन गर्ने
20: भेरी नगरपालिका बहुक्षेत्रीय पोषण शाखा प्रमुख सफलता शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत नगरपालिकाले गरिरहेका काम, विभिन्न शाखा बीचको समन्वय, विपदको समयमा पोषणमा देखिने चुनौती र आगामी प्राथमिकता पोषणका सवालमा नागरिकको आवाजलाई नीति निर्माण र स्थानीय तहसम्म पुर्याउन संचार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने आफ्नो भनाई राख्नु भएको थियो। पोषण सम्बन्धी जानकारीको अभाव, गलत खानपान, स्वास्थ्य तथा सरसफाई सम्बन्धी व्यवहार र विपदको समयमा उत्पन्न हुने समस्याका विषयमा संचार माध्यमले निरन्तर सूचना प्रवाह गर्नुपर्ने कार्यक्रममा सहभागी पत्रकार दीप बहादुर घरतीले बताउनु भएको थियो।
22: साझेदार निकायहरूसँग रहेर अलिकति विषयगत क्षेत्रमा यसको केही कामहरू हुँदै आएको थियो जस्तो लाग्छ।
20: पोषणको सवालमा संचार माध्यमको भूमिका, नागरिकका आवाज बाहिर ल्याउने आवश्यकता र स्थानीय तहलाई जवाबदेही बनाउन संचारले गर्न सक्ने योगदान, कार्यक्रममा बालबालिकाको पोषण अधिकारका विषयमा पनि छलफल गरिएको थियो। बालबालिकाले स्वस्थ र पोषणयुक्त खाना पाउनु उनीहरूको अधिकार भएको भन्दै घर परिवार, विद्यालय र समुदायले यस विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएको थियो। बालबालिकालाई पोषण सम्बन्धी ज्ञान दिने, विद्यालयमा स्वस्थ खानाको वातावरण बनाउने तथा विपदका समयमा बालबालिकाको विशेष आवश्यकता पहिचान गरेर सहयोग गर्नुपर्ने सहभागीहरूले बताएका थिए। बालबालिकाको पोषण अवस्था, बाल क्लबको भूमिका, विद्यालय तथा घरमा पोषण सम्बन्धी सचेतना, बालबालिकाको आवाज निर्णय प्रक्रियामा समेटिनुपर्ने आवश्यकता रहेको त्रिभुवन मावि खलंगाका बाल क्लबका सदस्यहरूले बताएका छन्। कार्यक्रममा नागरिक समाज, बाल क्लब, पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था, धार्मिक संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट पोषण सुधारका लागि गर्न सकिने कामको बारे धारणा राख्नु भएको थियो। सहभागीले पोषण सुधारका लागि तीन तहका सरकार, स्वास्थ्य तथा शिक्षा क्षेत्र, स्थानीय समुदाय, संचार माध्यम, नागरिक समाज, विकास साझेदार संस्था तथा परिवार बीच निरन्तर सहकार्य आवश्यक रहेको औलाउनु भएको थियो। सामुदायिक सूचना नेटवर्क अर्थात सीआईएन, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र रेडियो हाम्रो पाइला एफएमको सहकार्यमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका नागरिक, बाल क्लब, नागरिक समाज, अधिकार कर्मी, पत्रकार, धार्मिक संस्थाका प्रतिनिधि तथा पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सीआईएनले वर्ल्ड भिजनसँगको सहकार्यमा विगत तीन वर्षदेखि पोषण सुधारका लागि गर्दै आएका कार्यक्रम, पोषण सम्वादको उद्देश्य र आजको छलफलबाट उठेका नागरिकका सवाललाई संचार माध्यम मार्फत सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो। कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सहभागीहरूले दुई बुधी साझा सार्वजनिक प्रतिबद्धता समेत व्यक्त गरेका छन्। पहिलो प्रतिबद्धतामा जाजरकोट तथा समग्र कर्णालीको पोषण अवस्था सुधारका लागि सम्बन्धित सबै सरकारवालाहरूले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने र आपसी समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै दोस्रो प्रतिबद्धतामा विपदको समयमा बालबालिका, गर्भवती तथा सुत्केरी महिला र जोखिममा रहेका समुदायको पोषण आवश्यकतालाई प्राथमिकतामा राख्दै आवश्यक सूचना सेवा तथा सहयोगमा सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ। बालकुमार शर्मा, रेडियो हाम्रो पाइला, जाजरकोट।
0: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। आयुर्वेदिक चिकित्सा परिषदले नेपालमा दर्ता भएका र नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार तथा विज्ञापन प्रसारण नगर्न अनुरोध गरेको छ। नेपाल इन्जिनियर्स एसोसिएशनले बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
6: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
7: टीकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढ़ी सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टीकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाउ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाउ। महत्वपूर्ण कागजात तथा सामान सुरक्षित राखौ। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौ। बाली नाली भित्राउन तार नगरौ। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर, कैलाली।
8: कागजात हराएको सूचना: टीकापुर नगरपालिका वडा नम्बर 1 का कमला सुडारीको पासपोर्ट कक्षा 8, 10, 12 का मार्कशीट लगायतका कागजातहरू शुक्रबार दिउँसो 12 बजेतिर टीकापुर खड़गचोकदेखि जमरा पारी पेट्रोल पम्पसम्म जाने क्रममा बाटोमा हराएकाले पाउनुहुने महानुभावहरूले यहाँ दिएको फोन नम्बर वा सामुदायिक रेडियो टीकापुर एफएममा बुझाइदिन हुन हार्दिक अनुरोध गरिन्छ। पाउनुहुने महानुभावहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ। सम्पर्क नम्बरहरू 97 64 26 97 र 98 15 60 67 05।
23: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: के तपाईलाई थाहा छ, असोज कार्तिक र मंसिर महिनामा तपाईहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमै भएको बेला अत्यधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ। पोहोर साल जस्तै धान काट्ने बेलामा अत्यधिक वर्षाका कारण धान भिजेर टुसा पलाएर कम आमदानी हुन सक्छ। त्यसैले तपाईँको यही जोखिमलाई सम्बोधन गर्दै प्लान सतको सहकार्यमा सालीको इन्सुरेन्समा आधुनिक प्रविधि सूचकाङ्कमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागजात जुटाई दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौं। दाङ, कपिलवस्तु, कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाको धान किसान हुनुहुन्छ र यदि यो बीमा गर्न चाहनुहुन्छ भने रु 113 प्रति कट्ठामा अधिकतम रु 1595 सम्मको बीमा खरिद गरी ढुक्क रहनुहोस्। थप जानकारीका लागि 01-59-71-586 सम्पर्क गर्नुहोस्।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही असोज 17 गते तेस्रो शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजे बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्ते 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 क्लासिक चाउचाउ र 35 चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड, टिकापुर, कैलाली। सञ्चालक प्रदीप बहादुर विष्ट। सम्पर्क नम्बर 9848-40-22-41।
2: पैसा तथा पर्स भेटिएको सूचना। टिकापुर नगरपालिका वडा नम्बर 1 जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स, औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 97-44-28-72 वा सामुदायिक रेडियो टिकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नुपर्छ।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असोज 10 गते, 17 गते, 24 गते र 31 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टीकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौ।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
1: गराउन सक्ने ठानिएको मौसमी प्रणालीको पछिल्लो अवस्था के छ?
2: साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ भएन, होइन, शक्तिशाली न्यूनचापीय प्रणाली मात्रै भयो, त्यो हामीले मोनिटरिङ गर्दैछौँ।
1: र श्रीलंकाको इस्टर सन्डे बम हमला प्रकरणमा 15 जना दोषी ठहर। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। मौसमविदहरूले प्रशान्त महासागरमा विकसित भइरहेको एल निन्यो प्रणाली अभिलेख गरिए यताकै शक्तिशाली देखिएको बताएका छन्। यो निष्कर्ष एल निन्यो मापन गर्ने एक सूचकका आधारमा सार्वजनिक गरिएको हो। भूमध्य रेखा नजिकको समुद्री सतहको तापक्रम यस प्रणालीका कारण चरम रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आँधीबेहरी र बाढ़ीको जोखिम बढ़ाउन सक्ने र अन्य क्षेत्रमा खडेरी र डढ़ेलोको सम्भावना बढ़ाउने विज्ञहरूले चेतावनी दिएका छन्। एल निन्यो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू गहिरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्यूयोर्कमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग जुझ्न र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे। 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिम नदी पग्लिरहेको चेतावनी दिएको थिएँ। विश्वको छुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले बढ़ाई चढ़ाई गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर अझ चाँडो परिरहेको र ठूलो क्षति निम्त्याइरहेको अनि अपेक्षा गरेभन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिशियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनुपर्नेमा जोड़ दिँदै त्यसलाई आविष्कार गर्नेलाई अचम्ममा पार्ने गतिमा एआई अघि बढ़िरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले बोल्ने क्रम जारी छ। श्रीलंकामा सन् 2019 इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 जनालाई दोषी ठहर गरेको छ। अन्य 9 जनालाई सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरलाई निशाना बनाएका थिए जसमा 275 जना मारिएका थिए। अदालतले दोषी उपर सजाय भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इण्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डढेलो शुरू भए यता विषाक्त तुवालो फैलिएका क्षेत्रमा 1,70,000 भन्दा बढ़ी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढ़ी बालबालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा टापुमा लागेका डढेलोले इण्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिंगापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारीहरूले बलुचिस्तान प्रान्तमा पोलियो खोप टोलीलाई सुरक्षा दिइरहेका 2 प्रहरीको हत्या गरेको दक्षिण पश्चिम पाकिस्तानका अधिकारीहरूले बताएका छन्। उनीहरूले ती प्रहरीहरू साताव्यापी खोप कार्यक्रम अन्तर्गत पोलियो अभियानमा संलग्न महिलाहरूसँग खटिएको उल्लेख गरेका छन्। पोलियो टोलीका सदस्यहरूलाई चोटपटक लागेको छैन तर उक्त अभियानलाई स्थगित गरिएको अधिकारीहरूले बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज न्यूयोर्क प्रस्थान गरेका छन्। महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालले हालै भोगेको विनाशकारी बाढ़ीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको क्रममा जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
4: उक्त सम्बोधनमा मूलत चारवटा विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ भरेकोसी बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, दिगो विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याटरलिजमको कुराहरू छन्, त्यसमा परेको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ अनि त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी चारवटा महत्वपूर्ण विषयहरू छन्।
1: अधिकारीहरूका अनुसार भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीपछि नेपालले लस एण्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार समेत गरिसकेको छ। यद्यपि त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
5: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेन्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्पेन्सेसन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ। हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्नमेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रो आफ्नो डेटाहरू छन्, आफ्ना नेसनल डकुमेन्टहरू छन्। आशावादी हुने ठाउँ देख्छु।
1: भोटेकोशी त्रिशुली बाढ़ीपछि सरकारले जलवायु कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीति तर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। अब अर्को विषय, मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकार आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बंगालको खाड़ीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपालसम्म आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठिक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे सोधेका छौं।
2: शुरूमा सोशियल मिडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन। त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन होइन, खालि शक्तिशाली न्यून जातीय प्रणाली मात्रै भयो। त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ, त्यो हामीले चाहिँ मोनिटरिङ गर्दैछौँ। अहिले समुद्रमै छ त्यो होइन। 7 गते राति र 8 गते को बिहानको बीचमा चाहिँ ओडिसा र आन्ध्र प्रदेशको पेरिफेरीमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ, तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसकेको छैन। सबै मोइस्चर त्यसले नै सोसेर लिएर इन्डियामै बढी पानी पार्यो भने चाहिँ हामी कहाँ अलिकति कम इफेक्ट हुन्छ होइन, तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिँ दिन्छ।
1: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नु भएको छ तपाईँहरूले अहिलेसम्म?
2: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेछौँ, अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने।
1: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ अलिक बढी
2: मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी पर्ने र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
1: अनि विभागले चाहिँ गृह मन्त्रालय, विपद प्राधिकरण, स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
2: अहिले भर्खरै पनि हाम्रो गृहमन्त्रीज्यू र ऊर्जा मन्त्रीज्यू आउनुभएको थियो विभागमा, अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो होइन, अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि। अनि हामीले कमान्ड पोस्टमा एनडीआरएमएमा त भोटे कोशीको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ, विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेको छौँ।
1: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ भनेर बुझ्ने संक्षेपमा भनिदिनुहोस् न।
2: त्यस्तो आँचिने चाहिँ होइन, तर आफ्नो आफ्नो क्षेत्रमा वर्षा भयो भने चाहिँ के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो तीन दिन चाहिँ कसरी जोगिने होइन, पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो। अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किँदाखेरि बिचैमा पर्ने पनि हुन सक्छ होइन, सेफ ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेकोहरू चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने, अनि हाम्रो सूचनालाई चाहिँ हेरिदिनु हुन पनि अनुरोध छ, र केही जिज्ञासा भएमा 1155 कल गर्नु हुन पनि अनुरोध।
1: नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ। अब लागौं कर्णालीतर्फ। पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला त्यसलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीका कतिपय स्थानमा विद्युतीय चूलो वितरण गर्न थालिएको छ। त्यसबाट विद्युत पुगेका गाउँ बस्तीमा विशेष गरी महिलाहरूलाई दाउरा र ग्यासको जोहो गर्नुपर्ने बाध्यताबाट राहत मिलेको बताइन्छ। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
6: समयको बचत हुनुका साथै गाउँघरमा खेर गइरहेको बत्तीको प्रयोग गरेर पैसा आफ्नै ठाउँमा लगानी हुँदा खुशी लागेको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिका पाँचकी नारायणी चौलागाई।
7: छिटो पकाउनु नि सकिने, बिस्तारै पकाउनु पनि सकिने, कतिपय बेला भित्रको खाना चाहिँ जल्न थाल्यो भने अटोमेटिक पनि बन्द हुन्छ। त्यो एक त कार्यबोझ घटेको छ, अर्को स्वास्थ्यको दृष्टिकोणले राम्रो भएको छ।
6: जुम्लाको पात्रासी गाउँपालिका कि अर्को स्थानीय बासिन्दा माया देवी बोहरा।
7: गाउँघरको दिदी बहिनी एकदम खुसी भएको छ, समयको बचत हुन्छ अनि स्वास्थ्यको लागि एकदम धुवा धुलो हुन्थ्यो अनि भाँडाहरू काला हुन्थे।
6: 70% अनुदानमा महिलाहरूलाई लक्षित गरेर विद्युतीय चूलो र त्यसमा आवश्यक पर्ने भाँडाकुँडा समेत वितरण गर्दै आएको बताउँछन् वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जुम्लाका प्रमुख पृथ्वी साहे।
8: हामीले यो विद्युतीय चूलो कसरी चलाउने भन्ने कुराहरू अवेरनेस कार्यक्रम करिब करिब 46,000 महिला दिदी बहिनीहरूलाई अवेरनेस कार्यक्रम पनि दिँदैछौँ। त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भ्याए क्षमताले भ्याएसम्मको यो इन्डक्सन चूलो पनि वितरण कार्य हाम्रो अहिले भइराखेको छ।
6: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्पको रूपमा विद्युतीय चूलो प्रयोग गर्दै आएको हुनाले आफूहरूलाई सहज भइरहेको जुम्लाका महिलाहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
1: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। श्रीलंकाको उच्च अदालतले सन् 2019 को इस्टर सन्डे बम हमलाको योजना बुनेको अभियोग लगाइएका 15 जनालाई दोषी ठहर गरेको छ। उक्त आक्रमणमा 270 जनाको ज्यान गएको थियो र 500 भन्दा बढ़ी मानिस घाइते भएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: दोषी ठहर गरिएकामा नाउफर माउलवी पनि छन् जसलाई अभियोजकहरूले उक्त आत्मघाती बम आक्रमणको मुख्य योजनाकार मध्ये एकका रूपमा उल्लेख गर्दै आएका थिए। तीनवटा गिर्जाघर र तीनवटा विलासी होटलहरूमा भएको सो विस्फोटन सन् 2009 गृहयुद्ध अन्त्य भएता श्रीलंकामा गरिएको सबैभन्दा खराब आक्रमण थियो। ज्यान गुमाउनेमा 45 जना विदेशी थिए। आक्रमणमा संलग्न सबै बम हमलाकारीहरू विस्फोटनमा मारिएका थिए। आरोपितहरूलाई 23,000 भन्दा बढ़ी कसूरमा सजाय माग गरिएको थियो। त्यसमा हत्या, आतंकवादी आक्रमणका लागि षड्यन्त्र गरेको र हतियार राखेको सहितका कसूर थिए। अभियोजनका क्रममा 2300 भन्दा बढ़ी मानिसहरूले प्रमाण उपलब्ध गराएका थिए। विस्फोटक सामग्री, तरवार र गोलीगट्ठा सहित 2000 भन्दा बढ़ी प्रमाणहरू प्रस्तुत गरिएको थियो। उक्त बम हमलापछि श्रीलंका अधिकारीहरूले गुप्तचर सम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गरेका थिए। श्रीलंकाको सदनमा आक्रमणबारे भारतबाट प्राप्त सूचना उपयुक्त ढंगले सम्बन्धित निकायसँग साझा नगरिएको कुरा उठेको थियो। सन् 2023 श्रीलंकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी विफलताका लागि जिम्मेवार रहेको ठहर गर्दै पीड़ितहरूलाई 10,00,000 क्षतिपूर्ति दिन आदेश दिएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अररो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: स्वास्थ्य कार्यालय कैलाली।
4: कार्यक्रम छोट मिठ साता के बुधबार दिन के 1 बजे से अपने उगन थारू भाषा के कोई गीत मन परत
5: जब देखनो तो हिन है।
4: यदि मन परत हुई कल से अपन मनन सुनेना चाहती कल से हमन फोन करी और कही महीन ई गीत मन परत गीत के बोल बताई। गीत मन परना के 2 कारण वो गीत कौन एल्बम के हो या फिल्म के नाम बताई और अंतिम में एक जन के नाम अनिवार्य ले दी कल से हमारे गीत अपने पक्के से सुना तो उठाई मोबाइल और डायल कर भी 0991-2655 साधा के बुधवार दिन के 1 बजे जरूर डायल करे हुई। कार्यक्रम छोट मीट में केवल सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ट्ज में सुने ना बिस्तरी मई कार्यक्रम संचालक रमेश मिशन के साथ में।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असोज 17 गते तेस्रो शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असोज 17 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
1: टिकापुर नगरपालिका विपद व्यवस्थापन समितिको सम्भावित भारी वर्षा र बाढी सम्बन्धी अत्यन्त जरुरी सूचना। आदरणीय नगरवासी आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू, जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आउँदो असोज 9 गतेदेखि 11 गतेसम्म सुदूरपश्चिम प्रदेश लगायत यस क्षेत्रमा बढ़ी अथवा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। टिकापुर नगरपालिका कर्णाली नदी र स्थानीय नदी कुलाहरूको तटीय क्षेत्रमा अवस्थित भएकाले अत्यधिक वर्षाका कारण आकस्मिक बाढ़ी, डुबान र कटानको उच्च जोखिम देखिएको छ। तसर्थ धनजनको क्षति हुन नदिन सम्पूर्ण नगरवासीहरूमा विपद व्यवस्थापन समिति हार्दिक अपील गर्दै निम्न बमोजिम सतर्कता अपनाउन अनुरोध गर्दछौ। मुख्य सावधानी तथा पूर्व तयारीका उपायहरू: नदी किनारमा नजाऊ, बाढ़ीको समयमा माछा मार्न, काठ दाउरा संकलन गर्न वा पौडी खेल्न कर्णाली नदी र स्थानीय खोला खहरेहरूमा नजाऊ। महत्वपूर्ण कागज तथा सामान सुरक्षित राखौं। आफ्नो नागरिकता, जग्गाधनी पूर्जा, शैक्षिक प्रमाण पत्र, औषधि र नगद गहना जस्ता बहुमूल्य सामानहरू वाटर प्रुफ झोलामा राखेर घरको सुरक्षित वा अग्लो स्थानमा राखौं। बाली नाली भित्राउन हतार नगरौं। धान भित्राउने मौसम भए तापनि मौसमको यकिन नगरी कृषि कार्य नगर्नुहोला। काटेको धान भए तत्काल सुरक्षित ठाउँमा सारौं। होचो स्थानमा व्यवसाय भएका व्यवसायीले सुरक्षित स्थानमा सामानको व्यवस्थापन गरौं। विशेष वर्गको ख्याल राखौं। बाढ़ी वा डुबानको जोखिम बढेमा घरका वृद्ध वृद्धा, बाल बालिका, गर्भवती महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकताका साथ सुरक्षित स्थान वा सामुदायिक आश्रय स्थलमा लैजाने तयारी गरौं। आवश्यक जानकारी तथा सहयोगका लागि वडा अध्यक्ष, नगर प्रहरी, विपद सम्पर्क व्यक्ति तथा सुरक्षा निकाय र सरकारवालासँग समन्वय गरौं। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर, कैलाली।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
4: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
5: टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: बिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247625।

0: टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वार्ड नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
1: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 98102537।

0: के तपाईलाई थाहा छ, असोज कार्तिक र मंगसिर महिनामा तपाईहरूले लगाउनु भएको धान काट्ने बेला या काटिसकेपछि खेतमै भएको बेला अत्यधिक वर्षाको कारण धानमा क्षति हुने उच्च जोखिम हुन्छ। पोहोर साल जस्तै धान काट्ने बेलामा अत्यधिक वर्षाका कारण धान भिजेर टुसा पलाएर कम आमदानी हुन सक्छ। त्यसैले तपाईँको यही जोखिमलाई सम्बोधन गर्दै प्लान चतको सहकार्यमा सालीको इन्सुरेन्समा आधुनिक प्रविधि सूचकाङ्कमा आधारित भई बिना कुनै झन्झट बीमा गर्न र बिना कुनै कागजात जुटाई दावी प्रदान गर्ने व्यवस्था ल्याएका छौं। दाङ, कपिलवस्तु, कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लाको धान किसान हुनुहुन्छ र यदि यो बीमा गर्न चाहनुहुन्छ भने रु 113 प्रति कट्ठामा अधिकतम रु 1595 सम्मको बीमा खरिद गरी ढुक्क रहनुहोस्। थप जानकारीका लागि 01-59-71-586 सम्पर्क गर्नुहोस्।
1: कामदार आवश्यकता सम्बन्धी सूचना।
2: काठमाडौँ स्थित घरेलु कामदारका लागि एकजना पुरुष र एकजना महिला तथा सिन्धुपाल्चोकका लागि एकजना कामदार तत्काल आवश्यक परेको हुँदा इच्छुक तथा योग्य व्यक्तिहरूले सम्पर्क गर्नुहोला।
1: कार्यस्थल काठमाडौँ तथा सिन्धुपाल्चोक, आवश्यक संख्या पुरुष एकजना, महिला एकजना तथा अन्य एकजना। सम्पर्क फोन नम्बर 98541-00725। इच्छुक व्यक्तिहरूले समयमै सम्पर्क गर्नुहोला।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: विजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
2: तत एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
1: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
2: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
1: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछस् त यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: पैसा तथा पर्स भेटिएको सूचना। टीकापुर नगरपालिका वडा नम्बर एक जमरा पारी मेन्थादेखि समितिपुर जाने बाटोमा मेरीगोल्ड स्कूलको बसमा विद्यार्थी पुर्याउन जाने क्रममा केही दिन अघि बेलुका 4 बजेतिर कालो पर्स औषधि र केही पैसा भेटिएकाले सम्बन्धित व्यक्तिले लोकबहादुर सारु मगरको मोबाइल नम्बर 97 44 28 72 वा सामुदायिक रेडियो टीकापुर एफएममा सम्पर्क गरी बुझी लैजान हुन अनुरोध गरिन्छ। पैसा दावी गर्ने व्यक्तिले पर्समा रहेको जम्मा रकम भन्न सक्नु पर्छ।
1: लौ न, साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
2: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेरेन खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
1: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउला।
2: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
1: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 98 48 51 69 64।
3: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
4: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्ना त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: ल, यति छिटो आमा बन्न लागेको त?
7: यस्तो अवस्थामा पनि आमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
6: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
8: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
9: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको धारा जनानका लागि आवेदन दिने बारेको सूचना। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र टिकापुर नगरपालिका वार्ड नम्बर 3 स्थित रामपुर खानेपानी एक आपसमा मर्ज भई खानेपानी सेवा विस्तारका लागि सम्झौता भइसकेको हुँदा वाडा नम्बर 3 का उपभोक्ता ज्यूहरूलाई विशेष सहुलियतमा धारा जडान गर्ने योजना रहेको सहर्ष जानकारी गराउँदछौ। उक्त सहुलियत कार्यक्रममा सहभागी हुन यही मिति 2083 असोज 1 गतेदेखि पुष 1 गतेसम्म संस्थाको कार्यालयमा धारा जडानका लागि आवेदन दिन हुन अनुरोध छ। याद राख्नुहोला, पुष 1 गतेपछि सहुलियत कार्यक्रम लागू हुने छैन। थप जानकारीका लागि संस्थाको कार्यालयको सम्पर्क नम्बर 091-561-449 सम्पर्क गर्नुहोला। टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सुन्नुभो महाराज परीक्षित अब यो श्रीमत भागवत मा प्राण कति कथा को वर्णन गरिन्छ भने देखिने संकेतमान महाराज परीक्षित लाई सुखदेव स्वामी ले कथाबाट प्रवचन दिइरहनु भएको छ। अब यहाँ देखि तल के छ त प्रभु भनेर भन्दाखेरिमा सबै भन्दा पुछारमा नरक छ मेरो सरकार, नरक छ है। अब यो नरकमा कुन कुन नरक छन् अब तिनको नाम सुन्दैमा जान नपर्ने, सुन्ने तैपनि जान पर्दैन कि नरकमा जान नपर्ने नामको वर्णन कुन कुन। पहिलो नरकको नाम हो तामिश्र, अन्धता मिश्र, रौरव महारौरव, कुम्मी पाक, काला सूत्रम, असी पत्र वनम, शुक्र मुख, अन्धकोप, कृमि भोजनम, संतंस तपस्वर वज्रकण्ठ शालमली वैतरणी पुयद प्राणरोध विवसन लाल बक्ष सार मेदन अभिचय पान क्षर कर्दम रक्षगण भोजन शूल प्रत दन्द सुख अवट निरोध प्रियावर्तन सूचीमुख। 28 नरकहरू छन् महाराज। उभन्दा उठोलो अर्को भन्दा अर्को छन् उत्तरोत्तर ठूलो ठूलो ठूलो हुँदै हुँदै गएको यस्तो प्रकारको 24 पहाड नरकहरू छन् भने नरकहरू छन्। अब ती नरकमा को को जान्छ अब यो पो विषय भयो भन्दाखेरिमा नरकमा जाने अन्याय गर्ने, अत्याचार गर्ने, भ्रष्टाचार गर्ने, घुसखोरी गर्ने, तस्करी गर्ने, चोरी जारी पैठारी गर्ने यी सबै नरकमा जान्छन्। त्यति मात्र होइन नरकमा जानेवाला को को हो भन्ने बारेमा नरकको वर्णनमा जाने पापी पाखण्ड दुराचारी अत्याचारी सारा सम्पूर्ण नरकमा जान्छन् महाराज। अर्को कुरा नरकमा जानेवालाको वर्णन साँच्ची माना च्याप्ने, झुटो साक्षी पक्ने, अर्कालाई गाली गलौज गर्ने, अर्काको अन्याय गरेर ठगेर खाने, पैँचो पचाउने, अन्याय पूर्वकको काममा जब सधैँ सर्वदा लाग्ने यस्ता सारा नरकमा जान्छन्। त्यति मात्रै हो र मासु खाने नरकमा जान्छन् भनेपछि चुलै निम्तो हुने भयो, सबै जब उही गएर भेटघाट पो हुने भयो। मासु खाने पनि नरकमा जान्छन् भनेपछि अब को चाहिँ बस्ने खै, कोही महँगो भएर छोडिया छन्, कोही दाँत फोक्लेर छोडिया हो, नत्र भने कोही छोडिया छ र खै। त्यसै कारणले अब ती सारा नरकमा जाने भए महाराज परीक्षित, अब त्यति भइसकेपछि त्यो नरकमा जब गएर पापी पाखण्ड वा दुराचारले परिपूर्ण भएको स्थान, अन्यायको मार्गले पूर्ण भएको, नीतिगत भगवानको भक्ति चित्त मनन कीर्तन गर्न कसैले पनि नसक्ने त्यस्तो प्रकारको पवित्र पावन धाम यो श्रीमद् भागवतको महिमाको वर्णन। जसले यस्ता प्रकारको ठाउँमा जाँदाखेरिमा जब आपत्ति हुन्छ, विपत्ति हुन्छ, संकट हुन्छ भन्दा महाराज परीक्षित विन्ती गर्नुहुन्छ, मेरो गुरु मलाई ज्यादै बाधा भयो, मेरो भगवान मलाई त साह्रै डर लाग्यो भन्दै सुखदेव भन्नुहुन्छ। अन्याय गर्ने, अत्याचार गर्ने, भ्रष्टाचार गर्ने, घुसखोरी गर्ने, तस्करी गर्ने, चोरी जारी पैठारी गर्ने सारा नरकमा जान्छन् भनेर हजुरले आज्ञा गर्नुभयो भगवान। आज 60 उमेर भयो, अन्याय पनि गरेको, अत्याचार पनि गरेको, भ्रष्टाचार पनि गरेको, घुसखोरी पनि गरेको, तस्करी पनि गरेको, साँच्चेमाना पनि चेपेको, अर्कालाई केही भन्न गर्न हुँदैन भनेको, त्यो पनि चुक्लीबाजी बहुतै गरेको, मासु खान हुँदैन भन्नुभएको, मेरो गुरु मासु नभइकन गाँसै नगाएको, अघि त त्यस्तो पो थियो, यसै कारणबाट मेरो परमात्मा अब कुन नरकमा जाने मलाई डर लाग्यो भनेर सोध्नेवाला राजा परीक्षितलाई सुखदेव स्वामीले बडा गम्भीर वाणीमा आज्ञा गर्नुभयो। सरकार धन्दा नमान, यो पञ्चम स्कन्ध सम्पन्न भयो, जाङ पर्यन्त कथा अब कति पर्यन्त कथा षष्ठ स्कन्धमा ध्यान आकर्षण गरेको छु। अब तपाईँको शोक रोग र भोगलाई सारा सम्पूर्णले निवारण गर्नका लागि श्रीमद् भागवत महापुराणको महिमाको वर्णन विस्तार बताएर आत्मशान्तिको निमित्त षष्ठ स्कन्धमा तपाईँको समस्यालाई समाधानको पक्षमा म नितान्त निर्णय गर्नेछु भनिकन प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। ओम नमो भगवते वासुदेवाय श्री गणेशाय नमो। ओम नमो भगवते वासुदेवाय राजु वाचन निवृत्त मार्ग कथितम आदो भागवतम यथा कर्म उत्पलब्धेन ब्राह्मणे दशश्रुतेः। अब षष्ठ स्कन्धको पहिलो अध्याय महाराज परीक्षितलाई सुखदेव भन्नुहुन्छ लौकिक सरकार यसै प्रसंगमा अब नरकमा जाने पापी पाखण्ड दुराचार अत्याचारले परिपूर्ण भएको शरीर, अब यो मैले नरकमा जाने प्रकारको वर्णन विस्तार सारा सुने। नरकमा जानका लागि यो अन्यायले नरकमा गइन्छ भन्ने कुरा हजुरले बताउनुभयो, तर अन्याय गर्न हुँदैन, अत्याचार गर्न, भ्रष्टाचार गर्न, घुसखोरी गर्न, तस्करी गर्न, चोरी जारी पैठारी गर्न, अन्य अत्याचार गर्न, मासु खान केही हुँदैन भन्नुभयो हजुरले। सबै कुरा सकेर भ्याएर बसेको के गर्नेवाला हो, कहाँ जानेवाला ल, मेरो परमात्मा भन्दा धन्दा नमाना महाराज।
योटा जामिन नामगर का ब्राह्मण थे कुबज नामगर का शर्मा दासी का पति जन्मे देखने मरण पर्यंत हरि को नाम में हरियो न भन्ने वाला किल्लाई सब इस किसिम अन्याय गरेको धेरै।

देखि हरिको नाम पर्छ भनेर काचो हो कैणो हो भन्यो तर पनि हरियो भनेन त्यहाँसम्मको अधर्मी मर्ने बेला भो यमराजका दत्तले चारैपट्टिबाट फेरे कान्छो छोरो रोएको देखेर के भन्न लायो भनेदेखि बडा भयंकर जनहरू आई घेरी रहेछन् भय खुबु जनाई कान्छो उठरायौ कि तिदेखि बाबु हे पुत्र नारायण आऊ आओ बडा बडा भयंकर जनहरू आएर घेरिरहेका छन् तीदेखि तिमी डराउँछौ भनेदेखि मेरो पासमा हो मेरो राजा हे नारायण भनेर के मात्र बोलेको थियो यमराजका दूतहरूलाई हटाएर विष्णुका दूतहरू यसलाई हामी लान पाउनु पर्छ भन्ने दावी गरेर यस किसिमबाट पक्राउ गरे लान पाउँदैनौ भन्ने यमराजका दूत नलाई छोड्दैनौ भन्ने विष्णुका दूतहरू किन त भन्दाखेरिमा नारायणै भनी भने कन दिन दिनैमा प्यारो गरेर सुतको पनि नाम लिनैमा मुक्ति भएपछि आज मिला आखिरैमा नारायणै भजन सम्झनु दिने दिनैमा यस्तो हो नीति मेरो ईश्वर म माथि क्षमा राखी बस्छस् मेरो भगवान यो त वैकुण्ठ धाम लानुपर्छ भन्नेवाला भइसकेपछि परिवकृति संग्राम लान दिन्न भन्ने विष्णुका दूत लान दिन्छौ भन्ने लान हामी यमलोकमा लान्छौ भन्ने यमराजका दूत जसले जित्छ त्यसले हार्नेको दास जित्नेको दास हार्ने बन्ने भन्ने निर्णय गरेर विष्णुका दूतले जितेमा यमराजका दूतहरू दास यमराजका दूतहरूले जितेमा विष्णुका दूतहरू दास बन्ने यो निश्चित गरेर त्यसको फैसला दिने महाराज यमराजका पासमा गएर सम्पा गर्दा यमराजलाई लिएर पूर्ण विराम गरे मेरो महाराज हामी नरकमा जान्छौ हामीले गरिएको अन्याय रहेछ हामीले जन्मेदेखि मर्न पर्यन्त हरिको नाममा हरियो नभन्ने बेको बदमासलाई नरकमा लैजान्छौ भन्दा विष्णुका दूतले वैकुण्ठ लाने रे भनेपछि यमराजी भन्नुहुन्छ त्यति सस्तो वैकुण्ठ छैन बाबु हो कारण होला भन्नु हो के कारण हुन् मर्ने बेलामा नारायण भन्यो भनेर अरे भनिदिनु मर्ने बेलामा नारायण भन्यो भने त परम गति गइहाल्छ नि भनिदिनु भयो यमराजीले जानी जानी हो र हाम्रो डरले कान्छो छोरालाई बोलाएको भनेपछि आगाले जानी जानी छोए पनि पोल्छ बाबु हो नजानी छोए पनि आगाले पोल्छ भगवानको नाम पनि जानी जानी जपे पनि ठिक नजानी जपे पनि ठिक छोडिदेऊ भन्नुभयो हामीले हार्यौँ नि त मेरो महाराज हामी त तिनको दास भन्नुपर्छ भन्दा हेर अहिलेसम्म मैले त वैकुण्ठ देखेको छैन तिम्रो वैकुण्ठमा गएर अब दासको सेवा गर्न पाउँछौ भनेदेखि त्यहाँभन्दा ठूलो भाग्यमानी के हो आजै जाने हो नबस भनिदिनु हो अनि गएर मेरो महाराज हामी त तपाईँहरूसँग हार्यौं अझ हामीले ब्राह्मणले मर्ने बेलामा नारायण भन्दा वैकुण्ठ जाने भयो रे तपाईँहरूको हामी सेवक बन्छौ भन्दा तिमीहरू जस्ता मरिमसानमा बस्नेले सेवक बन्न पाउँदैनौ को भन्ने घोडाको सेवा गर्न जान पनि नपाउने त्यस्तो वैकुण्ठ रहेछ आज अजामिल नामको ब्राह्मणलाई त्यस्तो हरि कृपण प्रभाव गरेर हरिद्वारबाट मुक्ति गराइयो राजन परीक्षित मर्ने बेलामा नारायण भन्दाखेरिमा त्यो उद्धार भएर गयो यसको पवित्र कथा छ नारायण भनेपछि मुक्ति हुँदो रहेछ सुन्नुहोस् एउटा कुरा एउटा अर्थ अजामिल नामको ब्राह्मण अति पापी भगवान विचार गर्न त्यसका घरमा बास माग्न जानुभएको श्रीमतीले बास दि बुढोले मार्छ भने भन्दी अब बास बस्न मार्छ भने किन बहिनी त नि जान्छु अन्त भन्दाखेरिमा तपाईँ मेरो ज्वाइँ हुनुहुन्छ तपाईँको ससुराले गामले म हुँ भनेपछि केही पनि गर्दैनन् भनेर भने ससुराले गामले भनेपछि किन माया गर्ने त भन्दाखेरिमा श्रीमती मन परेपछि ससुराली मनपर्ने हुन्छ श्रीमती मन परेन भनेदेखि ससुराली त के यसलाई त्यसको फलक भन्छ श्रीमती मन परेपछि चाहिँ हाम्रो सासू हाम्रो जस्तो त भन्छ त्यसो भनेदेखि ठिक छ अब के गर्ने त भन्दा ल ज्वाइँ भन्नै पर्ला भनिरहनु भएको थियो आइपुग्यो अजामेलाई भने हजुर प्रभु ठिक छ अन्यथा कुरा केही छैन तर एउटा प्रकारको प्रक्रिया छ प्रभु भनेर विन्ती गरे के छ भनेर सोद्धाखेरिमा अरू कुरा केही पनि होइन एउटा अनुरोध गर्छु भने के कुरा भन्दाखेरिमा अरू प्रकारको समस्या केही पनि होइन एउटा समस्या छ भनेर भनिसकेपछि के समस्या छ त भनिकन सोद्धाखेरिमा खाना दिए लाउन दिने व्यवस्था गर्ने सम्मान गर्ने मर्यादा गरिने भोलिपल्ट बिहान यस किसिमबाट परमात्मा परमेश्वरले ज्वाइँ भनेरै ज्यान बचाउनु भयो घर जाने बेलाको तिमी जे माग्छौ त्यो दिन्छु भन्दा मलाई अरू कुरा केही चाहिँदैन मेरो पति पापी भए तापनि असल एउटा पुत्र प्रदान गराइ पाऊ प्रभु भने हुनाले तिम्रो जस्तो संसारमा कोही छैन म तिम्रो छोरो मही भएर जन्मन्छु भनेर स्वयं भगवानले जन्मी बक्सिया थियो र पो मर्ने बेलामा नारायण भन्दा तरेको त्यसो भएर भगवानको नाम संकीर्तन गरेपछि उद्धार होइन्छ भनेर छोराछोरीको नाम राम्रो राख्नु भने हो

महाराज परीक्षित नारायण को नाम संकीर्तन को प्रभाव बताए हजुरलाई। अब उपरांत अब अजामिल नाम गरेको ब्राह्मण मर्ने बेलामा नारायण भन्दा त उद्धार भएका थिए भनेदेखि अब तपाई श्रीमद भागवत सप्ताह ज्ञानमा आएको 18,000 को ग्रन्थ सुन्दै हुनुहुन्छ कि नरक जानु पर्ला र पर्दै पर्दैन केवल भगवत भक्तिमा चित्त राख्ने सुन्न सधैँ आउने कहिले कहिले आउने हो फुर्सद पनि मिलाउनु पर्छ त त्यसै कारणले अब यदि भइसकेपछि महाराज परीक्षित त्यस प्रभावबाट राजा परीक्षितका रूपमा अन्त चाहिँ जान फुर्सद हुने यहाँ आउन चाहिँ राजा परीक्षितलाई सुखदेव स्वामीले बडा प्रेम साथसँग भगवानको भजन गर्नु कीर्तन गर्नु कहिल्यै नबोल्नु भनेकन राजा परीक्षितलाई यथार्थ प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। महाराज परीक्षित अब यो श्रीमद भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले श्रीमद भागवतको महिमाको वर्णन विस्तार सारा प्रस्तुत गर्दै हुनुहुन्छ यसै प्रसंगको बीचमा। अब दक्ष नामका एक प्रजापति हुनुहुन्छ, पहिला नम्बरका दक्ष प्रजापति ब्राह्मण, अहिलेका दक्ष प्रजापति क्षेत्री, उनी दक्ष प्रजापति हुन् बोकाको शिर त्यागेर अहिले क्षेत्रीय कुलमा पैदा भएका हुन्। तिनी दक्ष नामको प्रजापतिको दक्ष प्रजापति नाम गरिएका महापुरुष, उनले छोरी सृष्टि गर्दिन, यो छोरीको जात अलक्षी नै हुनु रहेछ। अब छोरा सृष्टि गर्छ, छोरी सृष्टि गर्दा अघि छोरीले ज्यानै टिपी, यो सङ्गारी खल्लको अब नामै लिन्न भनेर छोरा सृष्टि गर्न भनेर लाग्नु भएको थियो। छोरा सृष्टि गर्दै गर्दै जाँदा मर्षण मर्ने तीर्थमा हंस गुह्य तोत्र पाठ गरेर ध्यान गर्दा हजारौं पाँच जनीय छोराहरू जन्मे, बाबु तिमीहरू सृष्टि गर्न जाऊ भनेर दक्षले पठाउनु भएको। बीच बाटोमा नारदले आज्ञा गर्नुभयो, बाबु पृथ्वीको मध्यस्थ भाग पत्ता नलागेसम्म सृष्टि गर्नेको प्रक्रिया शुभारम्भ गर्न हुँदैन, छोडिदेऊ भनेपछि माझको भाग खोज्न भनेर गएका तिनीहरू नापत्ता अहिलेसम्म पत्तै कुनै प्राणले प्रमाण गर्न सकेको छैन। अनि दोस्रो पटक फेरि दक्षले हरियासु आदि गरिएका सबलासो छोरा सृष्टि गर्नुभयो, महाराज सयौं सयौं जाऊ सृष्टि गर्न, तिम्रा दाजुलाई नारदले जंगलमा पठाएछ यसै कारणले तिमीहरू सेवा गर भनेर पठाएको। तिनी दोस्रो पटकका छोराले पनि नारदका मुखारविन्दबाट सुनेछन्, लोहो दारो मही पासे पुमान बद्ध विमोचते, पुत्र दारो मही पासे मोचते, कदाचन फलाम रूपी सांगलाको बन्धनमा परेको पिंजडाको सुगा बोरु उकेर जान सक्ला, घर पुत्र परिवार आदिले घेरिएको व्यक्ति व्यक्ति जान नसक्ने हुनाको कारणले तिनको संग नगर भगवानको भजन गर छोडिदेऊ भन्नुभयो। हस अनि त्यहाँ देख्नु प्रान्त कन त्यो पनि जंगलमा गए, त जंगलमा गइसकेपछि भगवानको भजन कीर्तन मन इत्यादि सारा सम्पूर्ण भयो। महाराज परीक्षित अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा दुई दुई पटकका छोरा जंगलमा नारदले पठाएको कारणले दक्ष प्रजापतिले आज्ञा गरिबक्छु, हेर ऋषि नारद तिमी आफू जोगी भई लोकलाई जोगी बनाउने कोशिश गरेको हुनाले आजबाट तिमीले गृहस्थीका घरमा कहिल्यै पनि जब यस किसिमबाट एउटा गाईले दुध दिने बेला बाहेकहरू बेला बस्न नपाउने बसेमा श्रीफुटी मर्नुपर्ने श्राप दिए, त्यसै कारणले अहिले सुन नारद नाम गरिएको ऋषिले त्यो श्राप बेहोर्नु परेकै छ, महाराज गृहस्थीको घरमा बस्न मिल्दैन, यो कथा प्रवचन पुराणहरूदेखि बाहेक। यस कारणबाट राजा परीक्षितलाई सुखदेव स्वामीले बडो प्रेमको साथ माग्या गर्नु बोलाउँ सुनका ऋषि प्रणाली। अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर यसरी महाराज परीक्षितको प्रतिमा सुखदेव स्वामीले आज्ञा गर्नुभयो र अब छोरी भन्दा छोरा असल भनेर सृष्टि गर्न आँटेको छोरा झन खतम, बरु छोरी नै जाति, बरु कहिले कहिले कोसिल त ल्याउँछ उताबाट एक बोतो ल्यायो भने यताबाट तीन डोको लानलाई, छोरी घर जान्दिन बाउ र दाई भाउजू नहोस् आमा मात्रै होस् भाइ घरको कट्याकुटुक सबै। त्यसै कारणले अब छोरी सृष्टि गर्छु भनिकन ब्रह्म मुहूर्तमा जब ध्यान गरेर मनन गरेर कीर्तन गरेर आजका मितिबाट जम्मा छोरी 60 छोरी सृष्टि गर्नुभयो दक्ष प्रजापतिले। राजा दक्ष भएको बेलामा पहिलो नम्बरको छोरी 27 चन्द्रमालाई दिनुभयो, महाराज एउटैलाई 27 लौ जा लिन जान नि सजिलो, पुर्याउन जान नि सजिलो, ज्वाई पनि एउटालाई मान्दै पुग्ने, दसैँमा टेबल आएर उसैलाई एउटालाई जो ढोक्कै हुने
सत्ताईसवा अश्विनी भरुणी कृतिका रोहिणी मृग स्त्री से आदि करिएगा सत्ताईस नक्षत्र अनि दसवटा धर्मलाई दिनुभयो महाराज मूर्ति स्मृति आदि करिएगा तीनवटा कश्यप प्रजापतिलाई दिनुभयो अदिति अदिति तनु कारा गोरा सीमित बलिष्ठ कद्रु आदि अनि त्यसदेखि पछाडि चारवटा कृषाक्ष दुईटा ताक्ष दुईटा अङ्गिरा र दुईटा भूतलाई दिएर साठीवटी फेरि विभाजन गर्नु हो तिनैबाट पृथक पृथकको पंक्तिमा सृष्टि चल्यो तिनी दिती महारानीका छोरा दनु हुनुभयो दनुकी छोरी रोचना तोष्टा नाम गरेका ऋषिले विवाह गर्नुभयो तोष्टा नाम गरेको ऋषिका जब छोरा विश्वरूप तीन शिरवाला प्रकाण्ड विद्वानलाई महाराज इन्द्रले पण्डित बनाउन स्वर्ग लैजानुभयो भन्दा कसरी तिनी पुरोहितमा गएर नियुक्ति भए यसको बयान सुन्न पाऊ भनेर राजा परीक्षित बडो नम्र निवेदन गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट सुन्नुभयो महाराज परीक्षित. अब यो श्रीमद भागवतमा प्राण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो. लौ त राजा परीक्षित अब के सुन्न चाहनुहुन्छ भनिकन सोद्धाखेरिमा लौ मेरो प्रभु यदि दयाभाव हुन्छ भनेदेखि यो श्रीमद भागवतमा प्राण अन्तर्गत महिमाको वर्णन विस्तारका लागि महाराजा परीक्षितको परमा सुखदेव स्वामीले बडो प्रमाणीकरण गर्नुभएको छ. अहिले महान प्रतापी महान पुरुष एक व्यक्ति जसको नाम तोष्टाका छोरा विश्वरूप नाम गरेका व्यक्तिलाई स्वर्गमा पण्डित बनाउन के लैजाए लगे इन्द्र महाराजले. बृहस्पति कहाँ गएका थिए भन्दा बृहस्पति त्यो बेलामा राजा इन्द्रको अपमानको कारणले लुक्नु भएको थियो. दानवराजहरूले दखल गरे. दानवराजहरूको त्यो दखलतालाई पूर्ण विराम गराउनका लागि एउटा गुरू चाहियो एकैको लागि. अनि त्यस अवस्थामा गुरु बोलाउन भनेर जाँदा कोही छैनन् सबभन्दा उत्तम त्रिशिरवाला तीन शिर भएको पण्डित जसको एक शिरले वेद विद्याको ध्यान गर्ने अर्को शिरले राष्ट्रको उन्नति र समृद्धि गर्ने एक शिरले भोजन गर्ने यस्तो नीतिमा थिए. भोजन कस्तो पनि गर्थे भनेदेखि जसले जे दियो त्यही नै खाने मतलब मदिरा पान पनि गर्न सक्ने यस्तो क्षमताको वृत्ति भएको पण्डित थिए. तर आखिरका बीचमा तिनलाई इन्द्र नाम गरिएको राजाले मेरो पण्डितको पदमा आउनु पर्यो भनेर प्रार्थना गर्न भनेर जब पढाउनु भयो ऋषिहरूबाट तर उहाँले मान्नु भएन म जान्नु किनभने यो अब्जसे काम त्यसमा पनि राजा इन्द्र भनेको पापी छ. त्यो पापीको घरको नुनपानी खाइसकेपछि त्यसबाट पाप

0: लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531695।
1: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
2: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
2: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
3: बेसरी टाउको दुख्ने,
2: उच्च ज्वरो आउने, बेहोस हुने,
3: घाँटी अरोरो कडा हुने,
2: कम्पन हुने,
3: पक्षघात हुने
2: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
3: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
3: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
2: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
3: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
2: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
3: सधैं झुल टाँगेर सुत्ने गरौं।
2: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: स्वास्थ्य कार्यालय कैलाली।
5: एल्विस एल्विरा टेरसमा डिजाइन डिजाइनका साडी, सुट, कुर्ती, पलाजा तथानका कपडाहरू सुपथ मूल्यमा पाइन्छन्। एकचोटि सेवाको मौका अवश्य दिनुहोला।
6: एल्विस एल्विरा टेरस, सिद्धार्थ चोक, गालप सुपर मार्केट अगाडि, टिकापुर, कैलाली। संचालक सुजिता श्रेष्ठ। सम्पर्क नम्बर 9811638887।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

ईश्वरा गुरु साक्षात पर ब्रह्मा तस्मै श्री गुरुवे नमः। वंदे विष्णु भवभयहरणं सर्वलोकेनाथनम्। विक्रम संवत 2083 साल आसिन 7 गति बुधवार आसिन शुक्ल पक्ष को द्वादशी तिथि सितंबर 23 तारीख 2026 नेपाल संवत 1146। आज को यह शुभ घड़ी में सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज द्वारा प्रसारण होने आध्यात्मिक जागरण कार्यक्रम सुनी रहेका संपूर्ण आध्यात्मिक प्रेमी महानुभावहरुमा म महादेव भण्डारीको तर्फबाट कोटिवार नमस्कार प्रणाम दण्डनमस्कार। आदरणीय श्रोता महानुभावहरु, जस्तारा सृष्टिको उत्पत्ति, तीन लोकको रचना, सारा जलतर थलदर, पशु पंछी संपूर्ण को उत्पत्ति का साथ साथ ही पालन भएको छ, जलाई जे आहारा जहाँ जे मिलने त्यो दिएको छ, कोई पनि खाली छैन, त्यो परमात्मा कहीं एक ठाउँमा सीमित होला त छैन। परमात्मा एक ठाउँमा मात्रै सीमित हुने भए यो सारा सृष्टिमा कसले गरेको छ रचना? त्यसैले रचनाकार अत्यन्त सम्पूर्ण व्यापक छ, सबै ठाउँ छ, तर देख्ने दृष्टि जबसम्म ज्ञानरूपी दृष्टि नहुनासम्म त्यो देखिँदैन। जबसम्म ज्ञानरूपी दृष्टि मानिसको आउँछ, प्रत्येक ग्रन्थमा उल्लेख भएका शब्दहरूको परिभाषा त बुझिन्छ। जसद्वारा तीन लोकको रचना भयो, जसको शक्तिले यहाँ पूरै पृथ्वीका मानव लगायत अन्य जीवहरू त्यहाँ जीवन जिउनका साथै प्रत्येक भूभागमा निवास गरेर सबै आफ्नो तरिकाले परमात्मा ईश्वरको नाम लिइरहेका छन्। सबै आफ्नो आफ्नो तरिकाले ईश्वर एउटै हो, तिनी लोकभरिको अवतार अनेक थरी, भूको भार कम गर्न, शान्ति कायम गर्न अवतार लिने हुन् हरि। पूर्ण जानकारी नपाउँदासम्म सबले आफ्नै अटकलले यहाँ एकै परमात्माका अनेक थरीले भज्दछन् सबै त्यहाँ। जबसम्म ज्ञानरूपी नेत्र खुलेको छैन, तबसम्म आफआफ्नो अटकलले अनेक नाम राखेर पूजा अर्चना ध्यान गरेका छन्, आस्थामा छन्। तर ज्ञानरूपी नेत्र नखुल्दासम्म, जो ज्ञानरूपी नेत्र खोलेर पूर्ण अविनाशी परब्रह्म परमात्माको दर्शन गराउने महान पुरूष, जो अवतारी पुरूष हो, जो स्वयं जसलाई परमात्माले अवतारित गरेको छ, सो पुरूषसँग सम्पर्क नहुँदासम्म मान्छे यो गरिरहनु स्वाभाविक पनि हो, गरिरहेका छन्। जहिलेसम्म यहाँ पृथ्वीमा तत्वदर्शी रूपमा अवतार ईश्वरको हुँदैन तब तक ज्ञान हुन्न। यही युगमा अवतारी पुरूषको जन्म नहुँदासम्म कुनै युगमा पनि, अथवा यो युगमा, अर्को युगमा, कसै युगमा पनि आफैले ज्ञानी कोही पनि भएको छैन। नाम भजे होला, पुराण पढे होला,
त्यही अनुसार नाम लिए होला, स्मरण गरे होला परमात्मालाई, परमात्मा कहीँ छन् हे प्रभु जहाँ छन् भन्ने भयो होला, तर परमात्मालाई ठिक्कै ठम्याउन कोही पनि सक्दैन। प्रत्येक युगमा अवतारहरूले गुरू शरणमा गई तत्व ज्ञान लिए, प्रत्येक युगमा आफै अवतार भई आफै भगवानको अवतार पछाडि जो जो कहलाए उहाँहरूले पनि गुरूसँग ज्ञान लिएर मात्रै अवतारी पुरूष अर्थात देवता ऋषि भगवान अवतार जे पनि प्रचार प्रसार विश्वमा भएको। सत्य युगमा श्री शंकरजीले ऋषि सुखदेव कहाँ ब्रह्म तत्व पाए, श्री शंकरजीले सुखदेव आश्रममा दे, जब सुखदेवको आश्रममा भगवान शंकरजी पुगेर तत्व ज्ञान भइसकेपछि सुखदेव स्वामीले तपाईँ यो शरीर मात्रै होइन, शरीर जो पनि पृथ्वीमा अवतारी हुनुहुन्छ सबैको पञ्चतत्वको हुन्छ, यो पञ्चतत्वमा जो आत्मा हो त्यो नै परमात्मा हो, तपाईँमा विशेष अवतारको रूप छ तर निरङ्कार निरञ्जन तपाईँ हुनुहुन्छ भन्ने तत्व ज्ञान जब दिइसकेपछि पार्वतीलाई नमस्कार गर्दा संकोच भएको थियो, शंका भएको थियो, देवताका पनि देवता ब्रह्मा विष्णु शिव तीन मूर्तिले एक अर्कालाई नमस्कार गर्नु स्वाभाविक हो, सामान्य मानिसलाई नमस्कार गर्दा यो उचित भएन भन्ने भ्रम थियो। किन भनेपछि उहाँको नजरमा ऋषि हुन् ब्रह्म ऋषि हुन् भन्ने जानकारी थिएन। तपाईँ प्रसन्न हुँदा हे पार्वती संसारमा आफै श्रेष्ठ कोही हुँदैन रहेछ, श्रेष्ठ त ज्ञानले हुँदो रहेछ, मलाई यो तत्व ज्ञान दिने सुखदेव स्वामी भएको हुनाले नमस्कार गरेको हुँ भन्ने धेरै कुराहरू संवाद भएका छन्, त्यो गुरू गीतामा उल्लेख छ। त्यस्तै प्रकारले त्रेता युगमा श्री राम प्रभुले ऋषि वशिष्ठ कहाँ आश्रममै गई तत्व ज्ञान लिए समर्पण भावले, त्यहाँ राम प्रभुले पनि वशिष्ठ ऋषि कहाँ पुगेर दरवाजा खटखटाउँदा तपाईँ को हुनुहुन्छ भन्दा म त्यही जान्न आएको हुँ, मलाई थाहा छैन को हुँ, अनि संवाद भयो, बसे टोका खोलियो, अनि ज्ञानका चर्चा हुँदा हुँदा अन्तिममा गुरु मान्न तयार श्रीराम प्रभु हुँदा तपाईँ रमे राम हुनुहुन्छ, हर घटमा तपाईँको निवास छ, तपाईँ यो शरीर मात्रै होइन तपाईँ त्रिलोकीनाथ हो, समयको अवतार पुरूष हो, सारा कुराहरू अवगत गराउँदा नमस्कार गरेर फिर्ता हुनुभयो। पुरूषोत्तम राम जो अनेक लीला भए तापनि कुनै भ्रममा कसैको भनेको पनि गलत भनेको पनि स्वीकार गरे, जसले जे भन्यो त्यही स्वीकार गरे, भक्तलाई उपदेश दिए, भक्तमाथि आफ्नो पूर्ण शक्ति दिए, पुरै रामले त्यो लीला देखायो, तर त्यो अनि रामले पनि गुरू मानेका थिए। त्यस्तै प्रकारले द्वापर युगमा भगवान कृष्णजीले सान्दीपनी जी कहाँ पुगी तत्व ज्ञान पाए, कृष्णजीले कणकण बासीको त्यहाँ तपाईँ कृष्ण शरीर होइन कणकण बासी हुन्छ, कणकणमा तपाईँ हुनुहुन्छ, तपाईँ नभई सृष्टि उत्पत्ति भएकै छैन, तपाईँ आदिकालदेखि नै सर्वव्यापी हुनुहुन्छ, शरीर मात्रै होइन, शरीर अहिलेको यो अवस्थामा लिएको अनेक प्रकारले सम्झाउँदा कृष्णजी त्यहाँबाट फर्किएर
जब रणभूमिको मैदानमा भक्त अर्जुनलाई सोही ज्ञान दिना अर्जुनले अनेक प्रश्न गरेका छन् त्यो श्रीमद् भागवत गीतामा छ। उनले हे अर्जुन, तपाईँका र मेरा कति जन्म भए मलाई सबै थाहा जानकारी छ, तपाईँलाई छैन। म सृष्टिको पहिले पनि त्यहाँ अन्तमा पनि रहन्छु। मेरो अविनाशी शक्तिको दर्शन गर अनि यो संसार गराउने वालो सबै मोह तपाईँ निमित्त मात्रै हो। त्यो ज्ञान पाइसकेपछि मात्रै शान्ति भए। पहिले धेरै कुराहरू सोधिएका थिए त्यो ज्ञान पाउनुभन्दा पहिले। जो ज्ञान हो त्यो जानकारी हो। यदि रणभूमिको मैदानमा जो हामी देख्छौ बीचमा कृष्णको चारैतर्फ अनेक अवतारका फोटोहरू छन्, त्यस्तै विराट स्वरूप यदि रणभूमिको मैदानमा देखाएको भए अरू अर्जुनसँग लड्नेवाला जो बन्धुहरू थिए त्यो किन लड्थे? सबै शरणमा आउँथे। जो समर्पण भावले तत्वज्ञान लिन्छ उसलाई मात्रै एउटा तरिकाले त्रिनेत्र खोल्ने हुनाले अरूलाई जानकारी भएन, भक्त अर्जुनलाई जानकारी भयो। त्यसर्थ यो परमात्मा ईश्वर सर्वघाट घटभाषी छ। परमात्मा नभइकन न कसैले खान सक्छ, न कसैले हिँड्न सक्छ, न कसैले बोल्न सक्छ, न कसैले केही समात्न सक्छ। परमात्मा यस्तो छ, अविनाशी, अखण्ड, मण्डलाकारम, व्याप्तैनम, चराचरम, तत्पदम, दर्शितम येन तस्मै श्री गुरुवे नमः। अखण्ड छ, मण्डलाकारको छ, गुरु कृपा नभइकन कसैलाई पनि अनुभूति हुँदैन। यति मात्र नभइकन जनकपुर धाम सबैले देखेका छौं, राजा जनकलाई मात्रै विधेयी राजा किन भनिन्छ? राजा संसारमा धेरै छन् तर जनकपुरका जनकजीलाई मात्रै विधेयी राजा जनक भन्ने हामीले सुनेका छौं। त्यो कारण के होला त? हामी विचार गरौं, राज्य सञ्चालन गरिकन राजा भइकन पनि विधेयी हुनको कारण ऊ ज्ञानी भए। यो सबै ईश्वरको हो, यो श्री राम प्रभुको हो, म एक निमित्त हुँ भन्ने सम्झेर राज्य चलाएको हुनाले राजा जनकलाई विधेयी भनियो। विधेयी भन्नु पूर्व राजा जनकलाई सपना पर्यो, जुन दिन भाग्य खुल्यो श्रीराम प्रभुसहित सबैको दर्शन, सबै भाइको दर्शन पाउने र सीधा उत्पत्ति हुने, भाग्य उदय हुने समयमा पहिले त्यस्तो सपना पढ्यो, जो सपनाले ज्ञान पाउने शुभ अवसर प्राप्त भयो। सपनामा राजा जनक भिखारी भएर भोग प्यासले विलाप गर्दै मगन्दे भए, मागेर पाएको वस्तुलाई खाउँ भन्ने बेला अर्कोले उछिन्यो, निन्द्रा खुल्यो, राजा जनक बिस्तरामा छन्। हामी पनि बिस्तरामै सुतेको बेला यो परमात्माको कृपा कहाँ हुन्छ, कहाँ यो आत्मा डुल्छ, कहाँबाट फर्किन्छु थाहा हुँदैन। हामी शरीरलाई म भन्छौं तर शरीर मेरो हो, म शरीर होइन। राजा जनकलाई यो सञ्चय भयो, म को हुँ त? त्यो माग्ने मगन्ते हुँ कि जनक राजा हुँ? क्या हो सत्य कुरा भनेर उल्लेख गरेर राज ऋषि, महर्षि, देव ऋषि, त्रिकालदर्शी सबैलाई बोलाएर आफ्ना सबै मन्त्रीगण समेत बोलाएर सभामा त्यो प्रश्न उल्लेख भयो। त्यसको उत्तर कसैले पनि दिन सकेन।
आठ ठाउँ टेढो भएको एउटा अष्टवक्र 14 वर्षका बालकले आफ्नो आमासित त्यहाँ जानको त्यो हेर्नको अभिलाषाले विदा माग्दा माताजीले दिनुभएन। अन्तमा जाऊ तिमी मान्दैन बाबु के गरू, तिम्रो कसैले गिल्ली गर्छन्, तिमी त्यस्तो कुरूप छौ के गरू, जाऊ त भनेर विदा दियो। अन्तिममा पुगे दरबारबाट निर्देशन थियो आउने सबैलाई फेरि राजाले हुकुम नहुनासम्म जानु बन्देज। अष्टभक्र प्रवेश भए त्यो राजसभामा सबै मुस्कुराट गरे, सबै मुस्कुराए, मनमा कुलदुली भयो, हामी त एकदम केही